0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलरला तथा ज्वालामय अफसेट प्रेस सोलुदुतको नगरपालिका पाँच सोलुखुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on the Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पंचमी तिथि
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्र कुसान किसान
8: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
7: काया कैरन सुरु गरौ मुख्य खबर का शीर्षकहरूबाट
6: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दाबी शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता भुक्तानीको कामले कर्मचारीलाई भ्याइ नभ्याइ
7: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था क्यान्सरको औषधि र रेबिज विरूद्धको खोप हाहाकार
6: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण साउनदेखि किताकार फेरि रोकिँदै
7: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा
6: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम आठमा
9: प्राविधिक शिक्षा आजको आवश्यकता
10: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
9: प्रवेश परीक्षा असार 25 गते बिहिबार
10: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर
9: फोन 01-5121-0000 97418-0296
10: वेबसाइट www.mec.edu.np

0: प्रतिशत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: कार्यक्रममा अब खबरको सिलसिला। बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनमा 87.2% काममा सफलता हासिल गरेको दावी गरेको छ। सरकार गठन लगत्तै गएको चैत दोस्रो हप्ता सरकारले 100 दिनमा गर्ने 100 वटा कामका सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये पूरा भएका र अधूरा काम सहितका विवरण सरकारले हिजो सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत 100 दिन सार्वजनिक गर्नुभयो। सरकारले सार्वजनिक गरेको 100 दिन उपलब्धिभित्र प्रधानमन्त्री कार्यालय सहित 18 वटा मन्त्रालय अन्तर्गत भएका दैनिक कामका विवरण 34 वटा पेजमा समेटिएका छन्, जसमा सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 जना तथा 170 जना सरकारी कार्यालयका बिचौलियालाई मुद्दा चलाएको उल्लेख गरिएको छ। उपलब्धि विवरणमा सम्पत्ति शुद्धिकरण विभागले 7 वटा मुद्दा दायर गरी 101 जना प्राकृतिक तथा कानूनी व्यक्तिहरूलाई प्रतिवादी बनाई 118 अर्बको बिगो दावी कायम गरिएको तथा विभिन्न सरकारी निकायमा आपसी लेनदेनमा संलग्न 466 जना बिचौलियालाई लिएर 170 जनालाई मुद्दा दर्ता गरिएको विषयलाई सुशासन कायम गर्ने गरिएको मुख्य काम भनिएको छ। सार्वजनिक गाड़ीमा सीसीटीभी जडान कार्य शुरू गरिएको, शान्ति सुरक्षा जोखिममा रहेका मुख्य क्षेत्रलाई 4,123 वटा सीसीटीभी जडान गरिएको जानकारी गराइएको छ। त्यस्तै सार्वजनिक खर्चलाई मितव्यय बनाउने कार्य जारी राख्दै अनुत्पादक दोहोरो कार्यक्षेत्र र अनावश्यक भार सिर्जना गर्ने संरचना बोर्ड समिति तथा आयोजनाको खारेजी एकीकरण तथा पुनर्संरचनाको कामलाई तदारूकता दिने क्रममा 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचनाको काम अगाडि बढ़ाएको पनि दावी गरिएको छ। त्यस्तै सम्पत्ति छानबिन आयोगले 2062 यताका सार्वजनिक पद धारण गरेको राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको 11,000 बढ़ीको सम्पत्ति विवरण र उजुरी संकलन गरेर वर्गीकरणको काम सम्पन्न गरी प्रारम्भिक विश्लेषणको काम जारी राखेको पनि मन्त्री पोखरेलले जानकारी गराउनु भएको छ। 100 मा 70 बुदा सम्पन्न भएका, 17 बुदामा 80% प्रगति र 13 बुदामा 60% वा कम प्रगतिको अवस्था छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। 100 काममा 87.2% सफलता सरकारको दावी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: का लागि पहिलो 100 दिन कार्यशैली प्राथमिकता र नेतृत्वको दिशाको प्रारम्भिक परीक्षा मानिन्छ। यही अवधिमा सरकारप्रतिको आशा, विश्वास र शंकाले आकार लिन थाल्छन्। समर्थकले सरकारको 100 दिनलाई परिवर्तनको शुरूआत भनेका छन्। आलोचकले परिणाम भन्दा बढ़ी प्रचार भएको टिप्पणी गरेका छन्। नवयुवाको नजरमा चाहिँ सरकारको 100 दिन कस्तो रहे त? थप टिप्पणी अबको पालोमा।
4: सरकारको 100 दिनलाई लिएर सबैका आफ्नै विश्लेषण र टिप्पणी छन्। समर्थकहरू भन्छन् सरकारले 100 दिनमै परिवर्तनको आधार तयार गरेको छ। आलोचकहरू भने लोकतान्त्रिक मूल्य कमजोर पार्दै शक्ति केन्द्रीकरणतर्फ सरकार अघि बढ़ेको आरोप लगाउँछन्। सरकारको 100 दिनलाई नवयुवाहरूले चाहिँ कसरी मूल्यांकन गर्छन् त? जेएनजी मुभमेन्ट अलायन्सकी सदस्य मोनिका निरौला।
5: हुटुटी देखिन्छ है, रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ। यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो।
4: सय दिनमा सरकारले प्रशासनिक सुधार सेवा प्रवाह र नीतिगत परिवर्तनका केही प्रयास गरेको देखिन्छ तर निर्णय प्रक्रिया पारदर्शिता र शक्ति प्रयोगको शैली बारे पनि प्रश्न उत्तिकै उठेका छन्।
5: संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन किनभने त्यहाँ गएर ठिङ्गिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त। कहाँ बोल्ने कहाँ नबोल्ने ठिक छ, उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो, उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि

0: परीक्षा मात्रै हो। यो परीक्षामा सरकारले सबैलाई चित्त बुझ्ने खालको नतिजा दिन नसकेको नवयुवा प्रतिनिधिहरू समेत बताउँछन्। आउँदा दिनमा जनविश्वास बलियो बनाउन सरकार कसरी अगाडि बढ्नुपर्छ त? फेरि जेन्जी मुभमेन्ट अलायन्सकी सदस्य तथा नवयुवा प्रतिनिधि मोनिका निरौला,
1: सुवाल त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले। त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ, किनभने हुटुटीले मात्रै पुग्दैन कि होइन, हुटुटीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, धैर्यता पनि चाहिन्छ, डिप्लोमेसी पनि चाहिन्छ, कूटनीतिक हुनु पनि आवश्यक छ। त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ। त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन एकदम आवश्यक छ।
2: फेरि पनि खबरकै सिलसिला, राष्ट्रपाको शक्तिशाली सरकारका पालामा पनि असारे विकासले नै निरन्तरता पाइरहेको छ। आर्थिक वर्ष सकिन दुई हप्ता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत अर्थात विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइन रहेछ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरूले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेछ। चालू आर्थिक वर्षको समय अवधि सकिन 12 दिन पनि बाँकी छैन। यस वर्ष पनि सरकारको पूँजीगत खर्च भने निराशाजनक छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार 20 गते हिजोसम्म पूँजीगत खर्च 36.53% मात्रै भएको छ। पूँजीगत तर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन भएकोमा 1,04,90,94,00,000 खर्च भएको छ। पूँजीगत बजेट देशको विकास बजेट हो। पूँजीगतको तुलनामा चालू तर्फको खर्च भने निकै धेरै छ। चालू तर्फ विनियोजित कुल 11,08,98,00,000 मध्ये 10,53,45,00,000 खर्च भइसकेको छ। यो कुल बजेटको 84.72% हो। चालू आर्थिक वर्षमा सरकारको चालू तथा पूँजीगत गरी बजेटको कुल आकार 19,64,11,00,000,00,000 रूपियाँ रहेको हो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द राज पोखरेलले सरकारको स्पष्ट नीति र योजना नहुँदा विकास निर्माणमा व्यतिथि बढ़दै गएको टिप्पणी गर्नुभएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाहिर क्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
5: हिमसा गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमसा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, सर्तहरू लागू हुनेछन्। हिमसा टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमसा फर अ कम्प्लिट वर्ल्ड।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन हेयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त मेजरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, मेजरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी, शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता भुक्तानीको कामले कर्मचारीलाई भ्याइ नभ्याई लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी खबर। क्यान्सरका बिरामीलाई किमोथेरापी दिँदा अत्यावश्यक सिसप्लाटिन औषधि र कुकुर लगायत जनावरले टोक्दा जति सक्दो छिटो लगाउनु पर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गएको जेठ 9 गतेदेखि नै चरम अभाव भएको सिसप्लाटिन पछिल्लो पटक असार 8 1200 भायल भित्राइए पनि बुधबारदेखि फेरि अभाव भएको हो। रेबिज विरूद्धको खोप पनि टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सौरारोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भायल मात्रै छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायत जनावरले टोकेका बिरामीको भीड़ टेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन् तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। यसरी क्यान्सरका बिरामीलाई केमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुन्छ कार्बोप्लाटिन र सिसप्लाटिन औषधि, तर देशका सरकारी क्यान्सर अस्पतालमा अहिले सिसप्लाटिन चरम अभाव छ। 9 गतेदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले असार 8 1200 भायल भित्राएका थिए तर गएको बुधबारदेखि फेरि सकिएको स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीचको मूल्यमा कुरा नमिल्दा आयात अन्योलमा परेको बताइएको छ। दुई हप्ता अघि संसदमा बोल्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले कार्बोप्लाटिन सिसप्लाटिन रेबिज लगायतमा स्वचालित मूल्य लागू हुने बताउनु भएको थियो तर यो स्वचालित मूल्य औषधि व्यवस्था विभागले स्वीकारेको छैन। स्वचालित मूल्यभन्दा फरक ढंगले खरिद गर्न नसकिने पक्षमा औषधि व्यवस्था विभाग छ तर स्वचालित मूल्य लागू नहुने भए आयात गर्न नसकिने अडानमा आयातकर्ता छन्। जीवन रक्षक औषधिमा सरकारको व्यवस्था नयाँ पत्रिकामा खबर छ।
2: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा चित्तकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आउँदो साउन 1 गतेदेखि पुनः चित्तकाट रोकिने भएको छ। यो व्यवस्था सभाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। यो अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वतः चित्तकाट रोकिने कानूनी व्यवस्था छ। देशभरका 753 पालिका मध्ये 340 मात्रै कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा चित्तकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै चित्तकाट गर्न पाइने व्यवस्था छ तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक चित्तकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन पनि गरिसकेको छ तर पनि धेरैजसो पालिकाले यो अवधिभित्र वर्गीकरण भने गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणको आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि आवासीय उद्योग वन खानी तथा खनिज व्यवसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आउँदो साउनदेखि फेरि चित्तकाट रोकिने भएको छ। 340 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण फेरि रोकिँदै चित्तकाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
9: गृहमन्त्री सुदन गुरूङले हिजो कोशी प्रदेशको राजधानी विराटनगरमा दिनभर विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल भारत सीमा सुरक्षा प्रहरीको भौतिक अवस्था त्यसै गरी प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको चुनौतीका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ। वहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढ़ गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। काठमाडौँबाट बुद्ध एयरको नियमित उडान मार्फत बिहान झण्डै 11 विराटनगर विमानस्थलमा अवतरण गर्नुभएका गृहमन्त्री गुरूङलाई सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। विमानस्थलमै सुरक्षाकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उहाँले धेरै प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको स्वीकार गर्दै बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताउनुभयो। त्यसपछि गृहमन्त्री गुरूङ जिल्ला प्रशासन कार्यालय मोरङ पुग्नु भएको थियो। यस्तै उहाँले प्रदेश प्रहरी कार्यालयबाट

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? उता जिर्रा बसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: जितको खुसी गोलको जोस, विश्वकपको हरेक क्षण रोमाञ्च बनोस्, फुटबलको महामेला हेर्न दिन, खेलको मजा भित्र्याउ आफ्नै हो, आजै दिसो विचार गरौ, 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण सानो प्याकेज बोनस पाउ, भरपूर मनोरञ्जन सहित मात्र रु 979 बिच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिच होमको कस्टमर सपोर्ट 01-4-2-1-7-6-6-6 सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सिन्धुपाल्चोकको एउटा गाउँमा हुर्किएका पदम गुरूङलाई 13 वर्षको हुँदा विद्यालय पुग्न हरेक दिन संघर्ष गर्नुपर्थ्यो। एकपटक वर्षामा भीषण बाढ़ीले काठे पुल बगाएपछि उहाँ र उहाँका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए। त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाकस झुण्ड्याएर तुइन बनाए। गुरूङले त्यही तुइनमा झुन्डिँदै नदी पार गर्नुपर्थ्यो। उहाँका अनुसार हरेक पटक तुइन प्रयोग गरे बापत शुल्क तिर्नुपर्दथ्यो। यात्रा निकै जोखिमपूर्ण थियो। छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन पिरोलिरहन्थे। झण्डै 1 वर्षपछि त्यही ठाउँमा झोलुङ्गे पुल बन्यो। जोखिमपूर्ण तुइनको यात्रा अन्त्य भयो र आवतजावत सहज बन्यो। 4 दशकपछि भने गुरूङको जीवनले अर्कै मोड लिएको छ। बाल्यकालमा विद्यालय जान नदी पार गर्न संघर्ष गरेका उहाँ अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आउनु भएको छ। नेपालीले बनाउँदैछन् दर्जन देशहरूमा झोलुङ्गे पुल शीर्षकको खबर आजको कान्तिपुरमा छ।
0: अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा धेरै मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरानबीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिण लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएका थिए भने छोरा मुस्तवा घाइते हुनुभएको थियो। अहिले मुस्तवा खामेनी इरानको नयाँ सर्वोच्च नेता भन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8 पुगेका छन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले हरायो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान केलियन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो गोलसँगै एम्बापेले विश्वकपमा 7 गोल समेत गरेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरे। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गैराती भएको खेलमा

0: आयोजक क्यानाडालाई तीन गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्का अजेद्दीन औनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरेका छन्। सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। साथै दुई पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम सोह्रमा पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश पनि बनेको छ।
1: विश्वकप फुटबलको खबरपछि देशभित्रको फुटबलको खबर। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको लास्टमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बी एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्दमा अल्झिएको नेपाली फुटबलको भविष्य अन्धारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्योलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकोले थप चिन्ता बढ़ाएको छ। फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। अब केही खबर संक्षेपमा। गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ, कतै ठूलो वर्षा पनि भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै सेन्जामा 144 मिलिमिटर वर्षा मापन भयो। अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित छ। दैलेखमा पछिल्लो एक घण्टामा 46 मिलिमिटरसम्म पानी परेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले बिहान पानी पर्ने क्रम रोकिएको छ। त्यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन। देशभर मनसूनी प्रणाली सक्रिय रहेकोले आज र भोलि विभिन्न प्रदेशमा हल्का मध्यम र ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेकोले नदीनाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।
0: सशस्त्र प्रहरी बलले संचालन गरेको किर्तिपुरमा रहेको विद्यालयमा 11 करोड़ हिनामिना गरेको आरोपमा इन्स्पेक्टर सहित दुईजना पक्राउ परेका छन्। लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरूङ र उहाँका साथी लीला लामालाई काठमाडौँ प्रहरीले हिजो पक्राउ गरेको खबर नयाँ पत्रिकामा छ।
1: सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत गरिने विज्ञापनलाई औपचारिक नियमनको दायरामा ल्याउने गरी सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। मन्त्री परिषद बैठकले बिहिबार स्वीकृत गरेको नीतिले एआई डीप फेक इन्फ्लुएन्सर मार्केटिङ र स्पन्स्ड कन्टेन्ट जस्ता आधुनिक प्रविधिको चुनौतीलाई नियमनको दायरामा ल्याएको छ।
0: सरकारले स्मार्ट लाइसेन्स छपाईलाई तीव्रता दिएको छ। विगत लामो समयदेखि नागरिकले आवेदन दिएर छपाई हुन नसकेको 29 लाख थानमध्ये 23 लाख थान स्मार्ट लाइसेन्सको छपाई सकिएको हो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली प्लानले आउँदो 3 वर्षभित्र गर्ने कामलाई समेटेर 50 बुँदे कार्ययोजना पारित गरेको छ। मोहन कुमार डाङ्गी नेतृत्वमा आएपछि वर्षको दोस्रो बैठकले कार्ययोजना पारित गर्ने निर्णय गरेको खबर कारोबार दैनिकले छापेको छ।
0: कांग्रेसभित्रको आन्तरिक विवाद र विपक्षी दलको अवरोधका बीच बागमती प्रदेश सरकारको बजेट पारित भएको छ। हिजो वर्षको बागमती प्रदेश सभाको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको 66 अर्ब 93 करोड़ 33 लाख रूपियाँको बजेट बहुमतबाट पारित भएको हो।
1: काया कैरनमा अब पालो उखानको
0: फेद रहे हाँगा पलाउँछ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी। शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता। भुक्तानीको कानले कर्मचारीलाई भ्याइ नभ्याइ।
1: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था। क्यान्सरको औषधि र रेबिज विरूद्धको खोप हाहाकार।
0: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण। साउनदेखि किट्टाकाट फेरि रोकिँदै।
1: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा।
0: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा।
1: र अन्तिम आजको कार्टुन झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको अहिले ब्लूबस सेवा संचालन बारे भइरहेका तर्क वितर्क र सहजता असहजतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना अर्थात श्रीमान श्रीमती कोही कतै जाँदैछन्। नजिकै एउटा बस स्टपमा ब्लूबस सेवा आइपुगेको छ। उनीहरू बस चढ्नै लागेका बेला सहचालक जस्ता देखिने व्यक्तिले पुरूषलाई धकेल्दै भन्दैछन्, महिला होइन महिला मात्र। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी

0: सुन ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सिजन आयो अब एक्साइटमेंट सिजन मात्र होइन घर भित्र महसुस हुन्छ
3: यो फुटबल सिजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलईडी टिभी स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 40 महिनासम्मको इएमआई

0: ഈ ഷോപ്പിംഗ് എങ്ങനെ ഖുദ്ദീഷിനെ തരാൻ ചെയ്ത്
1: എത്തിക്ക് പത്ത് അശേരണം സാമാജിക സംഘടന അവനും എത്തിക്ക് പത്തൊന്ന് പഠിച്ചതോ മിഠാര ബ്രാഹ്മസുജന सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना सिएमाई गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि पाँच छ महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै भन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
7: दिदी आज भोजीलाई सुटकोटमा खुब चिटिक्क पारेर ल्याएछौ त मेरो यहाँसम्म कि सुटकोट
8: अनि थुप्रो विवाह पाछु आउनु छ अनि सबैको बुढा राम्रै भएर आउँछन् अनि मेरो चाहिँ हुनु पर्न त अनि सुन यहाँ त यस्तै राम्रो हो राम्रो मान्छेलाई फेमस टेलर सिलाएको कमाल त केही नगरे
7: ए हिमाजु हेन्सम देखाउने अनि यति राम्रो र आकर्षक सिलाइ त फेमस टेलरको पो हो
8: हजुर हाम्रो भिनाजु जस्तै चिचिक्क र आकर्षक देखिन चाहनुहुन्छ यदि यसो हो भने सोलु ढुकुरो नगरपालिका पाँच बसन्त बजारमा रहेको फेमस टेलरिङ सेन्टरमा तपाईँलाई हार्दिक स्वागत छ आउनुहोस् मन परेको कपडा छानेर सिलाई गर्न अर्डर दिनुहोस् तपाईँलाई चिचिक्क पार्ने जिम्मा हाम्रो आकर्षक सिलाइमा सुटकोट सर्ट पाइन्ट नयाँ डिजाइनको टप ब्लाउज सिलाई गरिन्छ डाउन ज्याकेट राम्रो र टिका हुने खालको बनाइन्छ साथै सिलाई सम्बन्धी सम्पूर्ण काम गरिने एकमात्र टेलरिङ सेन्टर फेमस टेलरिङ सेन्टर सोनुदु पुरा नगरपालिका पाँच नयाँ बस्ती छु।
6: यति मात्रै होइन, सबै विद्यालयका शिक्षकका पोसाकहरू विशेष छुट्टा सिलाइ गरिन्छ, साथै सबै विद्यालयका विद्यार्थीका पोसाकहरू समेत विशेष छुटमा सिलाइ गरिन्छ।
8: एकमात्र टेलरिङ सेन्टर फेमस टेलरिङ सेन्टर प्रोपाइटर खड्क बहादुर हिमाल, सम्पर्क नम्बर 9828501 60 र 9762-96-16-67।
9: मेला लाग्ने सम्बन्धी सूचना, यही कार्तिक 18 गतिको दिन सोलुबुक्तिन नगरपालिका बस स्टार्टिङ जुटुमा सिटी चौकुन्या देवीको मेला लाग्ने भएकाले सम्पूर्ण धनी साक्री भक्तजनहरूमा मेलामा आइपुग्ने कमान हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। बजार व्यवस्थापन समितिहरू अध्यक्ष कुसाङ शेर्पा, उपाध्यक्ष नाम्ची शेर्पा, सचिव बलबहादुर तामाङ, सहसचिव सुख बहादुर तामाङ, मूल पुजारीहरू सुधीर तामाङ, सहयोगी पुजारी मेलामा आउन दुई तीन दिन अगाडिदेखि लसुन केन्द्र मासु जाँदछ सेवन नगरिदिनु बजार व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछ। सोली दिपकुण्ड नगरपालिका वडा नम्बर 10-3 जीके सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान समिति राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गाको सूचना।
10: चालू आर्थिक वर्ष 2082-83 राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गाको कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकोले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत नभएकाले अनिवार्य रूपमा सूचीकृत भई सूचना प्रकाशित भएको मितिले तीसौं दिन अर्थात 2082 भदौ 9 गति भित्र यस कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा र जोन प्राविधिक इकाई ओखलढुङ्गामा तोकिएको ढाँचा अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा र जोन प्राविधिक इकाई सोलुखुम्बुमा सम्पर्क गर्न सकिनेछ। निर्दिष्ट फारम कार्यक्रम कार्यान्वयन इकाईको वेबसाइट www.piuokhalduna.pmant.gov.np बाट प्राप्त गर्न सकिनेछ।
9: कार्यक्रमको नाम के हो?
10: किमी जोन कार्यक्रमका लागि सोलुखुम्बु जिल्लाको सोलु बुटकुण्ड नगरपालिका, थुलुङ बुटकुसी गाउँपालिका र मेचा सल्यान गाउँपालिकाका सबै वडाहरू, साथै खुम्बु पासाङलामु गाउँपालिका वडा नम्बर 1 र माप्पी बुटकुसी गाउँपालिकाको वडा नम्बर 1, 2, 3, 4, 5 र 7।
9: किमी जोन कार्यक्रमका लागि ट्यागेबुङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम,
10: जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग,
9: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सुधार,
10: किवी बगैंचाका थाँक्रामा सहयोग,
9: जंगली जनावरको क्षति न्यूनीकरण गर्न घेराबार कार्यक्रम,
10: चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिका लागि सहयोग, यन्त्र मैत्री गढा सुधार र रैथाने बानी जात प्रबन्धनका लागि बजारीकरण सहयोग,
9: स्याउ तथा ओखलढुङ्गा
10: स्याउका लागि सोलुखुम्बु नगरपालिका वडा नम्बर 2, 4, 5, 6, 8 र 9, त्यस्तै लेखुपुजी गाउँपालिका वडा नम्बर 1 र 5, ओखरका लागि सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 र 6, लेखुपुजी गाउँपालिका वडा नम्बर 1, 3, 4 र 5, थुलुङ दुर्कुसी गाउँपालिकाका सबै वडाहरू, मापु दुर्कुसी गाउँपालिका वडा नम्बर 6, मेचा सल्यान गाउँपालिका वडा नम्बर 2, 3 र 4 र सोताङ गाउँपालिकाका सबै वडाहरू।
9: स्याउ तथा ओकल जोन कार्यक्रमका लागि उन्नत प्रविधिकै क्षेत्र प्रविस्तार,
10: प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम,
9: जोन प्रभाव क्षेत्रमा स्याउ हाई डेन्सिटी बिरुवा वितरण मार्फत क्षेत्र प्रविस्तार,
10: एन्थल नेट अनुदानमा वितरण,
9: उच्च घनत्व स्याउमा ट्रेड सिङमा अनुदान,
10: जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग,
9: सिंचाई प्रणाली जनन र जंगली जनावरको क्षति न्यूनीकरण गर्न घेराबार कार्यक्रम, निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू,
10: रु 10 को टिकट सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम, सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था समिति कृषि फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा ध्वनि प्रमाण पूर्जा र भाडाको जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता पत्र निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि संस्थाको स्थायी लेखा मेम्बर दर्ता र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह वडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र
11: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गाको सम्पर्क नम्बर 0375275 वा सूचना अधिकारीको नम्बर 9852280 र जुन प्राविधिक इकाई सिलगढी 0385276 सम्पर्क गर्न सक्नुहुनेछ
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा
12: नानी खाना खाना आओ
13: लाओ दिनुस
12: हात धोयौ
13: धोइसके बाबा
12: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मुचिमुची हात धुनुपर्छ जाउँ फेरि साबुन पानीले मुचिमुची हात धोएर आऊ अनि मात्रै खाऊ जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानी मुचिमुची हात धुनुपर्छ
14: हो त मैले भनेको मानु आखिर आमाले नै भन्नु पर्यो होइन
12: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर्न सक्छ त्यसले हाम्रो खानपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राख्छ
15: बर्सेनी झाडा पखाला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाउ
16: नेपाल सरकार विज्ञापनको
17: मापी दुखकोशी गाउँपालिकाको सूचना एचके पद्म कन्या आधारभूत विद्यालयलाई क्लास रूम इन द क्लाउड नेपाल संस्थाद्वारा उपलब्ध गराइएको रिक्त प्राथमिक शिक्षक पद पूर्तिका लागि देहाय अनुसार योग्यता पुगेका इच्छुक महिला उम्मेद्वारबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसो सूचना मार्फत जानकारी गराइन्छ तपाईँ विज्ञापन नम्बर 1 तहत प्राथमिक शिक्षित महिला तर विस्तृत कार्यपूर्ति स्तर शैक्षिक योग्यता प्रस्तुत उत्तीर्ण वा सूचन उमेर 18 वर्ष पुरा भए 40 वर्ष नलागेको निवेदन दुई पक्ष संस्था वा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य हुनुपर्नेछ साथै उक्त फारमलाई आधार माने छोप गरेको निवेदनलाई मात्र सामेल गरिनेछ आवेदन 5 जना भन्दा कम्ती भएमा पुनः विज्ञापन गरिनेछ
18: पेश गर्नुपर्ने कागजातहरू शैक्षिक योग्यताका प्रमाण पत्रहरू यात्रीको मतभङ्ग पत्र र चारित्रिक प्रमाण पत्रको फोटोकपी 2-2 प्रति प्लस टू वास्तु सरहका प्रमाण पत्रको फोटोकपी 2-2 प्रति नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी 2-2 प्रति परीक्षाको किसिम लिखित मौखिक र प्रयोगात्मक गरी 3 चरणमा हुनेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गरिनेछ परीक्षा दस्तुर 1500 पछि फिर्ता नहुने गरी निवेदन दिने अन्तिम मिति यही भदौ 22 गते कार्यालय समय भित्र परीक्षा मिति दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट जानकारी गराइनेछ परीक्षा हुने स्थान श्री पद्म कन्या आधारभूत विद्यालय मापे ढुकुर्सी गाउँपालिका 3 बासा दामको सोलुखुम्बु परीक्षाको पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे विद्यालय र संस्थाद्वारा तयार गरिएको प्रश्न पत्रमा नेपाली र अंग्रेजी माध्यममा परीक्षा दिनुपर्नेछ सम्पर्क नम्बरहरू अध्यक्ष विशाल कार्की सम्पर्क नम्बर 97635 प्रधानाध्यापक उत्तर कुमार भुजेल सम्पर्क नम्बर 98625 0002 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स सन्दीप शेर्पा 98151873 फोन लाइन संस्था प्रतिनिधि एजुकेशन सपोर्ट लिडर सुदिन तामाङ सम्पर्क नम्बर 98151773481 उद्धव कुमार भुजेल प्रधानाध्यापक पद्म कन्या आधारभूत विद्यालय मापे ढुकुर्सी गाउँपालिका 3 बासा दान्ती सोलुखुम्बु
17: मापी दुखकोशी गांव पालिका को सूचना एक पद्म कन्या आधारभूत विद्यालय क्लास रूम इन द क्लाउड नेपाल संस्था द्वारा उपलब्ध कराइएको रिक्त प्राथमिक शिक्षक पद पूर्ति का लागि देहाए अनुसार योग्यता पुगेका इच्छुक महिला उम्मेदवार रित पूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। तथोचित विज्ञापन नम्बर 1 तहत कार्य शिक्षित महिला तर विस्तृत कार्य पूर्ति स्तर शैक्षिक योग्यता प्रस्तुत उत्तीर्ण वार्षिक स्तर उमेर 18 वर्ष पुरा 40 वर्ष मन आगेको न्यूनतम 2 पश्चात संस्था वा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य हुनुपर्नेछ। साथै उक्त फारमलाई आधार माने छुट गरेको निवेदनलाई मात्र सामेल गरिनेछ। आवेदन 5 जना भन्दा कम्ती गरेमा पुनः विज्ञापन गरिनेछ। पेश गर्नुपर्ने कागजातहरू शैक्षिक योग्यताका प्रमाण पत्रहरू यात्रीको लभ्यांग पत्र र चारित्रिक प्रमाण पत्रको फोटोकपी 2-2 प्रति प्लस 2 वास्तु तर्हका प्रमाण पत्रको फोटोकपी 2-2 प्रति नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी 2-2 प्रति परीक्षाको किसिम लिखित मौखिक र प्रयोगात्मक गरे 3 चरणमा हुनेछ। तर द्वितीय चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गरिनेछ। परीक्षा दस्तुर 1500 पछि फिर्ता नहुने गरी निवेदन दिने अन्तिम मिति यही भदौ 22 गते कार्यालय समय भित्र परीक्षा मिति दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट जानकारी गराइनेछ। परीक्षा हुने स्थान श्री पद्म कन्या आधारभूत विद्यालय मापे दुकुसी गाउँपालिका 3 बासा दामकु सोलुखुम्बु। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे विद्यालय र संस्थाद्वारा तयार गरिएको प्रश्न पत्रमा नेपाली र अंग्रेजी माध्यममा परीक्षा दिनुपर्नेछ। सम्पर्क नम्बरहरू अध्यक्ष विश्वास कार्की सम्पर्क नम्बर 97635 प्रथम अध्यापक उत्तर कुमार निकेल सम्पर्क नम्बर 98625 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एन्ड गभर्नेन्स सम्पर्क सेवा 98151873 प्रणाली संस्था प्रतिनिधि एजुकेशन सप्रोभाइडर सुरुङ तामाङ सम्पर्क नम्बर 98151773481 उद्धव कुमार लुटेल प्रधान अध्यापक पद्म कन्या आधारभूत विद्यालय मापे दुखुसी गाउँपालिका 3 बासा दान्ती सोलुखुम्बु। नेपाली कांग्रेस प्रदेश सभाको सोलुखुम्बुको ऐतिहासिक क्षेत्रीय सम्मेलन हुने सम्बन्धी सूचना। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं नेपाल सरकारका गृहमन्त्री रमेश लेखको प्रमुख आतिथ्यमा हुन गइरहेको क्षेत्रीय सम्मेलनमा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू लगायत सबैमा कार्यक्रममा उपस्थित भइदिन हुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति जेठ 3 गते शनिबार समय 11:30 बजेदेखि स्थान दुकुसी गाउँपालिकाको प्राङ्गण मुटली सोलुखुम्बु। थप जानकारीका लागि सम्पर्क नम्बर 9 4 9 7 8 98 44 69 70 42 81 83 बाबु थापा प्रवक्ता एवं संयोजक।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: साथी हेर नि के खतरा समाचार आइसक्यो. भयो ट्रेन अब चाहिँ के हुनु
5: खोजै के आएको जस्तो. यत्तिकै पत्ते आइसक्यो रोहन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त. मिथ्या र भ्रामक सूचना हुनसक्छ. यसो नआथेन यसो त जल्ले लगिहाल्छ नि.
4: अनि मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन.
4: थाहा थिएन.
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है.
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ.
6: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ.
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ.
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे. के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
9: ए दिदीले सही भन्नुभयो. उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न.
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
8: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ. नमस्कार उपप्रमुखज्यू.
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त. ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ. अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि. हतार नगरौ न साथीहरू, बन्छ. रोकिएको पनि 5-6 महिना भइसक्यो. के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ. म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ. अहिले चाहिँ म निस्केँ है. अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
8: अनि के गर्नु त अब? उहाँ त निस्किसक्नुभयो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु. हेरौँ न के भएको रहेछ.
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं. शंका लागे उजुरी गरौं. भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ. सचेत नागरिकको भूमिका निर्वाह गरौं.
10: ए बाबु हतियार छ, टर्च बालेर जाऊ. आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
11: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
10: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
11: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
10: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
11: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
12: नेपाल सरकार विज्ञापन
13: सूचना सूचना सूचना
14: यदि तपाईँको बस्नामा चेन्नसाथ कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्री पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा वार्षिकबाट छुट्टी पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com/ संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म रेविका राय। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोताङ गाउँपालिकामा आफू खुशी कर्मचारी नियुक्ति, 14 लाख बढी अनियमित भुक्तानी, प्रहरी कर्मचारीका लागि 2 दिने योग शिविर शुरू। सोलुखुम्बुका प्रमुख जिल्लाधिकारी पाण्डेको सरूवा थापा मगर आउँदै, जिल्ला समन्वय समिति सोलुखुम्बुको जिल्ला सभा तथा छैटौं अधिवेशन सम्पन्न, कोशी प्रदेशमा 1 अर्ब रूपियाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्ताभित्र त्रुटि सच्याइने, 2083 साल शुरू भएका विपदजनक घटनामा 127 को मृत्यु, 773 घाइते र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम म्याचमा पराजय र क्यानाडा बाहिरे। सोताङ गाउँपालिकाले स्वीकृत दरबन्दी भन्दा बढ़ी संख्यामा कर्मचारी नियुक्ति गरी 14 लाख बढ़ी रकम भुक्तानी गरेको छ। महालेखा परीक्षकको आर्थिक प्रतिवेदन अनुसार पालिकाले 14,23,542 रूपियाँ अनियमित भुक्तानी गरेको उल्लेख गरेको छ। महालेखाले स्थानीय सरकार संचालन ऐन 2074 को दफा 83 मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोधको विश्लेषण गरे संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामका लागि सेवा करारबाट लिने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था उल्लेख गरेको छ। सोही ऐनको 83-8 मा पालिकाले नगर प्रहरी, सवारी चालक, सहायक कार्यालय सहयोगी, इलेक्ट्रोनिसियन, चौकीदार, माली, बगौची लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ। यस्तै गरी कोशी प्रदेश स्थानीय सेवा ऐन 2080 को दफा 14 मा स्थायी सरकारी सेवाका कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई जेलादारी वा करारमा नियुक्ति गर्न पाइने छैन भन्ने व्यवस्था गरेको छ। तर सोताङ गाउँपालिकाले विभिन्न पदमा कर्मचारीहरू करारमा राखेको छ। स्थानीय तहले एकजना इन्जिनियर, एकजना 3 जना सब इन्जिनियर, एकजना असय र एकजना खाता साटे गरी विभिन्न 6 पदमा 10 जना करार कर्मचारी नियुक्ति गरी 1 वर्षमा 56,58,311 रूपियाँ भुक्तानी गरेको पाएको छ। स्वीकृत दरबन्दी भन्दा बाहिरका 3 जना कर्मचारीको तलब भत्ता बापत 14,23,542 रूपियाँ अनियमित भुक्तानी महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुको जिल्ला सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुको आयोजनामा सम्पन्न अधिवेशनमा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लाका 8 वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय तह र जिल्ला समन्वय समितिबीच समन्वय र सहकार्यलाई थप मजबूत बनाउनुपर्ने बताउनु भएको छ। उहाँले सोलुखुम्बुको समग्र विकास, पूर्वाधार निर्माण, पर्यटन प्रबन्धन, कृषि आधुनिकीकरण तथा रोजगार सृजनाका क्षेत्रमा तीनै तहका सरकारले सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको छ।
1: सोलुखुम्बु जिल्लाको सबै मान्छेले, सबै जाति, सबै पार्टी, सबै खालको मान्छेले मलाई सपोर्ट गरेर निर्वाचित गराउनु भयो। मेरो हाम्रो आदरणीय मान्य लीना उप्रेती केसीज्यूले अघि नै लीना उप्रेतीज्यूले अघि नै भनिसक्नुभयो कि मलाई देशैभरिको हेर्नुपर्ने, देशैभरिकोले मन दिएर यहाँ पुर्याउनु भयो भनेर उहाँले चाहिँ सबैलाई थ्याङ्क्स दिइसक्नुभयो। मैले चाहिँ जिल्लाको सम्पूर्णलाई मैले यही मञ्चबाट म धन्यवाद पनि दिन चाहन्छु, किनभने यो स्टेजमा आज मलाई प्रमुख अतिथि बनेर यहाँ बोल्ने, आफ्नो कुरा राख्ने सौभाग्य मिलाइदिनु भयो, त्यसको लागि पनि म सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। विकास, समृद्धि र सुशासनमा तपाईँहरूले कति पनि कन्सेसन नगर्नुहोस्, स्पेसली म जनप्रतिनिधि र सुरक्षा निकाय र यहाँ प्रमुख जिल्ला अधिकारीलाई, उहाँहरूको पनि धेरै ठूलो महत्व र धेरै ठूलो कोअर्डिनेसन हुन्छ। त्यस कारण उहाँहरूलाई म अनुरोध गर्न चाहन्छु, जिल्लामा अहिलेसम्मको प्र्याक्टिस अलिकति नराम्रो छ कि जस्तो लागिरहेको छ मलाई, किनभने बजेट आउँछ तर हामी धेरै ठुलो ठुलो मात्रले बजेट विनियोजन गरिराखेका छौँ। त्यो बजेट पनि एउटा राम्रो खालको र सबैलाई इन्जनर मान्छेलाई हुने खालको काम गर्यो भने त्यसले धेरै ठुलो काम हुन्छ जस्तो लाग्छ मलाई फिल भएको. हुन त मैले त्यो लेभलमा बसेर काम गर्ने सौभाग्य मिलेन त्यो भए मलाई पनि नहुन्थ्यो होला. र मैले यो एउटा सेयर गर्न चाहेँ राम्रो खालको काम गर्ने गर्नुहोस् किनकि जनप्रतिनिधिहरूले धेरै ठाउँमा थुप्रै बजेट हालेर सबैलाई खुसी पार्ने भन्दा पनि तिन जनको मान्छेलाई खुसी पार्नुहोस्. कुन कुन पार्टीको मान्छेले कुन कुन पार्टीको नेताहरू अध्यक्ष हुनुहुन्छ उपाध्यक्ष हुनुहुन्छ र कुन पार्टीले हामीले सपोर्ट गर्नुपर्छ भनेर त्यतातिर धेरै नलाग्नुहोस् किनभने सबै सबैको मान्छे हुन्. आज म चाहिँ सबै पार्टीको चाहिँ मानिने हो नि त मानिने को भन्दा असीम राई भन्नु पनि मिलेन कल्पना राई भन्नु पनि.
0: कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखले आर्थिक वर्षभरि सम्पन्न भएका विकास निर्माणका काम योजनाको कार्यान्वयन अवस्था तथा आगामी वर्षका प्राथमिकता बारे जानकारी गराउनु भएको थियो. जिल्लाभित्र संचालित सड़क खानेपानी शिक्षा स्वास्थ्य कृषि तथा पर्यटन क्षेत्रका गतिविधिको समीक्षा गर्दै विकासको उपलब्धि चुनौतीबारे समेत छलफल गरिएको थियो. अधिवेशनमा सहभागी स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले आफ्नो पालिकामा संचालन भएका विकास निर्माणका गतिविधि सेवा प्रभावको अवस्था आगामी योजनाबारे धारणा राखेका थिए. उनीहरूको स्थानीय सरकारबीच अनुभव आदान प्रदान तथा साझा समस्याको समाधानका लागि समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभएको छ. कार्यक्रममा जिल्लाको समग्र विकासलाई प्रभावकारी बनाउन स्थानीय तह जिल्ला समन्वय समिति तथा अन्य सरकारवाला निकायबीच सहकारी र समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो. अधिवेशनले विभिन्न प्रस्ताव तथा आगामी कार्ययोजनामाथि छलफल गरी आवश्यक निर्णयहरू समेत पारित गरेको जिल्ला समन्वय समितिका सोलखुम्बुले जनाएको छ. जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य वर्धन गर्ने उद्देश्यले दुई दिन योग शिविर शुरू भएको छ. शनिबार आयोजित कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख वैजनाथ शाहले योग अभ्यास गराउनु भएको थियो. शिविरमा कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी नवीन राज बुदा थोकी सहित सम्पूर्ण प्रहरी कर्मचारीको सहभागिता रहेको छ. कार्यक्रममा डीएसपी बुदा थोकीले नियमित योग अभ्यासले प्रहरी कर्मचारीलाई शारीरिक रूपमा तन्दुरूस्त मानसिक रूपमा सन्तुलित र तनावमुक्त रहन सहयोग पुग्ने बताउनु भएको छ. योगबाट प्राप्त ऊर्जा एकाग्रता र आत्मविश्वासले सेवा प्रभावलाई अझ प्रभावकारी र नागरिक मैत्री बनाउन मदत पुग्ने उहाँको भनाइ रहेको छ. योगले शरीरलाई लचिलो अस्वास्थ्य राख्नका साथै तनाव कम गर्ने रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने एकाग्रता अभिवृद्धि गर्ने तथा स्वास्थ्य जीवनशैली अपनाउन प्रेरणा दिने भएकाले यसको नियमित अभ्यास आवश्यक रहेको कार्यक्रममा बताएको थियो. जिल्ला प्रहरी कार्यालय प्रहरी कर्मचारीको स्वास्थ्य कार्यक्षमता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ. सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेको सरूवा भएको छ. गृह मन्त्रालयले शनिबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेलाई काभ्रे पलाञ्चोको सहायक प्रमुख जिल्ला अधिकारीमा सरूवा गरेको हो. अध्यागमन कार्यालयमा कार्यरत कमान श्री थापा मगरलाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरेको जनाएको छ. कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा देखिएका त्रुटि सच्याउन र असन्तुष्ट पक्षका माग सम्बोधन गर्न कुल 1 अर्ब रूपियाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएको छ. आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङपेथले शुक्रबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै बजेटमा देखिएका असन्तुलन र कमजोरीलाई स्वीकार गर्दै परिमार्जनको ठोस कार्ययोजना प्रस्तुत गरेका हुन्. उहाँको प्रतिबद्धतासँगै संसदमा विगत 10 दिनदेखि देखिएको गतिरोधको अन्त्य भएको छ. असार 1 गते सरकारले ल्याएको 40 अर्ब 44 करोड़ 98 लाखको बजेट मन्त्रीमुखी भएको योजनाका नाम र ठेगाना गलत भएको तथा कतिपय निर्वाचन क्षेत्रलाई उपेक्षा गरिएको भन्दा भन्दै सत्ता पक्ष र विपक्षी सांसदहरूको विरोध जनाउँदै आएका थिए. सोही गतिरोध अन्त्यका लागि सरकारले विभिन्न मन्त्रालयको बजेटबाट रकम कटौती गरी नयाँ योजना र आवश्यक क्षेत्रमा बाँडफाँट गर्ने समेत सहमति गरेको हो. मन्त्री लिङपेटका अनुसार अनुसार बजेटलाई सन्तुलित बनाउन विभिन्न मन्त्रालयहरूको विनियोजनबाट कुल 1 अर्ब रूपियाँ निकालिनेछ। यसरी संकलित रकमलाई सांसदहरूले सिफारिश गरेका तर छुट्न गएका योजनाहरूमा खर्च गरिने मन्त्री लिम्पेटको प्रतिबद्धता जनाएको छ, जसमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट 50 करोड़ रूपियाँ, खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालयबाट 10 करोड़ रूपियाँ, सामाजिक विकास मन्त्रालयबाट 10 करोड़ रूपियाँ, पर्यटन तथा वातावरण मन्त्रालयबाट 5 करोड़ रूपियाँ, उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट 5 करोड़ रूपियाँ, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट 2 करोड़ रूपियाँ, स्वास्थ्य मन्त्रालयबाट 2 करोड़ रूपियाँ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट दोहोरिएका ठेगाना नखुलेका योजनाबाट 16 करोड़ रूपियाँ समर्पण हुनेछ। सम्बोधनका क्रममा मन्त्री लिम्पेटले बजेट मन्त्रीहरूको जिल्ला र निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको भन्ने गुनासोलाई सम्बोधन गरिने बताउनु भएको छ। यस वर्ष शुरू भएसँगै वैशाखदेखि असार 19 गतेसम्म विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यो सो अवधिमा भएका कुल 2721 विपज्जन्य घटनामा 127 मृत्यु भएको तथा 783 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएका पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख गरेको छ। बढ़ी सर्व संख्या 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेख लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका कारण 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आग लागि भएका छन्। आग लागेका 823 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणबाट 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 747 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो भारी वर्षा ढुंगा पल्टिएर बन्द डेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 21 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। फिफा विश्वकप फुटबलमा बरगदेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा पुगेको छन्। आज बिहान भएको प्री क्वार्टर फाइनलमा खेलमा फ्रान्सले बरगदेलाई 1 गोलले हराएको छ। अमेरिकाले फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बनेको हो। यो गोलसँगै एम्बाप्पेले यो विश्वकप फुटबलमा 7 गोल समेत गरेका छन्। उहाँले अर्जेन्टिना का लिनल मेसीसँग बराबरी गरेको हो। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गयो राति भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका अजेदिन ओनाहीले 2 तथा सोफिए यान रहमीले 1 गोल गरेको छ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। साथै 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16मा पुगेको क्यानाडा भने हार्ड संघीय प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश पनि बनेको छ। हवस् त अहिले बिहानको 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै म रेणुका राय पनि विदा हुन्छु। बिहान 10 बजेको सोलो समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: मैंने मेरे तो हाथ खुट्टा अरुणा सा झमझम कर विनाश ने हंगाम बनाये मेरे पनी केटी हो के खरी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भाई निंदा नलागे रात भर जागरण जस्त बस् तर यह सब रोगों को उपचार आमजी औषधालय में हम अरे ते भर उपचार कराने भाग आमजी औषधालय तीर हे मीदी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद फर्स्ट आवर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434982 98247718 98443049696 र 98163314 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
3: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावित भूल सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 भविष्यमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव बना हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
3: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
1: ए दाई पख्नुस् त पख्नुस् के गर्नुभएको
5: दिनु भएन औषधि हालेको
1: शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् त यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
5: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन

0: किरालाई हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन।

0: सूचना सूचना
1: पोत देखिए
2: यदि तपाईको बस्नमा सोमसात कोलकाता घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कुमता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारी का लगी संपर्क नंबर 9852555768
2: अंक 9853055768।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
2: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख सुझाव सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो।
3: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनिङ त्यस्तो त।
4: सरिता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस?
4: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विरूप भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सत्तर विलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सत्तर सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी विलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

I'm not going to be able to do that.

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: बिन्दु भएर औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल सिन्हा समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। झण्डै दुई तिहाईको जनमतको बलमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको 100 दिन पुगेको छ। कुनै पनि सरकारका लागि पहिलो 100 दिनलाई सरकारको कार्यशैली प्राथमिकता निर्णय क्षमता र भावी कार्यदिशाको प्रारम्भिक सूचकका रूपमा हेरिन्छ। यही अवधिमा सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्ने प्रयास गर्ने जनअपेक्षालाई सम्बोधन गर्ने तथा सुशासन सेवा प्रवाह र विकास निर्माणका क्षेत्रमा आफ्नो प्रतिबद्धता देखाउने अवसर प्राप्त गर्छ। त्यसैले 100 दिनको मूल्यांकन सरकारको समग्र कार्यकालको अन्तिम निष्कर्ष नभए पनि प्रारम्भिक संकेतका रूपमा विशेष महत्व रहन्छ। यस अवधिमा सरकारले सुशासन र सार्वजनिक सेवा प्रवाहको सुधारलाई प्राथमिकतामा राखेर काम गरेको देखियो। आर्थिक गतिविधि चलायमान बनाउने रोजगारी सृजना भ्रष्टाचार नियन्त्रण विकास आयोजनाको गति बढ़ाउने शिक्षा स्वास्थ्य कृषि तथा पूर्वाधार लगायतका क्षेत्रमा विभिन्न नीति योजना र निर्णयहरू अघि सारेको सरकारले दावी गरेको छ। केही कानूनी तथा नीतिगत सुधारका प्रयास प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउने पहल तथा सेवा प्रवाहलाई सरल र छिटो बनाउने उद्देश्यले गरिएका निर्णयहरू पनि सार्वजनिक भएका छन्। यद्यपि सरकारका यी प्रयाससँगै विभिन्न कोणबाट आलोचना पनि भइरहेका छन्। आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको महँगी रोजगारी लगानीको वातावरण पूँजीगत खर्चको गति सार्वजनिक सेवा प्रवाह संघीयता कार्यान्वयन पालिकासँगको समन्वय तथा विकास निर्माणका क्षेत्रमा अपेक्षा अनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी भइरहेका छन्। कतिपयले सरकारका केही निर्णयलाई साहसिक र सुधारमुखी भनेका छन् भने कतिपयले ती निर्णय कार्यान्वयनमा कमजोर रहेको तथा परिणाममुखी उपलब्धि देखिन बाँकी रहेको बताएका छन्। प्रधानमन्त्रीले पदभार सम्हालेकै दिन 100 बुँदे कार्यसूची सार्वजनिक भयो। यो 100 दिनको अवधिमा नागरिकको दैनिक जीवनमा तात्विक फरक के आयो ती त औंलामा गन्न सकिने नै होलान्, तर राज्यका परम्परागत सबै तह र अंगहरूमा सरकारले हलचल ल्याएको छ। राज्य संचालनमा प्रत्यक्ष जोड़िने राष्ट्रपति संसद न्यायालय संवैधानिक अंगहरू कर्मचारी तन्त्र सुरक्षा संयन्त्र जस्ता प्रमुख निकायमा प्रधानमन्त्रीले प्रदर्शन गरेको शासकीय शक्ति सबैले महसुस गर्ने गरी देखिएको छ। आजको कार्यक्रममा हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौ। हामीसँग हुनुहुन्छ जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला। मोनिका निरौलाजी तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हजुर धन्यवाद नमस्ते।
0: नवयुवा आन्दोलनको जगमा भनेको सरकारले 100 दिन पूरा गरेको छ। अब नवयुवाको दृष्टिकोणबाट हेर्दा तपाईँले यो सरकारलाई 100 दिनलाई कसरी मूल्याङ्कन गर्नु भएको छ?
1: अब यो सरकारले चाहिँ एउटा एकदमै सुशासनको नारा लिएर होइन भ्रष्टाचारको अन्त्य र हाम्रा चाहिँ नीतिहरूमा नीतिगत भ्रष्टाचार जुन हुन्थ्यो त्यसको चाहिँ व्यापक सुधार र रूपान्तरणको चाहिँ नारा लिएर यो बनेको सरकार हो होइन। यसका 100 दिनहरूलाई हेर्दाखेरि केही चाहिँ एकदमै नकारात्मक पाटाहरू देखिन्छन् होइन। एउटा भनेको जुन सरकारले लोकतान्त्रिक प्रक्रिया नै मान्न नखोजे जस्तो देखिन्छ होइन। संसदको अधिवेशन छलेर चाहिँ अध्यादेश मार्फत देश चलाउन खोजे जस्तो देखिन्छ होइन। विधि र प्रक्रिया भन्दा आफूलाई माथि राखिसकेपछि यो सरकारले सुशासन कसरी स्थापित गर्छ भन्ने ठूलो प्रश्न उब्जिएको छ। अब अर्को भनेको चाहिँ त्यही लोकतान्त्रिक प्रक्रियाको उल्लंघन अन्तर्गत र मानव अधिकारको पनि जघन्य उल्लंघन चाहिँ यो सरकारले जसरी सुकुम्बासी बस्तीहरूमा पूर्व जानकारी बिना नै कुनै सहकार्य बिना र कुनै योजना बिना नै सबै घरहरू भत्काएर अहिलेसम्म 20,000 भन्दा बढ़ी नागरिकहरू चाहिँ काठमाडौँ उपत्यकाभित्र मात्रै विस्थापित हुनुभएको छ होइन। र विस्थापित गरेर उहाँहरूलाई होल्डिङ सेन्टरमा लगेर राखिएको थियो। थियो जहाँ उहाँहरुको चाहिँ कुनै पनि घाँस बाँस कपास हैन त्यसपछि चाहिँ बालबालिकाहरुको शिक्षा स्वास्थ्य कुनै पनि सेवा सुविधा आधारभूत मानव आवश्यकताहरु पनि पूरा नभएको अवस्थामा एउटा कृत्रिम मानवीय संकट यो सरकारले पैदा गरेको थियो किन भन्दाखेरि जवाफ छैन हैन जवाफ दिन्छ यो सरकारले कि हामी चाहिँ वातावरणको संरक्षण खोलाको संरक्षण हिजो हामीले थुप्रै चित्रहरू देख्यौं होइन काठमाडौँ उपत्यका भित्र चाहिँ बाढ़ी आएको थियो तीन वर्षसम्म मेयर हुनुभएको व्यक्ति अहिले प्रधानमन्त्रीको पदमा हुनुहुन्थ्यो उहाँले त्यो बाढ़ीको रोकथाम गर्नका लागि त्यसको चाहिँ त्यो नहोस् भन्नका लागि केही पनि कदम चाल्नु भएन आफू मेयर हुँदाखेरि र अहिले चाहिँ पुसुकुम्बासी बस्तीहरू जहाँ धेरै बस्तीहरू चाहिँ बाढ़ीको बहाव भन्दा बाहिर नै पर्छन् होइन तपाईँले त्यो अनामनगर जाने त्यो खोलाको सड़क हेर्नुभयो भनेदेखि सँगै लाइनका अरू घरहरू भत्काइएका छैनन् होइन र त्यो बस्ती जुन भत्काइएको छ त्यो अलिकति डाँडोमा थियो र त्यहाँ चाहिँ कुनै पनि बाढ़ी पस्ने ठाउँ थिएन होइन र त्यसै गरी अब शिक्षातिर हेर्ने हो भने बाल बालिकाहरूले शिक्षाबाट वञ्चित हुनु परेको अवस्था छ होइन सुकुम्बासी बस्तीका बाल बालिकाहरू अब अर्कोतिर भनेको सरकारले शिक्षा क्षेत्रमा सुधार गरिरहेका छौं भनिरहेछ होइन शिक्षामा चाहिँ उहाँहरूले नतिजा चाहिँ एकदमै छिटो प्रकाशित गर्यौं भनेर भन्नुभयो होइन त्यसपछि अस्ति प्लस टूका बालबालिकाहरू जसरी सड़कमा आउनुभयो र सड़कमा आएर उहाँहरूले चाहिँ प्रदर्शन गर्नुभयो होइन अब गणतन्त्रमा लोकतान्त्रिक अभ्यासमा चाहिँ कुनै पनि नागरिकको चाहिँ प्रदर्शन गर्ने होइन सड़कमा आउने सरकारसँग असन्तुष्टि व्यक्त गर्ने भनेको चाहिँ संवैधानिक अधिकार हो होइन र केही बालबालिकाहरू त्यसरी सड़कमा आउँदाखेरि चाहिँ यति धेरै प्रहरीको परिचालन भयो होइन अहिले हामीले एउटा जुन दश बुधे सम्झौता भयो सरकारसँग यो आन्दोलन पछि आन्दोलनकारी र अन्तरिम सरकारको बीचमा जुन राजपत्रमा प्रकाशित भयो त्यसमा एउटा एकदमै महत्वपूर्ण कुरा के लेखिएको छ भन्दाखेरि पटक पटक नेपाली नागरिकहरू एउटा गणतान्त्रिक मुलुकमा चाहिँ आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर सड़कमा प्रदर्शन गर्नका लागि आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि आउँदाखेरि नेपाल प्रहरी लगायत सुरक्षा निकायहरूले चाहिँ गोली ठोकेर हान्ने चलन छ हाम्रो देशमा होइन यो गणतान्त्रिक अभ्यास होइन यो गणतान्त्रिक मूल्य मान्यता होइन यो एउटा ठूलो विडम्बना हो हाम्रो देशको होइन र यसरी नागरिकहरूले चाहिँ बिना अर्थ नै ज्यान गुमाउनु पर्ने जुन अवस्था छ त्यसका लागि हाम्रो सुरक्षा संयन्त्रमा के कस्ता कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरूको पहिचान गरौं र सुरक्षा निकाय र संयन्त्रहरूलाई चाहिँ रूपान्तरण गरौं भन्ने एउटा मुख्य माग थियो होइन तर अहिले जे देखिन्छ जसरी प्रहरीको परिचालन भइराखेको छ होइन यो चाहिँ झनै प्रहरीलाई चाहिँ एउटा अराजक हुनका लागि जे गरे पनि हुन्छ भन्ने खालको चाहिँ मनोबल प्रहरीको झनै बढ़ाइराखिएको देखिन्छ होइन र जसरी एउटा गणतान्त्रिक मुलुकमा प्रहरीले चाहिँ नागरिक सड़कमा आउँदा नागरिकको सुरक्षा चाहिँ उसको प्रमुख दायित्व हो नागरिकलाई डर धम्की त्रास दिने अथवा सड़कबाटै हटाउने त उसको दायित्व होइन नि त होइन तर हाम्रो प्रहरी जसरी सिर्जना भयो एउटा शासक वर्गलाई चाहिँ सुरक्षा दिने र नागरिकलाई चाहिँ शोषण गर्ने भन्ने अवधारणाबाट जुन सुरक्षा निकायको शुरूआत भयो त्यसको रूपान्तरण हुन सकेन र अहिले जसरी गृह मन्त्रालयबाट प्रहरी परिचालन भइराखेको छ र प्रधानमन्त्री कार्यालयबाट डिरेक्ट आदेश दिएर चाहिँ जसरी प्रहरी मात्रै नभएर सेना समेत परिचालन गरेर चाहिँ सैन्य तरिकाले जसरी सुकुम्बासी बस्तीहरूलाई विस्थापित गरियो प्रहरीको तीन घेराउ र त्यसपछि आर्मी सहित होइन सेना सहितको घेराउमा त्यसले चाहिँ हाम्रो देशको गणतान्त्रिक मूल्य मान्यतामै ठूलो प्रश्न उठाएको छ र आशंका गर्नपर्ने धेरै ठाउँहरू खुला छोड़िदिएको छ होइन र अर्को भ्रष्टाचार नियन्त्रणतिर आउँदाखेरि चाहिँ उहाँहरूले गरेको कामलाई चाहिँ एकदम हेडलाइन बनाउनका लागि चाहिँ काम गर्ने जस्तो देखिन्छ होइन तर वास्तविक रूपमा चाहिँ जसरी हामीले एउटा बारम्बार भनेका के थियो भन्दाखेरि नीतिगत भ्रष्टाचार चाहिँ हाम्रो कानूनमै लुकाएर गरिन्छ है। जस्तै मन्त्री परिषदमा हुने निर्णय चाहिँ अख्तियारको दायरा भन्दा बाहिर कसरी हुन सक्छ त्यो त सम्भवै भएन, त्यसले नीतिगत भ्रष्टाचारलाई प्रशय दिइराखेको छ भनेर हामीले भनिराखेका थियौं होइन। तर अहिले आएर चाहिँ जसरी अपराधमा संलग्न भ्रष्टाचारमा संलग्न सांसदहरू चाहिँ संसद भन्दा बाहिर बस्नु नपर्ने होइन, उहाँहरू चाहिँ अझै पनि संसदीय काम कारवाहीमा सहभागी हुन पाइने भन्ने खालको
0: अनुसन्धानमा नपर्ने गरी त्यस्तो खालको व्यवस्था
1: ल्याउन खोजिएको छ होइन। र अब जुन संसदको नियमावली छ त्यस अन्तर्गत त उहाँहरूले त संसदमा निरन्तर आफ्नो उपस्थिति जनाउन सक्नुहुनेछ होइन, त्यो पास गरिसकिएका छ र त्यस कारणले चाहिँ यो नीतिगत भ्रष्टाचारको पनि अन्त हुन सकेन होइन, त्यो भएन र नयाँ प्रकारको चाहिँ नीतिगत भ्रष्टाचार कसरी गर्ने भन्ने नयाँ नयाँ विधि र उपायहरू चाहिँ खोजिराखिया हो कि भन्ने देखिन्छ।
0: अब यो शुरूआतमा तपाईँले अलि अरू पनि भन्नु खोज्दै हुनुहुन्थ्यो होला, यो गर्न नसकेको कुराहरू गर्न नसकेको कुराबाट तपाईँले शुरूआत गर्नुभयो, यस बीचमा अथवा यो 100 दिनमा चाहिँ सरकारले गरेका पनि होला नि, तपाईँलाई चाहिँ के कुरा चाहिँ राम्रो गर्यो जस्तो लाग्छ?
1: मेरो लागि चाहिँ म चाहिँ एकदमै सरकारप्रति निराश भइसकेको छु, त्यस्तो आशा गर्ने ठाउँ नै एकदम नदेखेको अवस्थामा पुगेको छु म आफू चाहिँ होइन। अब यो सरकारले के गर्यो भन्ने पनि एकदम औला भाँचेर गर्न पनि निकै गाह्रो भइसकेको अवस्था छ होइन। र
0: भनेको जस्तो आम नागरिकले सर र भन्दाखेरि पहिला जसो हामी सेवा लिन जाँदा कार्यालयमा काम छिटो हुँदैन थियो, अहिले पहिलेको भन्दा काम छिटो हुन्छ, एउटा कर्मचारीहरूमा जवाबदेहिता बढेको छ, समयमै काम गर्नुपर्छ, समयमै अफिस कार्यालय पुग्नुपर्छ, कार्यालय समयभरि काम गर्नुपर्छ, नागरिकका केही काम छ भने मैले समयमै गर्नुपर्छ भनेर त्यो जवाबदेहिता बढेको छ कर्मचारीमा। यो सुशासनको लागि तपाईँले भने जस्तो यो नीतिगत भ्रष्टाचारको विषयमा सरकारले तपाईँहरूको चाहना अनुसार गर्न नसके पनि सुशासनको क्षेत्रमा केही गर्न खोजेको जस्तो देखिन्छ भनेर पनि नागरिकले चाहिँ भनेका छन् होइन। अघि तपाईँले चाहिँ यो शिक्षाको कुरा गर्नुभयो, नतिजा प्रकाशन छिटो गर्नु पनि एउटा सुधारको कुरा हो भनेका छन्। तपाईँलाई यी भनिरहेका होइन अरूले भनिरहेका यी सुधारका कुरा, यी आशाका कुरा, यी सकारात्मक कुरा चाहिँ जसरी भनिरहेको छ त्यति होइन जस्तो लाग्छ त्यसो भने?
1: अब यस्तो छ, जस्तै म आफै व्यक्तिगत रूपमा चाहिँ सेवा लिन काहीँ पनि गएको छुइनँ होइन। यो अन्तरालमा एकचोटि मलाई चाहिँ एनटीभीबाट बोलाउनु भएर म सिंहदरबार छिरेको थिएँ होइन। सिंहदरबारको ढोकामा जुन नागरिकलाई भित्र पस्ने जुन एउटा प्रक्रिया हुन्छ नि त, त्यो पनि हामी सेवाग्राही नैको रूपमा गएका हौं होइन। त्यो पनि सर्भिस लिने ठाउँ हो, त्यहाँ चाहिँ मैले त्यस्तो केही पनि सुधार देखिन होइन। लाइन उत्तिकै छ र त्यो नाम आउनलाई त्यतिकै झमेला छ, आएन भन्नुहुन्छ, पाँच पटक फोन गर्नुपर्छ, त्यो सबै उस्तै छ होइन। त्यो भन्दा बाहेक चाहिँ मेरो आम्ने सामने सेवाग्राहीको रूपमा मलाई लाग्छ नेपाल नागरिकको रूपमा चाहिँ प्रहरी एउटा प्रमुख एउटा सरकारको त्यस्तो निकाय हो जहाँ जोसँग हामी बारम्बार ठोकिन्छ होइन। सेवै नचाहिए पनि ठोकिने ठाउँ हो नि त प्रहरी निकाय भनेको चाहिँ। त्यहाँ ठोकिँदाखेरि चाहिँ के भयो भन्दा हामी बस्ती भत्काउने पहिलो दिन चाहिँ थापाथलीमा थियौं, हामीले आग्रह पनि गरेका थियौं, खबरदारी पनि गरेका थियौं होइन। र त्यो दिन हामी त्यहीँ थियौं, स्थलमै थियौं र त्यहाँ एकदमै धेरै प्रहरीको परिचालन भएको थियो होइन। अकल्पनीय रूपमा मैले अहिलेसम्म त्यति धेरै प्रहरी परिचालन भएको कहिले पनि देखेको छैन होइन। त्यो जुन एपीएफको ट्याङ्कहरू थियो त्यो ट्याङ्कहरू मैले आजसम्म देखेको छैन, सायद त्यो चाहिँ माओवादी कालदेखि कहिले पनि परिचालन भएका छैनन् होला क्या ती एपीएफका ट्याङ्कहरू होइन। तर हामी त्यहाँ गएर बस के गर्दै थियौं, एउटा कागजमा चाहिँ लेख्दै थियौं है, केही स्लोगनहरू लेख्दै थियौं समातेर चुप लागेर उभिने हाम्रो मनसाय थियो होइन त्यो लेख्दा लेख्दै कतैबाट त्यहाँ ठुल्ठुला अघिल्ला दिन चाहिँ ठुल्ठुला सीसीटीभी क्यामेराहरू जडान भएका थिए बस्तीको वरिपरि र कहाँबाट सूचना आएछ एकजना प्रहरी अधिकारीलाई र आएर चाहिँ त्यो च्यातिदिनु भयो थोतेर होइन अब अघि पनि भने लोकतन्त्रमा नागरिकको प्रोटेस्ट गर्ने अधिकार हो संवैधानिक अधिकार हो र त्यो पनि शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकारमाथि प्रहरीको हस्तक्षेप पनि अर्को एउटा सेवाग्राहीको रूपमा एउटा अर्को अनुभव रह्यो होइन अब यो सेवामा तीव्रता भन्ने कुराहरू चाहिँ अहिले मैले के सुनिरहेको छु भन्दा जुन एकदम सकारात्मक कुराहरू हुन् होइन नागरिकको पासपोर्ट चाहिँ घर घरमा
0: पुर्याइदिने
1: त्यो ठिकै छ होइन तर कस्तो हो भन्दाखेरि एउटा पासपोर्ट चाहिँ हामीले पाँच वर्ष दस वर्षमा एकपटक लिने कुरा हो होइन नागरिकता भनेको जीवनभर एकपटक लिने कुरा हो होइन तर हरेक दिन जहाँ नागरिक ठोकिन्छ ती ठाउँहरूमा चाहिँ सेवाको स्तर गुणस्तर कस्तो भयो भनेर चाहिँ म आफै त्यति धेरै सेवा लिन गइसक्न
0: महत्वपूर्ण कुरा उठाउनु भयो मोनिका निराउलाजी तपाईँले भन्ने जस्तो मैले तपाईँलाई सजिलोको लागि जोड्न खोजेको जसरी सरकारले पासपोर्ट नागरिक चाहिँ घर घरमा पुर्याउने र यो साउनदेखि चाहिँ अझ यो चालक अनुमति पत्र पनि घरमै पुर्याउने भनेको छ तर अस्पताल जस्तो ठाउँ जहाँ चाहिँ हरेक पटक नागरिक बिरामी भएर स्वास्थ्य उपचार गर्नुपर्ने ठाउँमा चाहिँ उस्तै लाइन छ उस्तै शास्ति छ उस्तै समस्या छ त्यहाँ चाहिँ आइतबारको विदा समेत थपिँदाखेरि झन् बढी समस्या छ भनेर नागरिकले गुनासो गरिरहेका छन्
1: अब सरकारको प्राथमिकता नै अलिकति अन्यलमा छ कि जस्तो लाग्छ होइन अब अन्यलमा नभए पनि उहाँहरूको लागि स्पष्ट छ तर सायद गलत प्राथमिकता भयो कि भन्ने लाग्छ कि मलाई किनभने एउटा चाहिँ मध्यम वर्ग अथवा मध्यममा पनि उपल्लो मध्यम वर्गमा केन्द्रित भएर यो सरकारका नीति कार्यक्रम योजनाहरू बनेका छन् होइन तर एउटा चाहिँ आम नागरिक जो भनौँ न मध्यम वर्गीय तल्लो मध्यम वर्गीय निम्न वर्गको नागरिकका लागि चाहिँ यो सरकारका सेवा नीति कार्यक्रमहरू बनेका छैनन् होइन अब कोही पनि उपल्लो मध्यम वर्गको अथवा चाहिँ उपल्लो वर्गको नागरिकका लागि आइतबार छुट्टी हुनु एकदम राम्रो कुरा हो यो देशमा होइन तर जसलाई तपाईँले भन्नुभयो जुन नागरिकलाई अस्पतालमा सेवा लिन पर्नेछ र उहाँहरू चाहिँ यहाँबाट मात्रै होइन कि होइन गाउँबाट दूर दराजबाट चाहिँ काठमाडौँसम्म अथवा शहरसम्म आउनु भएको छ र सरकारी अस्पतालमा चाहिँ सेवा लिनका लागि उहाँलाई चाहिँ त्यो आइतबार भने अझै एक दिन होटलमा खर्च हो अझै एक दिन खाना खर्च हो होइन र त्यस कारणले जुन नागरिकको चाप बढेको छ होइन अस्पतालहरूमा त्यसले सेवाग्राहीलाई निकै अप्ठ्यारो पारेको छ र त्यति मात्रै नभएर चाहिँ त्यो सँगसँगै उतापट्टि फेरि अझै कर चाहिँ 3% लिने भन्ने कुरा छ प्राइभेट अस्पतालमा चाहिँ सेवा लिन गएको खण्डमा होइन अब सरकारी अस्पतालको अवस्था गुणस्तर होइन र सरकारी अस्पतालमा जुन एउटा नागरिकको चाप हुन्छ त्यो चापमा कुनै पनि कमी छैन होइन अझै बढेको छ एक दिन विदा थपेका कारणले तर उतापट्टि चाहिँ फेरि प्राइभेट अस्पतालमा म उपचार गर्न जाउँ भनेदेखि अब शुल्क बढ्ने भयो किनभने 3% बेसी कर तिर्नु पर्ने भयो त्यसै गरी भनौं बिजुलीको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ होइन अब एउटा आम घरमा चाहिँ 50 युनिट भन्दा बढी बिजुली जसकोमा पनि खपत हुन्छ होइन एउटा गाउँमा एक्लै बस्ने मान्छेको घरमा पनि बिजुली 50 युनिट भन्दा माथि नै खपत हुन्छ कि आजभोलि होइन त्यति बिजुली खपत गर्दाखेरि अझै अब हामीले ट्याक्स तिर्ने पर्ने भयो सेवाग्राहीको रूपमा भनेपछि यो र अर्कोतिर सरकारले के गरिरहेछ भन्दाखेरि कर चाहिँ घटाइरहेछ होइन अब 10 लाखसम्म कर
0: आयकर
1: चाहिँ घटेको छ होइन त्यसै गरी सबैभन्दा माथिल्लो ब्राकेटमा जसको कमाई हुन्छ त्यसको कर प्रतिशत चाहिँ 10% घटाइदिएको छ होइन भनेपछि यो सरकारले एउटा वर्गका लागि चाहिँ एकदम राम्रो सुधारात्मक कामहरू गरेको छ तर एउटा आम नागरिकको रूपले हेर्दाखेरि चाहिँ यो सरकारले सेवामा, यो सरकारले सुविधामा, यो सरकारले चाहिँ पहुँचमा, सामाजिक सुरक्षामा चाहिँ कुनै पनि रूपान्तरणकारी काम चाहिँ अहिलेसम्म नगरेको जस्तो देखिन्छ होइन। यद्यपि अब राम्रै पक्ष हेर्दाखेरि चाहिँ तपाईँले अघि भन्नुभयो

0: होइन कतिजना विद्यार्थी छन् ती विद्यार्थीहरूको चाहिँ सही रिजल्ट पनि आउन आवश्यक पर्यो नि त किनभने ती सड़कमा अस्ति आउनुभएका विद्यार्थीहरूलाई कति ठगिएको महसुस भएको छ होइन उहाँहरूले चाहिँ रिटोटलिङ गर्नका लागि पैसा दिनुभएको छ त्यो खर्च त्यो जुन दुःख भोग्नुपर्छ रिटोटलिङका लागि त्यसमा पनि त उहाँहरूको चाहिँ ठगिनु भयो भन्ने महसुस भएको छ होइन त्यसकारणले एकदम होडबाजीमा अलिकति एकदम उत्तङ्गो भएर गरिहाल्न पनि पर्दैन होइन त्यही भएर अलिकता परिपक्व भएर एउटा विद्यार्थीको जीवनमा दुई वर्ष गुमाउन नपर्ने गरी रिजल्ट आउनु पर्यो परीक्षा हुनु पर्यो त्यसै गरी आन्तरिक परीक्षाहरू र आन्तरिक लेखाई पढाएका कामहरू पनि राम्रा हुनु पर्यो सुधार हुनु पर्यो होइन र रिजल्ट टाइममा आउने सँगसँगै चाहिँ सही रिजल्ट पनि टाइममा आउनु पर्यो गुणस्तरीय हुनु पर्यो यो चाहिँ विश्वसनीय हुनु पर्यो होइन तर छिटो चाहिँ आउने विश्वास चाहिँ गुमाउने भन्ने पनि त्यो चाहिँ अलिक ठिक भएन कि भन्ने लाग्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
3: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो खेतीमा पायो, बजेट र प्याकेज तपाईँको रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि खेतीमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो खेतीमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
5: फोन 01-5221-5201-00 97418-2096।
3: वेबसाइट www.nec.edu.np।

0: उज्यालो अनलाइनबाट एक साथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँग कुरा गरिरहेका छौं। मोनिका निरौला जी, अब तपाईले धेरै कुरा भनिसक्नुभयो, अब सारांशमा क्या बुदागत रूपमा भन्दा 100 दिनमा सकारात्मक चाहिँ यो आशा लाग्दो चाहिँ अलिक कमजोरी चाहिँ यो भनेर बुदागत रूपमा भन्दाखेरि छोटोमा कसरी भन्नुहुन्छ?
1: 100 दिनमा आशा लाग्दो एक नम्बरमा भनेको चाहिँ एउटा हुटुटी देखिन्छ है,
0: केही
1: गर्ने हुटुटी देखिन्छ होइन, त्यो एकदम आशा लाग्दो छ। जस्तै रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो होइन। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ।
0: अब
1: अर्को कुरा गर्दाखेरि नकारात्मक कुरा नै गर्दाखेरि चाहिँ के भने, यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफू त्यसमा त्यसलाई चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो होइन। र त्यसले सुशासनमा जति ठूलो एउटा धक्का पुर्याएको छ त्यो चाहिँ निरन्तरता इतिहासको भइरहेको छ। र त्यसमा चाहिँ ब्रेक लागेन भने सुशासन स्थापित हुन सक्दैन यो राज्यमा भन्ने अर्को कुरा होइन। र तेस्रो सबैभन्दा महत्वपूर्ण कुरा के लाग्छ भन्दा, यो सरकारले सृजना गरेको कृत्रिम मानवीय संकट जुन छ सुकुम्बासी बस्तीहरूमा, 20,000 नागरिकलाई काठमाडौँमा मात्रै जबरजस्ती उठीवास गरेर जुन एउटा रुन हाँस्नु अवस्थामा पुर्याएको छ होइन, बिल्लीबाठै बनाएको छ भन्नुपर्छ, त्यसको उचित व्यवस्थापन चाहिँ यो सरकारले तुरन्तै गरोस् भन्ने
0: तपाईँले हामीले यो सकारात्मक कुरामा चाहिँ तपाईँले एउटा मात्रै भन्नुभयो हुटुटी मात्रै,
1: हजुर,
0: के गर्न खोज्ने हुटुटी बाहेक अरू सकारात्मक कुरा चाहिँ तपाईँले खासै नदेखेको
1: होइन। मैले रिजल्ट टाइममा
0: निकाल्ने
1: त्यो पनि एउटा सकारात्मक पक्ष नै भन्नु
0: पर्छ।
1: आशा लाग्दो त्यही त अलि अहिले चाहिँ कस्तो छ भन्दा, यो थोरै निराशातिर पो पुग्या हो कि भन्ने लाग्छ होइन।
0: अब त्यसरी यसो भनौ न, 100 दिनलाई 100 अङ्कमा मूल्याङ्कन गर्नु पर्यो भने तपाईँ कति नम्बर दिनुहुन्छ?
1: म त धेरै नम्बर दिदिनँ, अलिकति नम्बर नदिउँ होला नै जस्तो लाग्छ।
0: भनेपछि अनुत्तीर्ण
1: जस्ट पास
0: अब धेरैले के भन्छन् भने, अब मुनिकाजीलाई मैले जोड्न खोजेको सोध्न खोजेको चाहिँ, यो नवयुवाका प्रतिनिधिहरू पनि धेरै चाहिँ कुनै न कुनै पार्टीसँग आबद्ध छन्, विपक्षी पार्टीसँग आबद्ध भएकाहरूले चाहिँ सरकारको राम्रो काम नदेख्ने, अनि सरकारको समर्थन गर्ने नवयुवा प्रतिनिधिले चाहिँ सरकारको राम्रो काम देख्ने, उनीहरूको आँखा पनि एउटै छैन, उनीहरूको मूल्याङ्कन पनि एउटै छैन भन्ने आरोप लाग्ने गरेको छ। तपाईँ कतै अर्को पार्टीको समर्थक भएको नाताले यस्तो भन्नुभएको त होइन नि?
1: होइन, म अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता पनि लिएको छुइनँ होइन, कहिले पनि म चाहिँ त्यस्तो भोटर हो जस्तो लाग्छ मलाई, म स्विङ भोटर हो क्या खासमा होइन। मेरो कुनै पनि ऐतिहासिक रूपमा पारिवारिक रूपमा चाहिँ ल यही पार्टी हो, बाबु बाजेदेखि यही पार्टी हो भन्ने पनि छैन होइन। एउटा उम्मेद्वारको चाहिँ उसको राम्रा एजेन्डाहरू छन् होइन, मलाई मनपर्ने कुराहरू छन् भने म भोट दिने खालको, म स्विङ भोटर हो होइन। त्यही भएर मेरो त्यो कुनै पनि एउटा लोयल्टी कुनै पनि पार्टी प्रति छैन, सदस्य पनि होइन होइन। त्यसकारणले यो चाहिँ एकदम, तर म कहिले काहीँ सोध्छु होइन, सायद उहाँहरूका समर्थकहरूसँग मैले अलि बेसी कुरा पो गर्नुपर्छ कि, मैले केही नदेखिरहेको हो कि होइन, सायद मेरो आँखामै पट्टी पो लाग्या हो कि भन्ने पनि लाग्छ मलाई कहिले काहीँ।
0: जो मोनिकाजी, तपाईँ जस्तै तपाईँहरू चाहिँ एउटा स्वतन्त्र रूपमा हामीले देखेको पनि स्वतन्त्र रूपमा पहिलेदेखि नै भदौको नवयुवाको आन्दोलनपछि तपाईँहरूले एउटा यो नागरिक उन्मुख सरकार हुनुपर्छ, संविधानको पालना गर्नुपर्छ, विधिको प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ भनेर तपाईँहरूले खबरदारी गर्दै आउनु भएको निम्न र गरीब वर्गको उत्थानको लागि सरकारको ध्यान पुग्नुपर्छ भनेर पनि तपाईहरुले बेला बेला आवाज उठाइरहनु भएको हैन तपाईहरुले चाहिँ धेरै अभियान चलाइरहनु भएको छ त्यसकारणले गर्दाखेरि आज हामी तपाईसँग यो सरकारसँग तपाईहरुले खोजेको अपेक्षा र सरकारको कामको बारेमा कुरा गरिरहेका छौं हैन अब मोनिका जीहरुले अघि नै तपाईले भन्नुभयो एउटा अन्तरिम सरकारसँग तपाईहरुको एउटा सम्झौता भयो हैन नव युवाहरुको तर्फबाट अर्को चाहिँ यो सरकार बन्ने बित्तिकै पनि तपाईहरुले धेरै अपेक्षा गर्नु भएको थियो के अलिकति अपेक्षाको कुरा गरौं न तपाईहरुले गरेको अपेक्षा चाहिँ के थियो बुझाउनुहोस् रुपमा भन्दाखेरि नयाँ यो जुन अहिले 100 दिन मनाइरहेको सरकारसँग तपाईहरुले सुरुमा गरेको अपेक्षा चाहिँ के थियो
1: पहिलो भनेको शहीद परिवार र घाइते साथीहरुको चाहिँ दीर्घकालीन व्यवस्थापन भन्ने कुरा थियो हैन अहिलेसम्म पनि सरकारले आफ्नै जमर्कोमा चाहिँ उहाँहरुलाई एक पटक पनि भेटेको छैन हैन त्यो एकदमै दुःख लाग्दो चित्तै दुख्ने कुरा हो त्यो वास्तवमा हैन एउटा आन्दोलनको चाहिँ हामी प्रतिनिधि भनेर आन्दोलनको जस बोकेर आउँदै गर्दाखेरि यति ठूलो जनमत चाहिँ आन्दोलनको बलमा लिएर आउँदै गर्दाखेरि त्यही आन्दोलनका शहीद तथा घाइते परिवारहरूलाई चाहिँ एक पटक पनि भेट्न नसकेको कुरा चाहिँ एकदमै दुःख लागेको छ हैन
0: त्यो पूरा
1: भयो हैन भेट्ने भनेको त त्यो चाहिँ एउटा सहकार्यको सुरुवात होला भन्ने हैन उहाँहरुका के छन् त आवश्यकता गुनासाहरु के छन् त्यसलाई सम्बोधन गर्ने एउटा बाटो खुल्ला भन्ने कारणले चाहिँ एउटा प्रथम भेट महत्वपूर्ण होला भन्ने लागेको थियो
0: त्यो भएन एउटा अपेक्षा त्यो थियो त्यो भएन अब अर्को अपेक्षा
1: र त्यसमा चाहिँ कस्तो झलझली के याद आउँछ भन्दा त्यो शहीदका शालिकहरु जुन छरपष्ट छन् नि ती चाहिँ एकदम याद आउँछ कि दिमागमा किनभने त्यसले चाहिँ सायद यो सरकारले यो आन्दोलनका शहीद र घाइते प्रतिको यो सरकारको के छ अवधारणा भन्ने ठ्याक्कै देखाउँछ कि क्या हो भन्ने लाग्छ है अर्को भनेको अझै पनि आन्दोलनमा देखिएकै भरमा चाहिँ 2700 जना युवाहरू चाहिँ जेलमा हुनुहुन्छ अहिले पनि हैन र उहाँहरूलाई विभिन्न झुटा मुद्दाहरू समेत लगाइएका छन् हैन यसमा यो सरकारको कुनै पनि ध्यान पुग्न सकेको छैन र यो सरकारको प्राथमिकता भनेको चाहिँ उतापट्टि दरबार हत्याकाण्ड चाहिँ यो सरकारको प्रमुख प्राथमिकता हो र यो आन्दोलनमा सहभागी भएका कारणले जो जेलमा बस्नका लागि एक वर्षभन्दा धेरै भइसक्यो कि हैन एउटा आमा हुनुहुन्छ माइती घरमा बस्नुहुन्छ सुदूरपश्चिमबाट आउनुभएको हो उहाँले भन्दै हुनुहुन्थ्यो कम्तीमा मलाई होइन म हेरिदिन्छु भनेदेखि त म खेत जोत्न जान्थे नि त होइन अस्ति हामीले असारको खेत जोत्ने दिन पनि मनायौं होइन उहाँको खेत बाँझै छ उहाँको एउटा छोरा सरी एउटा छोरा जेलमा बसेको एक वर्ष हुन लाग्यो होइन अब एक वर्ष पुग्न लाग्यो भदौमा एक वर्ष ठ्याक्कै पुग्छ र उहाँको खेत अहिले बाँझै छ किनभने उहाँ यहाँ दिनै माइती घरमा आएर रोएर बसिरहनु भएको छ होइन भित्र गृहमन्त्रीको शपथ हुँदै थियो बाहिर प्रहरीले चाहिँ ती आन्दोलनकारीका बाबामालाई थर्काइरहेको देखिएको थियो होइन दोस्रो अपेक्षा त्यो थियो कि झुटा मुद्दा लागेर जसलाई प्रहरीले थुनामा राखेको छ र जसको मुद्दाको चाहिँ सुनवाई हुन सकेको छैन त्यसलाई प्राथमिकतामा राखेर यो सरकारले चाहिँ सम्बोधन गर्छ भन्ने थियो होइन त्यो हुन सकेन अर्को भनेको प्रहरीको रूपान्तरणको होइन त्यसपछि जुन भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित कुराहरू छन् यसमा चाहिँ धेरै कुराहरू पर्ने भएको कारणले पनि त्यो सम्झौता 10 बुधे हुन पुगेको हो होइन र यस अन्तर्गत चाहिँ हाम्रा जुन संवैधानिक निकायहरू छन् त्यसको त्यसमा नियुक्ति कसरी हुन्छ होइन र संवैधानिक निकाय मात्रै नभएर सबै निकायहरू क्या अहिले विश्वविद्यालयकै नियुक्ति प्रक्रियाहरू जुन भइराखेका छन् होइन त्यसले चाहिँ विश्वविद्यालयहरूलाई एउटा स्वच्छ एउटा चाहिँ स्वतन्त्र निकायको रूपमा चाहिँ काम गर्न दिएन होइन किनभने सधैँ राजनीतिक हस्तक्षेप भइरहने बाटो चाहिँ खुला रह्यो भन्ने जुन एउटा थियो त्यसका लागि चाहिँ यी नियुक्ति प्रक्रियाहरूमै पुनर्विचार गर्नुपर्छ त्यो नियुक्ति गर्ने जुन समिति छ त्यो समितिमा चाहिँ को बस्ने भन्ने नै पुनर्विचार गर्नुपर्छ त्यसमा प्रधानमन्त्री त्यसमा शिक्षा मन्त्री बसेर त त्यो त राजनीतिक प्रक्रिया राजनीतिक नियुक्ति नै भइरहने भयो र यी निकायहरू चाहिँ स्वतन्त्र र स्वच्छ रहन सकेनन् राजनीतिक हस्तक्षेप मुक्त रहन सकेनन् भन्ने थियो र त्यसकारणले चाहिँ यसलाई पुनर्विचार गर्ने हैन र त्यो सँगसँगै चाहिँ संवैधानिक निकायहरूमा चाहिँ 45 वर्ष नै त्यसको चाहिँ एलिजिबिलिटी हुने होइन त्यसको लागि क्वालिफाई गर्नका लागि 45 वर्ष पुग्नु पर्ने भन्ने नियमले चाहिँ अहिलेका एकदम सक्षम युवाहरूलाई पनि ती पदहरूबाट चाहिँ विमुख गराए भन्ने थियो र त्यसकारणले चाहिँ त्यो एलिजिबिलिटी त्यो उमेरको जुन हद छ त्यसलाई पनि पुनर्विचार गर्ने यद्यपि कुनै पनि संवैधानिक निकायको पुनर्गठन अथवा त्यसको पुनर्विचार गर्नका लागि यो चाहिँ संसदीय प्रक्रियाबाट जुन संविधानले भने प्रक्रिया छ त्यही अन्तर्गत नै गर्ने तर एउटा समितिले अध्ययन गरेर अध्ययन प्रतिवेदन चाहिँ संसदलाई बुझाउने भन्ने कुरा थियो होइन
0: अहिले अब त्यही अनुसार केही अब नियुक्तिको लागि प्रक्रिया पनि शुरू भएको छ केही नियुक्ति पनि हुन थालेको छ अहिलेको यो नियुक्तिलाई चाहिँ तपाईँहरूले गरेको अपेक्षा अनुसार मिल्दो जुल्दो छ अथवा यस यो नियुक्तिमा पनि सरकारले भन्ने एउटा गर्ने अर्को गरिरहेछ
1: होइन सरकारले भन्ने उही गरिरह होला गर्ने पनि उही गरिरह होला जस्तै हाम्रो सांसद गोर्खाका सांसद पूर्व महामन्त्री राष्ट्रपाकाले अभिव्यक्ति दिनुभएको थियो त होइन यदि कुनै पनि व्यक्तिले चाहिँ भोट मागेको थियो राष्ट्रपाका लागि भोट हालेको थियो अथवा अरूलाई उत्प्रेरणा दिएको थियो भोट हाल्नका लागि भने स्वतः एक अङ्क बढ़िहाल्छ नि भन्ने त उहाँले जे भनेको छ त्यही गरेको होला भन्ने अपेक्षा गर्न पर्यो सरकारबाट होइन तर नियुक्ति चाहिँ के भन्दाखेरि एउटा व्यक्ति आए चाहिँ राम्रो हुने अचानक होइन अर्को व्यक्ति नभए चाहिँ बिग्रिहाल्ने भन्ने होइन के होइन त्यो के भन्दाखेरि सिस्टम बनाउने हो नि त होइन जब विधि बन्छ जब प्रक्रिया बन्छ र त्यो प्रक्रियाले नै एउटा चाहिँ निष्पक्ष मान्छे आउन सक्ने खालको प्रक्रिया बन्छ तब न त्यसको सुनिश्चितता हुन सक्छ तब जो नै आए पनि होइन ल ठिक छ कविन्द्रजी त्यहाँ चाहिँ छनौट समितिमा हुनुहुन्न होला रे होइन त्यो छनौट समितिमा भएका सबै मान्छेहरू स्वच्छ मनका छन् रे तर त्यसको सुनिश्चितता कसले गर्न सक्छ त होइन त्यसको ग्यारेन्टी त कसैले पनि लिन सक्दैन नि त त्यस कारणले एउटा प्रक्रिया त्यस्तो बनाउनु पर्छ जसले साँच्चीकै निष्पक्ष मान्छेहरू छनौट समितिमा हुनु पर्यो त्यो छनौट समितिले के का आधारमा छनौट गरिरहेको छ भन्ने कुरा पारदर्शी हुनु पर्यो भन्ने हो कि
0: त्यो तपाईँहरूको अपेक्षा थियो त्यो अपेक्षा अनुसार पनि काम भएको जस्तो तपाईँहरूलाई लागेको
1: जस्तो लागेको छैन किनभने जस्तै मार्क्स चाहिँ कसैलाई पनि तपाईँले राष्ट्रपालाई भोट हाले हो कि होइन भन्ने आधारमा मार्क्स दिइराखेको छ भने त त्यो के फरक भयो कि हिजो पनि एमाले एमालेलाई भोट हालेकै मान्छेलाई राख्थ्यो आज राष्ट्रपाले राष्ट्रपा भोट हालेको मान्छेलाई राख्छ होइन भनेपछि स्वतन्त्र निष्पक्ष मान्छे त्यो ठाउँमा आउन सक्छ त सक्दैन होइन तर त्यसको समस्या कहाँनिर हो भन्दाखेरि त्यो छनौट प्रक्रियामा चाहिँ क्राइटेरिया के हो त के का आधारमा चाहिँ कुनै पनि व्यक्तिलाई छनौट गरिएको छ र मलाई चाहिँ विश्वविद्यालयको हकमा है विशेष गरेर के लाग्छ भने चाहिँ यो चाहिँ शिक्षा मन्त्रालय अथवा शिक्षा मन्त्री चाहिँ त्यो छनौट समितिमा हुनै हुँदैन भन्ने लाग्छ त्यसमा पहिल्यैदेखि नै स्वतन्त्र विज्ञहरूको टोली हुनुपर्छ होइन विद्यार्थी सहितको टोली हुनुपर्छ जस्तो लाग्छ वास्तवमा
0: यसलाई कतिपयले के भन्छन् भने हाम्रो देशमा त्यो चाहिँ एकदम के अरे तपाईँले भन्नुभएको छ स्वतन्त्र विज्ञ भन्नेहरू पनि कुनै न कुनै पार्टीमा चाहिँ आबद्ध भइहाल्छन् हामीले भने जस्तो स्वतन्त्र व्यक्ति खोज्नै सकिँदैन पनि भन्छ नि तपाईँ त्यस्तो लाग्छ
1: होइन यस्तो हो अब स्वतन्त्रता भनेको पनि फेरि कस्तो भने नि जस्तै मैले कसलाई भोट हाले भन्ने आधारमा म स्वतन्त्र भइन भन्ने कुरा चाहिँ होइन होइन हामी सबैले कसै न कसैलाई त भोट दियौं नि त होइन हामी सबैको विचार काहीँ न काहीँ मिल्न सक्छ हामीलाई कोही मन पर्न सक्छ होइन नेताकै रूपमा मन पर्न सक्छ त्यसले चाहिँ मेरो स्वतन्त्रतालाई नै कम्प्रोमाइज गर्यो भन्ने पनि होइन कि तर मैले मेरो पदमा रहेर चाहिँ त्यो मेरो जुन एउटा त्यसलाई बायस भनिन्छ नि त होइन रिसर्च गर्दाखेरि पनि सबैको केही न केही बायस हुन्छ कि हाम्रो चाहिँ हुर्काई बढाई हाम्रा होइन आफ्ना रुचिहरू हाम्रा मनपर्ने मन नपर्ने कुराहरू त्यो सबैले केही न केही बायस त सिर्जना गर्छ होइन तर स्वतन्त्रता भनेको के भन्दाखेरि त्यो बायसको बारेमा म कतिको चाहिँ मैले बुझेको छु ए है मलाई यो नेता मन पर्छ हैन तर त्यसको मतलब यो हैन कि त्यो नेतालाई मन पराउने सबै विद्यार्थीलाई चाहिँ मैले प्लस फाइभ मार्क्स दिनु भनेको चाहिँ म स्वतन्त्र भइन भन्ने कुरा हो हैन तर त्यसलाई चाहिँ मैले मेरो काममा चाहिँ त्यो मेरो मनपर्ने नेताको इन्फ्लुएन्स पर्न नदिनु भनेको स्वतन्त्र हुनु हो हैन त्यही भएर यसमा चाहिँ स्वतन्त्र भनेको मलाई त खासमा भन्नु पर्दाखेरि पार्टीको सदस्यतै लिएको मान्छेले पनि एउटा स्वतन्त्र रूपले विश्वविद्यालयको पदाधिकारी भएर काम गर्न सक्छ होला कि होइन तर यति हो कि उसको विश्वविद्यालयको काम गर्दाखेरि ऊ पार्टीको सदस्य हुनु भएन
0: मोनिका निरौलाजी तपाईँ जेएनजी मुभमेन्ट अलायन्सको सदस्य हुनुहुन्छ नदुबाको प्रतिनिधि हुनुहुन्छ आज हामी तपाईँसँग सरकारको सय दिनको अवसरमा सरकारले कस्तो काम गर्यो भनेर कुरा गरिरहँदाखेरि तपाईँले हामीले चाहे अनुसार हामी नवयुवाहरूले जे चाहेका थियौं जे खोजेका थियौं त्यो अनुसार सरकारले काम गर्न सकेन सयमा अंक दिनु पर्यो भने सरकार अहिलेसम्मको काम गराइमा फेल भएको छ भनेर तपाईँलाई अघि भन्नुभयो अब अहिले हेर्दाखेरि एउटा मान्छेले अर्को पनि एउटा सकारात्मक कुरा मैले अलिकति सकारात्मक कुरा कोट्याएँ पहिले जस्तो प्रधानमन्त्री मन्त्रीहरू भाषण गर्नुहुन्न होइन प्रधानमन्त्रीको बोली सुन्न त धेरै दिन पर्खिनुपर्छ महिना पर्खिनुपर्छ बोल्नुहोस् भन्दा पनि बोल्नुहुन्न होइन उद्घाटनमा जानुहुन्न त्यसपछि अरू समारोहमा पनि मन्त्रीहरू गएर भाषण गरेको सुनिँदैन पहिला भाषण गरेर वाक्य बनाउँथे होइन भाषणमा चाहिँ जे पनि भन्ने काममा नदेखिने अहिले बोल्दैनन् पक्कै पनि काम गर्न खोजेका होलान् भन्ने चाहिँ अरूलाई लागेको छ कि यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ
1: बोलाइ र काम गराइसँग त्यस्तो सम्बन्ध छ र भन्ने पनि लाग्छ मलाई होइन किनभने संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन किनभने त्यहाँ गएर ठिङ्गिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त होइन देखियो कत्रो ठूलो गल्ती हुन सक्ने रहेछ धेरै ओभर कुल ओझे हुन खोज्दाखेरि क्या ओभर जान्ने भएर भन्ने लाग्छ मलाई होइन त्यही भएर वास्तवमा चाहिँ कहाँ बोल्ने कहाँ नबोल्ने ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् होइन मैले मेरो सार्वभौमिकता चाहिँ उहाँहरूलाई एउटा भोट हालेर मैले दिएको छु होइन काम गर्नका लागि जागिर दिएको हो त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ होइन विधिवत रूपले जसरी भनिएको छ जति जति समयमा प्रधानमन्त्रीले गएर सांसदहरूको जवाफ दिनुपर्छ प्रश्नको भनिएको छ त्यो दिनुपर्छ प्रधानमन्त्रीले होइन त्यो एउटा विधिको शासन हो त्यो एउटा लोकतान्त्रिक मूल्य मान्यता पद्धति प्रक्रिया हो जसको चाहिँ मान राख्न पर्न मान चाहिँ प्रधानमन्त्रीले राख्नुपर्छ होइन अब त्यो सँगसँगै ठुल्ठूला अब कार्यक्रममै गएर भाषण दिनुपर्छ भन्ने छैन होइन तर एकजनाले नदिँदैमा चाहिँ यो सरकारले पुरै नदिएको भन्ने पनि होइन जस्तै अर्थमन्त्रीले त जहाँ पनि गएर जे पनि बोलिरहनु भएको छ त फेरि अर्कोतिर होइन सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी नेपालको इतिहासमा लागू गरेर होइन भनेको सबैभन्दा उपल्लो वर्गलाई चाहिँ कर छुट दिने र सबैभन्दा पछाडि बारिएका वर्गलाई चाहिँ करको मारमा च्याप्ने होइन त भनेको के हो एउटा चाहिँ सानो प्राइभेट विद्यालयमा चाहिँ किनभने इङ्ग्लिस बोर्डिङमा पढायो भने मेरो छोराछोरीले चाहिँ उन्नति गर्ला भन्ने बाबामाका लागि 3% कर लगाउनु होइन बिजुली खपतमा 3% कर लगाउनु होइन ग्यास चाहिँ आधी सिलिन्डर पाइन्छ म एउटा इन्डक्सन किनेर चाहिँ मेरो क्याफे चलाएर चिया बेचेर चाहिँ मेरो घर पाल्छु भन्ने मान्छेलाई 3% कर लगाउनु तर फेरि 10 लाखसम्म कमाउने मान्छेलाई चाहिँ कर छुट दिनु भनेको सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी हो र यसलाई गएर चाहिँ भाषण दिएर अर्थमन्त्रीले यो त प्रोग्रेसिभ ट्याक्सेसन हो भनेर झुट बोलिरहेछन् होइन त्यही भएर सबै प्रतिनिधिहरू क्याबिनेटका नबोलिरहे त होइनन् होइन एउटा प्रधानमन्त्री चाहिँ म बोल्दै बोल्दिनँ भन्ने हट लिएर
0: भनौँ न प्रधानमन्त्री बोल्नु पर्ने ठाउँमा नि बोल्नु न अरू मन्त्रीहरू नबोले नै हुने ठाउँमा चाहिँ बोल्नु
1: नबोले नै हुने ठाउँमा जे पनि बोल्ने कि होइन अर्थशास्त्र चाहिँ मैले मात्रै जानेछु र बुझाएछु भन्ने खालको अभिव्यक्ति जुन आउँछ जुन घमण्डबाट आउँछ त्यो चाहिँ एकदम आपत्तिजनक नै लाग्छ
0: मोनिका निरौलाजी अब हामी अन्तिम खण्डमा चाहिँ तपाईले समग्रमा भन्दाखेरि नवयुवाका प्रतिनिधिहरू तपाईहरू जिन्दीहरूले जे खोज्नु भएको थियो यो सरकारसँग अपेक्षा यो सय दिनमा बितेको सय दिनमा त्यो अपेक्षा अनुसार काम हुन सकेको छैन र तपाईहरूले धेरै कुराहरू चाहनु भएको थियो आम नागरिकले धेरै कुरा चाहेका थिए हैन पहिलेको भन्दा अब आउने सरकार नवयुवाकै प्रतिनिधिहरू सरकारमा हुनुहुन्छ तपाईहरूसँगै अभियानमा लाग्नु भएकाहरू सांसद र मन्त्रीहरू बन्नु भएको छ त्यही पनि सरकारले भने अनुसार काम गरेन भनेर तपाईले भनिहाल्नुभयो अब तपाईहरूको सुझाव चाहिँ नि अब सरकार कसरी अगाडि बढ्नुपर्छ अब अहिलेदेखि नै सरकारले के कुरामा ध्यान दियो भने तपाईहरूले तपाईहरू जस्ताले तपाईले यसरी चाहिँ आलोचना गर्नुपर्ने थिएन होला अबको आउँदा दिनहरूमा सरकारको काम कस्तो हुनुपर्छ
1: पहिलो त शहीद परिवार र घाइते साथीहरूको मागहरू चाहिँ तत्काल सम्बोधन हुन पर्यो हैन उहाँहरूको दीर्घकालीन व्यवस्थापनको काम चाहिँ आजैबाट शुरू गर्नु होला भन्ने मेरो अनुरोध छ हैन त्यसै गरी 2700 जना जो अझै पनि कारागारमा हुनुहुन्छ उहाँहरूको भविष्य के हुनेवाला छ त त्यसप्रति केही न केही त चासो देखाइदिनुहोस् न हैन सबै अपराधीलाई उन्मुक्ति दिनुहोस् भन्या होइन कि होइन तर झुटा मुद्दामा जो अझै पनि जेलमा हुनुहुन्छ उहाँहरूको माग मुद्दा त सम्बोधन गरिदिनु पर्यो नि त सरकारले होइन आन्दोलनबाट आएको हुँ भन्ने सरकारले त्यो दोस्रो कुरा भयो तेस्रो कुरा भनेको नागरिकको अपेक्षा भनेको चाहिँ दैनिक जनजीवनसँग जोडिएको छ कि होइन अहिले म गाड़ी भाड़ा तिर्न पनि धौ धौ पर्नुपर्ने अवस्थामा पुगिसकेको छु होइन किन भन्दाखेरि महँगी त्यस्तो बढ़िसकेको छ होइन एउटा ग्यास सिलिण्डर किन्नका लागि आधी सिलिण्डर पाइन्छ है त्यसकारणले यो गाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौं महँगी एकदमै बढ्दो छ त्यसकारणले कम्तीमा तपाईहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या मेरो त्यो अपेक्षै छैन मलाई त्यो चाहिएकै छैन म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो घरमा पासपोर्ट चाहिएको होइन कि त्यही भएर गाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन र सबैभन्दा महत्वपूर्ण अघि पनि मैले थोरै भनेका थिएँ जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ सय दिन मात्रै भएको छ होइन त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल शुरू गरोस् भन्ने अनुरोध छ होइन र अन्तिममा भन्नु पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए गणतान्त्रिक संस्थाहरू बनेका थिए ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन् होइन ती संस्थाहरू भदौ 24 गते जले होइन तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धबिरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए त्यसकारणले यी स्वतन्त्र संस्था संगठन संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो र लोकतान्त्रिक प्रक्रिया लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ तिमीहरूलाई खारेज नगरौं होइन तिमीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाऊ र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् कि होइन यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 मा पुग्नलाई कति दिन लाग्छ र त्यसकारणले विधिको शासन भन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
0: एकदम प्रष्ट भन्नुभयो मनिका निरौलाजी, एउटा चाहिँ के हुनुपर्छ त अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रश्न भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँलाई अघि नै भन्नुभयो भनाई बोली र सरकारको सञ्चालन गर्ने पार्टी होइन सरकार चलाउने पार्टी राष्ट्रपाका कतिपय नीति भर्खरै पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
1: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई। त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि। जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा होइन, त्यसको त्यो असर हो नि त होइन। त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ होइन। यो जुन भनौँ न अख्तियारको प्रमुखलाई राखेर चाहिँ थर्काउने होइन, यसो गरेनस् भने तँलाई पखलास भन्ने होइन, यो कुनै विधि यो कुनै प्रक्रियामा मान्य छैन कि होइन। हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन होइन। जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ होइन। यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ होइन। त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ। किनभने संसदप्रति उहाँ जवाफदेही हुनुहुन्छ, संसदप्रति जवाफदेही हुनु भनेको ती मुखहरूप्रति मात्रै होइन, हरेक आम नागरिक हरेक जनता जसले ती सांसदहरूलाई भोट दिएर सांसद बनाए तिनीहरूप्रति जवाफदेही हुनु भनेको हो होइन। त्यो भनेको गणतन्त्रको आधारभूत मान्यता हो कि सबैभन्दा माथि चाहिँ हरेक नागरिक हुन्छ भन्ने मान्यता हो, त्यसलाई चाहिँ ननाग्नु होला भन्ने अर्को अनुरोध होइन। र अर्को अनुरोध चाहिँ के छ भन्दाखेरि यो व्यवहारको रूपमा चाहिँ उहाँहरूको जुन एउटा यो कस्तो देखिन्छ भन्दा यो फ्ल्याट हाउस भन्ने हुन्छ कि अमेरिकाको कलेजहरूमा चाहिँ, त्यो चाहिँ केटै केटाको एउटा घर बनाउँछन् होइन, अनि त्यो एउटा केटाको क्लब जस्तो बनाउँछन् क्या, हाम्रोमा अहिले एमआरआर भए जस्तो नि त होइन। त्यो चाहिँ किचन क्याबिनेटदेखि लिएर मन्त्री परिषद पनि एमआरआरको अथवा फ्ल्याट हाउस फ्ल्याट बोइज जस्तो देखिनुहुन्छ कि उहाँहरूको बोली व्यवहार होइन, त्यसलाई चाहिँ सच्याउन आवश्यक छ जस्तो लाग्छ। अलिकति धेरै नै उहाँहरू अराजक र अपरिपक्व हुनुभयो भने एउटा डर चाहिँ के छ भन्दाखेरि एउटा सिङ्गो पुस्तालाई अथवा युवालाई नै हेर्ने दृष्टिकोण चाहिँ कस्तो बन्ला भन्ने डर पनि छ कि। उहाँहरूको असक्षमता र अकर्मण्यताको भार चाहिँ एउटा सिङ्गो पुस्ताले बोक्नुपर्नेवाला छ होइन। एउटा सिङ्गो पुस्तालाई चाहिँ ल युवाले चाहिँ नसक्ने रहेछ, हामीले दिएकै हौ त युवालाई मौका, के नै गर्यो र भन्ने खालका जुन एउटा यो त्यो भाष्य सिर्जना भइसक्यो नि त होइन। युवाले त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले। त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ। किनभने हुटुटीले मात्रै पुग्दैन कि होइन, हुटुटीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, त्यसमा चाहिँ धैर्यता पनि चाहिन्छ होइन। आजको भोलि गरिहाल भन्ने बित्तिकै त हुँदैन नि त होइन। राज्य चलाउने कुरा हो, समय लाग्छ, धैर्यता चाहिन्छ र डिप्लोमेसी पनि चाहिन्छ, कूटनीतिक हुनु पनि आवश्यक छ, होइन? होला थर्काउन मन लाग्ला, रिस्कलाई उठ्दैन र, होइन? तर त्यो थर्काउन मन लाग्यो भन्दैमा चाहिँ प्रहरी प्रमुखलाई थर्काइदिने, संवैधानिक आयोगका प्रमुखहरूलाई थर्काइदिने, त्यो त मान्य छैन नि त। त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ। त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन आवश्यक छ र धेरै भनेको चाहिँ यो अराजक व्यवहारलाई चाहिँ बन्द गर्न आवश्यक छ।
0: धेरै धेरै धन्यवाद मोनिका निरौलाजी तपाईँको यो प्रतिक्रिया समयको लागि।
1: हजुर, धन्यवाद हजुरलाई पनि समय दिनुभएकोमा।
0: उहाँ हुनुहुन्थ्यो जेन जी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला। आज हामीले सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: बाटो बाटो काट्नु लाग्नु भयो त्यो ऊ त्यहाँ झेब्रा क्रसबाट मात्र बाटो काट्नु भयो।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सिजन आयो अब एक्साइटमेंट सीजन मात्र होइन घर भित्र महसूस हुन्छ।
3: यो फुटबल सीजन खेल्नुहोस्, चीयर गर्नुहोस् र अपडेट गर्नुहोस् टुगेदर विथ स्यामसंग मिनी एलईडी टीवी। कन्सल विश्वनीय टीवी पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निःशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको ईएमआई।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 0942-8888 अन्ठानब्बे 0942-8888।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गोर्खाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैनिक र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कुमारीका 2 सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौँडा कपड़ा उद्योग फेरि संचालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, 1 महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण 1 महिलाको ज्यान गएको छ भने 6 जना

देखि स्थानीय 56 वर्षीय आनन्दी बिकालाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिहान बाटोमा नै ज्यान गएको हो। भारीमा परि घाइते भएका अन्य छ जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी विक, 44 वर्षीय रेउली विक, 48 वर्षीय विष्णु विक, 15 वर्षीय निरुता विक, 13 वर्षीय सीता विक र 65 वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढ़ीले झण्डै 15-16 मिटरसम्म बगाएको थियो, जसका कारण घाड़, टाउको लगायत शरीरका विभिन्न भागमा घाइतेहरूको चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा

दलले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। यसैबीच सुर्खेत दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। भारी पूर्वानुमान महाशाखाले सुर्खेत दैलेख र अछाम सहित आसपासको नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

महासंघले अनुमान गरेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रको नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै भोलि कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना

गर्न उहाँको आग्रह छ। प्रहरीले बर्खायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सम्बन्धित सड़कको अवस्थाबारे प्रहरी र प्रशासनसँग जानकारी लिन पनि अनुरोध गरेको छ। चितवनको भरतपुर महानगर

25 वर्ष हाँसिका बोकेर उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको छ। हात्ती धपाउमा हाँसिकाका श्रीमान पुनाले आगो बाल्दा उहाँको कच्चे घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। धानमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घुलाई उपमहानगरपालिका 2 बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। कुराई 9 मछाहीमा धान रोपाई भइरहेका बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। कुराई 2

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजेभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले हिटौना कपड़ा उद्योग पुनः सञ्चालनका लागि नेपाली सीमाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हिटौना कपड़ा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो। सरकारले 2073 साल असार 18 गते हिटौना कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।

फेब्रुअरीमा कुल बिक्रीको 11.8% रहेको ईभीको हिस्सा 5 महिनाको अवधिमा झण्डै दोब्बर पुगेको छ। तथ्याङ्क अनुसार अस्ट्रेलियामा नयाँ गाड़ी आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। विभिन्न द्वन्द र पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय गाड़ीप्रति विशेष चासो बढ़ाएका छन्। अब खेल खबर। आईसीसी महिला टी ट्वेन्टी विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंग्ल्याण्ड र साबित विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् इंग्ल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इंग्ल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको पेन्टोली तय गर्नेछ। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम 8मा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई 1-0

cosa. चारबन्दी भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, छजना घाइते. पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह. विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै कर्णालीका दुई सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा.

0: 31,000 गाड़ी बिक्री पेट्रोलियम पदार्थ को भाव में अस्थिरता मुख्य कारण महिला टी ट्वेंटी विश्वकप को उपाधि का लगी आज इंग्लैंड और अस्ट्रेलिया ने खेल
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहक ब्याज छूट
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
3: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
4: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
2: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
4: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
3: किन जा अंकल त्यो राम्रो कलेज हो र
4: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ
4: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अनिसा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अंकल
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
3: त्यस्तो भए त म त यही जाने भए
4: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र हो प्रतिभा र भविष्य बनाउने कलेज
5: बालबालिकालाई लागु औषध दुरूपयोग बसाउ लागु औषध सामाजिक अपराध हो कोही कसैले सहयोग नगरौं बालबालिकालाई लागु औषधको सहयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश
5: कर प्रिन्ट निजीकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोल्चर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
6: कृषि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: नमस्ते अनि नमस्कार सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम लक्कीको बसाइमा लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लमी शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाथ्याम 102.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र धेरैजना साथीले यो समयमा हाम्रो लक्कीको कार्यक्रमको पर्खाइमा हुनुहुन्थ्यो होला। तपाईँको पर्खाइको समय भने समाप्त भइ नै सकेको छ र आउनु सक्नुहुनेछ 97.64 लाइन चाहिँ तपाईँहरूको लागि खुल्ला गरिसकेका छौ। पक्कै पनि धेरैजना साथीले यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, त्यसै गरी स्कूल कलेज जानको लागि चाहिँ रेडी पनि हुनुहुन्छ होला र कतिपय ठाउँमा त आइतबार पनि विदा हुने भएको कारण पनि कतिपय ठाउँमा त आज पनि विदा होला होइन, विदा मनाउँदै हुनुहुन्छ होला होइन, आफ्नो बाबा मम्मीलाई सघाउँदै हुनुहुन्छ होला, सरसफाइतिर ध्यान दिँदै हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र विशेष गरी तपाईँ अनि हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछौं र सुधाजी 9:15 to 9:50 चाहिँ हामी तपाईँहरूमा आज रहनेछौ र तपाईँहरूसँग प्रश्न उत्तरको खेल खेल्नेछौ र आउनु सक्नुहुनेछ 97.64/9:50 लाइन चाहिँ तपाईँहरूका निम्त खुल्ला गरिसकेका छौ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौ। हामी तपाईँहरूको टेलिफोन लाइन आउनु गर्ने हामी लिने नै छौ र तपाईँहरूसँग प्रश्न उत्तरको खेल खेल्दै अगाडि बढ्नेछौ र तपाईँहरूलाई म कार्यक्रम लक्कीको नियम पनि अवगत नै गरि नै हाले र धेरैजना साथीहरूलाई त कार्यक्रम लक्कीको नियम अवगत नै छ र यदि आजबाट तपाईँका भर्खरै मात्रबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि हाम्रा सुनाथामलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरूका लागि चाहिँ म एकचोटि कार्यक्रमको नियम अवगत गराउन चाहन्छु र विशेष गरी हामी तपाईँहरूलाई चाहिँ अनिवार्य रूपमा दुईवटा प्रश्न राख्नेछौ र दुईवटा प्रश्नको सही उत्तर मिलाउनु भयो भने चाहिँ तपाईँहरू लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ र त्यसै गरी तपाईँहरूले हामी दुईवटा प्रश्न मध्ये एउटाको मात्र सही उत्तर मिलाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई धनस्रोत तेस्रो प्रश्न पनि राखिने हालनेछु र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाथ्याम 102.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र आज भोलिको समयमा विशेष गरी तपाईँहरू सबैको घरमा चाहिँ रेडियो पनि नहुन सक्छ र त्यस कारण चाहिँ यदि तपाईँहरूको घरमा रेडियो छैन भने चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफ्याम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र आउनु सक्नुहुनेछ 97.64/9:50 लाइन हुँदैछ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता गराउनु भयो भने हामी तपाईँहरूसँग मिठा मिठा कुरा खाने गर्दै प्रश्न उत्तरको खेल खेल्नेछौ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर ऋषिराम पाण्डे पिठानबाट बोल्दै हुनुहुन्छ होइन त?
1: हजुर हो।
0: ऋषिजी अनि यो समयमा के गर्दै हुनुहुन्छ नि?
1: अहिले
0: यता खेततिर धानमा पानी लगाउन आएको। ल ठिक छ ऋषिजी, म तपाईँको लागि पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला है। आम निर्वाचन दिवस कहिले मनाइन्छ? आम निर्वाचन दिवस कहिले मनाइन्छ? हुन्छ तपाईँको उत्तर हामी लग गर्दैछौँ। बधाई छ ऋषि रामजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर मलाई सोध्नु भएको छ र म तपाईँलाई दोस्रो प्रश्न पनि राखि नै हाल्छु, ध्यान दिएर सुन्नुहोला। सूर्यको नजिक रहेको चार ग्रह कुन कुन हो? तपाईँको सही उत्तर हामी लिन गर्दछौँ। बधाई छ।

0: Okay, namaste. Bye-bye. Saati hunthyo Pithan Bata Rishi Ramji hunthyo yahale. Pani hamile aaju ka prashna ko sahi uttar dinu bhayera pani lucky number prapta garna safal hudai chha saathi chuti sagnu bhayeko chha. र यसै गरी तपाईहरु पनि कार्यक्रममा सहभागिता जन राशि प्रश्न उत्तरको खेल खेल्न चाहनुहुन्छ भने तपाईहरुको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौं को हुनुहुन्छ कहाँबाट बन्दै थियो उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि प्रयास गर्नुहोला 97649970 को लाइन दिदी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कहिलेकाहीँ नेट इन्टरनेटको समस्या पनि हुन सक्छ र विशेष गरी हाम्रो गाउँघरमा त नेट इन्टरनेटको समस्या धेरै हुन्छ र त्यस्तो अवस्थामा तपाईँहरूको कुरा पनि नेट इन्टरनेटको समस्या छ भने चाहिँ एकदमै टावर दिने डाँडा पाखातिर गएर चाहिँ हामीलाई तपाईँहरूले कल गर्न सक्नुहुनेछ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्कार
0: नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट उदयपुरबाट लक्ष्मी मगर बोल्दै हुनुहुन्छ अनि आरामको पनि हुनुहुन्छ नि लक्ष्मीजी हुन्छ तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नुहोला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ चिया क्षेत्र घोषित पाँच जिल्ला कुन कुन हुन् तपाईँको लागि म तपाईँको उत्तरलाई लक गर्दैछु बधाई छ लक्ष्मीजी पहिलो प्रश्नको सही उत्तर मिलाउ सक्नु भएको छ म तपाईँको लागि दोस्रो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नुहोला युरोप महादेशको सबैभन्दा लामो नदी कुन हो भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरले हामी लक गर्दैछौ बधाई छ लक्ष्मीजी तपाईँले दोस्रो प्रश्नको पनि सही उत्तर मिलाइसक्नु भएको छ म तपाईँको लागि तेस्रो प्रश्न राखि नै हाल्छु तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ किराँतहरूको राजधानी कहाँ थियो गोदावरी भन्नुहुन्छ तपाईँको उत्तरमा हामी लक गर्दैछौ उहाँले पनि दुईवटा प्रश्नको सही उत्तर मिलाउँदै लक्की नम्बर प्राप्त गर्दै भने साथी छुटि सक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता गराउन सक्नुहुन्छ चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ एकदमै निर्वाचित भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ त्यो नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ होइन तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्नुपर्छ नै भन्नु पनि हुँदैन र तपाईँहरूले चाहिँ हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रयास मात्र गर्नुभयो भने पनि तपाईँहरूले चाहिँ तपाईँहरूको बौद्धिक क्षमताको पक्कै पनि विकास हुनेछ र हामी मान्छे होइन मान्छेबाटै गल्ती हुन्छ हामीले गल्तीबाट नै सिक्दै अगाडि बढ्ने हो होइन हामीले प्रयास गर्दै जाँदा गल्तीहरू हुन्छ गल्तीबाट हरेक कुरा सिक्दै जान्छ र गल्तीले नै मान्छेलाई सफलताको भाइ सफलतातिर डोराउँछ त्यसकारण चाहिँ हामी सबैजनाले चाहिँ गल्ती नै सिकै हो भन्ने कुरालाई चाहिँ सम्झिँदै चाहिँ अगाडि बढ्नुपर्छ र अब भने चाहिँ हामी कार्यक्रमको पहिलो अनि छोट विश्रामतर्फ मोडिने समय भने बढ्न सकेको छ र अहिले भने हामी पहिलो अनि छोट विश्रामतर्फ मोडिनेछौ र विश्राम साथ उपस्थित हुनेछौ
2: सधैँभरि रोजे डिस्काउन्ट खोज्दै

I'm going to go to the hospital.

सवारीको हिन्दी तीर्थस्थलहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि एकै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरी सोलु।

0: right next to your heart. Solar FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu dut kundu nirin panika paas kalleri sunu kubo. Lucky. कार्यक्रम लक्ष्मीको निर्वाणी पहिलो अनि छुट्ट विश्राम रहेको थियो. पहिलो अनि छुट्ट विश्रामलाई पनि भर्खर हामीले पार गरेका पनि फेरि पनि कार्यक्रम लक्ष्मीलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्व नेपालको पहिलो सामुदायिक रेडियो सोलाफ्याम 100.2 MHz कार्यक्रम लक्ष्मीलाई सुन्दै हुनुहुन्छ र आउन सक्नुहुनेछ 97.64/49.79 लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र विशेष गरी तपाईँले हाम्रै बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्न र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछौ र तपाईँहरूका निम्ति हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र तपाईँहरूले कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ नेपाली पात्र हाम्रो पात्र अनि सुन एफएम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, रोपाईतिर हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, अनि स्कूल कलेजतिर जाँदै पनि हुनुहुन्छ होला, अनि गोठालो जानको लागि तयारी पनि हुँदै हुनुहुन्छ होला. जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रम पनि सहभागिता जनाउनु होला र म अब केही प्रश्नलाई नै निरन्तरता दिन चाहन्छु किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन. त्यस कारण चाहिँ म केही प्रश्नलाई नै निरन्तरता दिन चाहन्छु. प्रश्न यस्तो रहेको छ, नेपालको वनराज भनेर कुन ठाउँलाई चिनिन्छ? यस ठाउँको नाम रहेको छ रिडी भनेर चिनिन्छ, जुन चाहिँ पाइपामा रहेको छ. र तपाईँहरूले चाहिँ नोट गर्दै गर्नुहोला र विशेष गरेर हामी तपाईँहरूलाई चाहिँ गुगलका प्रश्नहरू, इतिहास सम्बन्धी र समसामयिक विषयका कुराहरू चाहिँ तपाईँहरूलाई समेटेर हामी सोध्नेछौँ. र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गरिहाल्छु. कोही हुनुहुन्छ कहाँबाट? हेलो, गुड मर्निङ. हजुर, को बोल्दै हुनुहुन्छ? कहाँबाट? रिन्जित शेर्पा सोलुखुम्बुबाट बोल्दै हुनुहुन्छ. के गर्दै हुनुहुन्छ त रिन्जीजी यो समयमा? प्रोग्राम सुनेर जस्तै हुनुहुन्छ. ल ठिक छ रिन्जीजी, तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नुहोला है. साबको बडा पत्रमा कति दारा रहेका छन्? साबको बडा पत्रमा कति दारा रहेका छन्? आठवटा भन्नुहुन्छ. हुन्छ, तपाईँको सही तपाईँको पारा हामी लग गर्नेछौ. रिन्जीजी, आठवटा नगएर चाहिँ यसको सही उत्तर चाहिँ 10-12 रहेको छ है. तपाईँको लागि दोस्रो प्रश्न पनि राखि नै हाल्छु. तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, भूकम्पमा परि मर्ने राजाको घुम प्रताप मल्ल भन्नुहुन्छ. रिन्जीजी, यसको सही आन्सर प्रताप मल्ल नभएर चाहिँ अभय मल्ल रहेको छ है. अहिले पनि हामी छुट्टिन्छौँ. साथी हुनुहुन्थ्यो सोले खुम्बुबाट रिन्जी शेर्पा हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर दिने प्रश्न भने साथी छुट्टिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाल्छु. कोही हुनुहुन्छ कहाँबाट? हेलो,
2: गुड मर्निङ. नमस्ते.
1: गुड मर्निङ, नमस्कार. हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? स्वागत तामाङ उदयपुरबाट बोल्दै हुनुहुन्छ. स्वागतजी, अनि उदयपुरतिरको आजको मौसम कस्तो छ त नि? घाम लागिरहेको छ भन्नुपर्छ है स्वर्गजी। नमस्कार स्वर्गजीको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नुलाई। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो? विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो? पास भन्नुहुन्छ। यसको सही आन्सर रहेको छ 3 गोर्जेज रहेको छ र जुन चाहिँ चीनमा रहेको छ है। तपाईँको लागि म दोस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नुहोला। सूर्यमा सबैभन्दा बढी कुन ग्यास रहेको छ? सूर्यमा सबैभन्दा बढी कुन ग्यास रहेको छ? हाइड्रोजन भन्नुहुन्छ। बधाई छ स्वर्गजी, तपाईँले दोस्रो प्रश्नको सही उत्तर मिलाइ सक्नु भएको छ। म तपाईँको लागि तेस्रो प्रश्न राखिहाल्छु। तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो? नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो? खुम्बु भन्नुहुन्छ। साथी हुनुहुन्थ्यो उदयपुरबाट, स्वर्गजी हुनुहुन्थ्यो। उहाँले पनि हामीले राखेका प्रश्नको दुईवटा मध्ये एउटा प्रश्नको सही उत्तर मिलाउँदै साथी छिरिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गरिहाल्छु। कोही कहाँबाट? हेलो हेलो नमस्कार। खोटाङबाट संगीता तामाङ बोल्दै हुनुहुन्छ। संगीताजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ है। लक्ष्मी सर संगीताजीको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नुहोलाई। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो? हिमताल भन्नुहुन्छ। बधाई छ संगीताजी, पहिलो प्रश्नको सही उत्तर मिलाइ सक्नु भएको छ। म तपाईँको लागि दोस्रो प्रश्न राखि नै हाल्छु। जोरलङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? बाग्लुङ भन्नुहुन्छ। बधाई छ संगीताजी, तपाईँले लक्की नम्बर प्राप्त गरिसक्नु भएको छ र म तपाईँको लागि दोस्रो नभएर चाहिँ तेस्रो प्रश्न राखि नै हाल्छु। तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, चामलले मादक पदार्थ खाए नखाएको नाप्ने यन्त्रलाई के भनिन्छ? ब्रेथलाइजर भन्नुहुन्छ। बधाई छ संगीताजी, तेस्रो प्रश्नको पनि सही उत्तर मिलाइ सक्नु भएको छ र अहिले पनि हामी छुटिन्छौँ है। साथी हुनुहुन्थ्यो खुटाङबाट संगीता तामाङ हुनुहुन्थ्यो। उहाँले पनि हामीले राखेका तिनवटै प्रश्नको सही उत्तर मिलाउँदै भने साथी छुटिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो नमस्कार। को हुनुहुन्छ कहाँबाट? एमसी राई खुटाङबाट बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ एमसीजी यो समयमा? बसिरहनु भएको छ। लक्ष्मी छ तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु। चियामाको विषालु छेरी पद्दो हुन्छ के नि भन्नु छ बधाई छ अंशुजी तपाईँले पहिलो प्रश्नको स्वीकार मिलाइसक्नु भएको छ र तपाईँको लागि दोस्रो प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नुलाई तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ सबैभन्दा विषालु सर्प कुन हो सबैभन्दा विषालु सर्प कुन हो गोमन भन्नुहुन्छ तपाईँको आन्सर हामी लग गर्दैछौँ गोमन नभएर चाहिँ किङ कोब्रा रहेको छ है तपाईँको लागि म तेस्रो प्रश्न पनि राखिहाल्छु तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ नेपालको सबैभन्दा ठुलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ नेपालको सबैभन्दा ठुलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ

0: तपाईको समय सबकी सजिलो छ है अनि जे हुनु थियो खुटाङबाट उहाँले पनि हामीले राखेको प्रश्नको उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिने समय भने अहिले सोधेको छ र अहिले भने चाहिँ हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिने छौ र विश्राम साथ फेरि उपस्थित हुनेछौं।
1: हाम्रो मामाले भन्नुभएको उत पढ्नुहरूको हजुरआमा त बोक्सियो अरे नि त्यस्तो त
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
1: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरूद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन
1: सुन्नुहोस् हाम्रो मामाले भन्नुभएको उत पढ्नुहरूको हजुरआमा त बोक्सियो अरे नि त्यस्तो त
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
1: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरूद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: जहाँबाट चर्किन्छ सगरमाथा जहाँबाट छछल्किन्छ दुधकोशी तिमीबाट गुन्जन्छ तपाईँ हाम्रै
4: आवाज सामुदायिक रेडियो आसाम 101.2 लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोनु दुध कुण्डु नगरपालिका पास सल्लेरी सोनु खुबो
0: कार्यक्रम लक्कीको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खर हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाएका 101.2 मेगाहर्ज कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र आउनु सक्नुहुनेछ 9764949 सत्तरको लाइन युनिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो
8: हजुर नमस्कार
0: नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
8: म यता बुइपाबाट उमेश चामलिङ
0: बुइपाबाट उमेश चामलिङ बोल्दै हुनुहुन्छ
8: धेरै पछि कुरा भयो त हाम्रो त
0: तपाईँ त्यही भएर त मलाई सोध्नै भएको थियो क्या तपाईँलाई नेटवर्कले बिचमा चाहिँ कता हराउनु भयो नि उमेशजी
8: अलिकति व्यस्तता हेर्नु न अब सधैँ अब कहिले टाइम हुँदैन अब फ्री टाइममा कहिले काहीँ गर्छु सुन्ने त सात दिन समय सात दिनसम्म सुन्छु कल गर्छु
0: ठिक छ उमेशजी
8: पुरानो रेडियो मेरो सबैभन्दा माया गर्ने मनपर्ने मलाई होइन त्यो रेडियो
0: हो खुसी लाग्यो तपाईँले हामीसँग आफूलाई माया गर्नुहुन्छ भने चाहिँ धेरै खुसी लाग्यो र आगामी दिनमा पनि धेरै माया गर्दै जानु होला है उमेशजी ल ठिक छ
8: सुरुदेखि म सुनिरहेको छु हरे कार्यक्रमहरू आउँछ दिनुभयो हरे कस्तो दिनुभयो कार्यक्रमहरू होइन तर धेरै मनपर्छ क्या मलाई
0: हजुर हजुर ल ठिक छ उमेशजी आगामी दिनमा पनि निरन्तर कार्यक्रममा सहभागिता जनाउने चाहिँ प्रयास गर्नुहोला र अहिले पनि हामी तपाईँलाई पहिलो प्रश्न राखि नै हाल्छौँ ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ भारतको सम्राट अशोकले लडेको एउटा मात्र युद्ध कुन हो भारतको सम्राट अशोकले लडेको एउटा मात्र युद्ध कुन हो पाँच भन्नुहुन्छ उमेशजी यसको सही उत्तर चाहिँ कलिङ्गको युद्ध रहेको छ है तपाईँको लागि म दोस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला रबर कसर कुन देशमा छ ब्राजिल भन्नुहुन्छ ब्राजिल नगर चाहिँ यसको सही उत्तर चाहिँ फ्रान्स रहेको छ है ल ठिक छ मेसी आगामी दिनमा पनि कार्यक्रममा निरन्तर सहभागिता जनाउन प्रयास गर्दै गर्नु होला अहिले भने हामी छुट्टिन्छौँ है ओके हस् हुन्छ साथी हुनुहुन्थ्यो दुईपाबाट आउने सामलिङजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर दिने प्रयास भने साथी छुटिसक्नु भएको छ र अब भने हामी तपाईँहरूको कार्यक्रम तपाईँहरूको टेलिफोन लाइन चाहिँ दिन सक्दैनौ र हामी कार्यक्रमबाट चाहिँ विदा लिनुपर्ने हुन्छ र कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइसकेको छ र एटेन्जेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर्कास गर्नुभयो र हाम्रो कार्यक्रमलाई चाहिँ तपाईँहरूको कामको व्यस्तता बावजुद पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद गर्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो श्रोता मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ प्राविधिकमा हुनुहुन्छ रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रम लक्कीको बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की मनु शेर्पा पनि बिदा हुन चाहन्छु नमस्कार
4: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुनुदूत कुण्डु नगरपालिका पाँच कलेरी सुन खुबो
9: आज हामी के विषयमा छलफल गर्छौ
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
9: वैदेशिक रोजगारीमा जानु हो कि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
9: हो अरू भन त
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
9: स्याबास अति राम्रो र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
9: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
9: खिचौ खिचौ, केटाकेटी सबैको सामान खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
9: यो दाइजोको कुरा चाहिँ नगर। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नमस्कार सेनसेनेका दिदी।
15: नमस्कार नमस्कार, बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
15: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
3: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी।
15: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
16: यता नआयो बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
17: तीन दिन भयो।
16: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुँदैन, सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
16: जिएसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जिएसुकै गर।
17: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
18: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: ससेर बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य क्षेत्रहरूबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र पाँच वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष मागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र भराइमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा कार्य

0: यौनहिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथी भए परिचित नातेदार र परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा जारी सन्देश।

नमस्कार पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुरेफएम 101.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sulafm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोनी समाचार लिएर आइपुगी म रेविका राई। सरकारले हेटौडा कपड़ा उद्योगमा पुनसंचालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनु भएको छ। सरकारले 2083 साल असार 18 गते हेटौडा कपड़ा उद्योग पुनसंचालन गर्ने निर्णय गरेको थियो। सरकारले पुनसंचालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव राउतले जानकारी दिनुभएको छ। पछिल्लो समयमा 7 वटा बन्द भएका अथवा रूक्न उद्योगबाट सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य डीडीए रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनु भएको छ। कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुने हुनेछ। वर्तमान सरकारले 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौडा कपड़ा उद्योग पूर्ण सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार 18 गते बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। डाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका 2 बस्ने 26 वर्षीय दीपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डाङले जानकारी दिएको छ। घोराई नौ मछाईमा धान रोपाई भइरहेको बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई 2 मर्फिस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँमा 34 वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैवार्ती घरमा सुतिरहेको बेला हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटेर उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती थपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आग लागि समेत भएको छ। आगो र प्रहरी स्थानीय बासिन्दाको सहयोगमा निभाएको छ। बेलपाको जगदुल्ला गाउँपालिका 5 गौरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण एक महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि धुलो खोला र आसपासका खोसाबाट आएको हिलो माटो र ढुंगा सहितको बाढ़ी गाउँमा बसेको डोल्पाका प्रहरी नारी प्रेक्षक डीएसपी अनिल रास गिरीले जानकारी दिनुभएको छ। उहाँको अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो। बाढ़ीमा पनि घाइते भएका अन्य 6 जनाको कोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चौरी विक 44 वर्षीय रेणी विक 48 वर्षीय विष्णु विक 15 वर्षीय निरुता विक 13 वर्षीय सीता विक र 65 वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढ़ीले झण्डै 15-16 मिटरसम्म बगाएको थियो। जसका कारण घाट टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा घरमा क्षति पुगेको छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटना लगती प्रहरी चौकी माझ गाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागिता भएका छन्। 1 करोड़ भन्दा बढ़ी मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरान बीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिण लेबनानमा इजरायली आक्रमणबाट थप मानव
संभावीय क्षति भएको छ भने टर्की र इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामेनीको गृहसर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलले आक्रमणमा खामेनीको श्रीमती लगायतका परिवार कन्या सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोस्तबा घाइते हुनुभएको थियो। अहिले मोस्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नु भएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिज बुल्लाह जस्ता सम्म मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। अन्तिममा खेल समाचार। तीव्र प्रतिस्पर्धा बीच क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। टोरन्टोमा बिहान भएको खेलमा पोर्चुगलले 2-1 नतिजा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको 72 मिनटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामोसले निर्णय गोल गरेपछि पोर्चुगल 2-1 विजय भएको हो। खेलको अन्तिम 17 सेकेण्ड बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीआर परीक्षणपछि अफसाइड ठहरेपछि त्यसले मान्यता पाएको छैन। यससँगै पोर्चुगल विजय बन्दै विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सेलफी न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवश्य सार्वजनिक हालचालमा फेरि भेटिनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलफी सुन्दै रहनुहोला। नमस्कार।

सुरुङ जुन व्यक्ति जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चराउन तथा आवत जावत गर्ने पूर्व स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जनगोष्ठी उपभोक्ता समिति सुरु खुल्यो। हिंसाबाट बचाउ र बचाउ, यौतन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौतन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष पाठकलाई परिचित नदिँदा जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गराउ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा पारित।

0: खुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। दुजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमसाम क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: शर्मिला बधाई छ एसी उत्रिन गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको चाबेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनेन्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावी मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।

0: र मृत्युदरका परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड। आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन परिधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा एक आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन्द सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग नपर्दा आयोजना प्रस्ताव बन्द हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: कतै माग्दै साजन लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अछा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिएर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: वा दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन हो
8: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो लाइनमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वार गुरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा माथि कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमानुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रसिद्धता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुर्कुण्ड नगरपालिका साथ सुरुखुण्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल स्तरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

जीरा खेतै भरि पैसा फल्छ रुखैमा टिप्ने अरू खेताला छन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन् तिमी

0: यसरी त फर्काउँदैन सकिएता गतिबाट अलिक
1: अनि नुम पन्छन् नि नानी

0: अवस्था सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपस्विनका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुत्कुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तुकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ।
0: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको फिर्सिङ लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य 20 सल्लेरीमा रहेको सही नम्बर 20301-92001 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू

0: बोलू एफ एम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुपु नगरपालिका 5 सोलु खुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: श्वास सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गर्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौ आदर्श
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सुरोजगारमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 शोभा होस्टेल सञ्चालक 98 41 15 90 82
2: नगरपालिका वडा नम्बर 10 7 3 0।

उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उसुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: पार्टीको जिस्मे हो हाम्रो पहिलो रोजाई
1: सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सादुङ क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासु तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् वा आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुनिश्चित हिंसाबाट बचौ र बचाऊ। लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको गुठीमा हुन सक्छन्। हिंसा समेकी असन्तोष पाठकलाई परिचित नदिँदा र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गराउ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: आउँदा आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति
3: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन
6: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोर्समा नै जान लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: मर्म मेरे तो हाथ खुट्टा अनुमा झुमझुम करीनाशी भंडारण बनाए मेरे पनी केकी हो केकी खरी एक बार को जिंदगी पनी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदा नगर रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में होने ते भर उपचार कराने भाग आमजी औषधालय तीर हिड़े नम सीधी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। गुरु, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन हो।
7: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको निमन चितमा।
8: होन्डाका विशेषताहरू
9: जापानिज उच्च प्रविधिबाट उत्पादित
8: उत्कृष्ट माइलेज,
9: राम्रो रिसेल मूल्य,
8: टिकाउ र भरपर्दो,
9: अफरोडका लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
9: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
8: हाम्रा सेवाहरू
9: ओखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनेन्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने।
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
9: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारे भुइजाङ, ओखलढुङ्गा।
8: सम्पर्क नम्बर 0375902222, 98528880222 र 98428030।

0: भन्नेता सबै विशिष्टकी आजकल आत्मीयता यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हिँड्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा दिग्गेको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
11: खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
12: ओखा झुण्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखा झुण्डा फोन

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दुदकुम नगर पालिका पांच सोलू खुम्बू
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
1: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 7.90 अर्ब रुपियाँ पूँजीगत तर्फको बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष सकिन अब 11 दिन मात्रै बाँकी छ। 15 दिनमै झण्डै 3.5% अर्थात 67.5 अर्ब रुपियाँ बजेट खर्च भएको छ। यी बजेट सड़क पुल भवन लगायत गोलाघाट निर्माण तथा विकास आयोजनामा खर्च हुने रकम हो। यता चालू आर्थिक वर्ष चालू खर्च भने यस वर्ष पनि बढ़ेको छ। चालूतर्फ विनियोजित 11.98 अर्ब रुपियाँ मध्ये 10.53 अर्ब रुपियाँ खर्च भइसकेको छ। चालू आर्थिक वर्षका लागि तत्कालीन सरकारले कुल 19.64 अर्ब रुपियाँको बजेट ल्याएको थियो। आर्थिक वर्षको अन्तिम दिनहरूमा विकास बजेट हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिँदा खर्चको गुणस्तर र प्रभावकारितामाथि भने प्रश्न उठेको अर्थतन्त्रका जानकारहरू बताउँछन्। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महासंघका अनुसार ललितपुर सहित मकवानपुर, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई भवानी ससाना नदीमा आज पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। महाशाखाले सम्भावित बाढ़ीको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गैराती डोल्पाको जगदुल्ला गाउँपालिका 5, गैरी गाउँमा लेदो सहित बाढ़ी आउँदा 1 महिनाको ज्यान गएको छ भने 6 घाइते भएका छन्। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाड़ीको चापलाई मध्यनजर गरी कालो पत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको छ। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म ढलान टिक्ने उहाँको दावी छ। यसले नागरिकले दाउन्नेमा भोग्दै आएका शास्ति अन्त्य हुने ढकालको विश्वास छ। उहाँले सड़कको भारवहन क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभयो। आउँदो 20-30 वर्षको गाड़ीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12-20 हजार गाड़ी आवत जावत गर्दा पनि सड़कमा कुनै पनि क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ। अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झण्डै 50 मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ। कालोपत्र गर्दा सड़क छिटो बिग्रिने र सर्वसाधारणले निरन्तर शास्ति खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो। यससँगै दाउन्ने खण्डमा वर्षिनु हुने सड़क अवरोध र

0: सुनेकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ। सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।

0: Sim, Fakura. Kashita Bija. Ujjayini Radio Network.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

頼ってみない。 I'm gonna love myself

0: हर घर ये अयोध्या, हर घर में प्रकट ये राम, बन्यो साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टिभीमा।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। इस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: प्राविधिक शिक्षा आजको आवश्यकता।
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा संचालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सहेरी सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दरफम। सुन्दरफममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा पनि एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टार्टुङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति सुविधामा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 4 होस्टेल सञ्चालक 98 41 15 90 82। सोलु तुकुन्डा नगरपालिका वडा नम्बर 10 7।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उसुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the middle of the day, but he gets you this day, Rosie.

0: 문화 스테디오를 부탁. 이스터블, 대신, 엔스메호, 한국어, 퍼시도로사이.
1: सूचना सूचना सूचना सुरुंग जुन गुल्ची जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फाटन क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन गोष्ठी उपभोक्ता समिति स्कुल बचाउ र बचाउ लञ्चनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लञ्चनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित में

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
4: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोर्समा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: ए बाबु लौ न मेरो त हात खुट्टा अनुसार झुमझुम गर्छ तिमीले भुदान बनायो मेरो पनि केटी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
7: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हेरेको नि हुन्छ हामी सिधै सँगै जाउँ
8: यहाँ नक्का च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417718 9843349696 र 9861313472 अन्जी औषधालय सोलोदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

I'm going to go to the hospital.

I'm not going to be able to do that.

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दियो, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार।

사이렇게는좀더허리나주저마음을채워비나이렇게더깊게숨대나말씀을내말해볼때나뜨는스쿠키나보는나

0: नेपाल में सर्वाधिक बिक्री हुई। अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखलझुला को मिलन क्षेत्र।
1: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
1: राम्रो रिसेल मूल्य
2: टिकाऊ रो
1: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
1: सब उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
1: उखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनेन्स को सुविधा सहित नयाँका सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
1: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरे भुक्तान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
1: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता
2: होटलका साथै सर्भिसिङ सेवा
1: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरे भुक्तान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
1: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुइजाङ उखलढुङ्गा।
2: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842808300।

0: नेता सबै विशेषज्ञ आफ्नो त युनिटी कार्पेटिङ विगत तीन वर्षदेखिको सुन्दर साथ यति कार्पेटिङ कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला युनिटी कार्पेट कार्पेटको शीर्षा
1: डोजर चलेको नि
2: अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामीले मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तुलना छैन

0: तनाव को कारण ऐसे हुए बिजली को सामान किन्न बेचार तो चार चारवटा पसल चाहे पत्तै पाउने ओह अब सामान काठमाडौँ नै जानु पर्ने हो कि क्या धक बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जाने हामीले सुरुखुरुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुरु दुखुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङ का सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त भिन्न खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु विकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुकुण्ड नगरपालिका पाँच सल्लेरी सुनुहुन्छ आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोन निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 13
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु बुद्कुम्ब नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
3: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
1: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्टा स्थित ओल्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तर अप्रत्यक्ष रोजगारीमा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भूमा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र

कार्यक्रमका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82 नगरपालिका वडा नम्बर 10 7 0 0

उपभोक्ता अधिकारको यस्तो मोक्षण गरौं, गृहस्थी बसोबास सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बे विषत लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा म्याचसहि नीति गुणस्तर एकिङ गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फादुङ क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने विभिन्न स्थानीय वासु तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यस्तो सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन बेसी उपभोक्ता समिति स्कुल यौनयुक्तबाट बचौ र बचाउ यौनसम्म हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष पाठकलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मंत्रालय उत्तर प्रदेश द्वारा जनहित

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सत्यान्मा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज, फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9833668618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: Saki Vai Kajmir. Nepal Sarkar, Vidyapan Board.
1: Hi, Jadma Data Dinusta.
2: Jadma Data? What is your name, madam?
1: Well, Jadma Data Nava, the Vidyalay Dharma, the name.
2: मलाई त थाहा छैन
1: बालबालिकालाई विद्यालय घरमा गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भन्यो
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
4: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्नु मेरो साथी
5: म पनि राईको साझा स्टोरमा नै जानु भएको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: मेरो त हात खुट्टा अविनाशमा झन्झन गर्छ विनाशले भण्डारण बनायो मेरो पनि चुकी हो चुकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
7: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुने करार छ थाकेर हिरान भए पनि निन्द नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामीले अवसरमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेर पनि हुन्छ हामी सिधै सँगै जाउँ
8: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98434982 98244718 98443049696 र 98163314 अन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: Sun Chip, Surya Singh, Studio Time.
9: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुपुर नगरपालिका पांच सोलुखुम्बु।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै यदि राजमार्गको काभ्रेको सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ीको आवागमन रोकेको र स्थिति सामान्य नहुन्जेलसम्म रोक्ने जनाएको छ। पण्डितका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षाका कारण रक्सी खोलाको जलस्तर बढ़ेको छ। केही ठाउँमा 2.5 वर्ष बढ़ाएको छ। काभ्रे प्रहरीका अनुसार काठमाडौँतर्फ र पूर्वतर्फ आवाज जात गरेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलधार तथा सिन्धुलीको नेपालतर्फ रोकिएको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी बागमती र गण्डकीय केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसूनी प्रणाली सक्रिय रहेकोले आज राति र भोलि पनि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महासंघले जनाएको छ।
4: जलवायु परिवर्तनसँगै पछिल्ला वर्षहरूमा विश्वव्यापी मौसमी उतार चढ़ाव बढ़दै जाँदा यस वर्ष शक्तिशाली एलनिनोको जोखिम बढ़ेको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन WMOले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी, केही ठाउँमा अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त महासागरको पानी औसत भन्दा बढ़ी तातो भएर हुने यो घटनाले मनसूनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसूनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढ़ेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जलस्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती सामना गर्न किसानदेखि स्थानीय सरकारसम्मले समयमै पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। साथी महेश केवालीले एलनिनो के हो भनेर जलवायु विज्ञ धर्मराज उप्रेतीलाई सोध्नु भएको छ।
5: यो स्पेनिस शब्द हो एलनिनो भनेको चाहिँ एलनिनोको अर्थ चाहिँ लिटिल बुवाई भन्ने अर्थ सानो केटा भन्ने चाहिँ अर्थ हुन्छ। प्रशान्त महासागर तातेर 1 डिग्री 2 डिग्रीको चाहिँ तापक्रम वृद्धि भयो भनेपछि त्यसलाई एलनिनोको अवस्था भनिन्छ भने 2 डिग्रीदेखि 3 डिग्रीको हिसाबले समुद्र तात्यो भनेपछि त्यसलाई सुपर एलनिनो भनिन्छ र वैज्ञानिकहरूले यसपालि सुपर एलनिनो पनि हुन सक्छ भनेर वार्न गरेको अवस्था पनि छ। त्यो भनेको चाहिँ एकदमै ड्राई हुने अवस्था पनि त्यसले ल्याउन सक्छ। एलनिनोलाई चाहिँ प्रभाव पार्ने चाहिँ हिन्द महासागरको तापक्रम पनि प्रभाव पार्छ भनेर चाहिँ मैले भने एलनिनोको अवस्थामा चाहिँ एसिया नर्मली सुक्खा हुन्छ र ल्याटिन अमेरिकामा भारी वर्षा हुन्छ। 2072 सालमा नेपालमा संविधान आएको वर्षमा पनि एलनिनो अवस्था थियो, एकदमै ड्राई थियो नेपाल, धेरै आग लागेका घटना भएका थिए र अहिले पनि त्यो अवस्था हुन सक्छ भनेर चाहिँ अब जल तथा मौसम विज्ञान विभागले पनि यसपालि औसत भन्दा कम पानी पर्ने भनेको
6: नेपालको मनसुनमा चाहिँ पानी कति ढिलो वा कति कम पर्ने चाहिँ हुन सक्छ।
5: अनुसार फरक फरक पनि छ। जस्तो लुम्बिनी प्रदेशमा औसत भन्दा कम वर्षा हुने सम्भावना चाहिँ 55-65% भनेको छ। त्यति सम्भावना है भने कोशी प्रदेशमा यो अवस्था फरक छ, सुदूरपश्चिममा फरक छ, प्रदेश अनुसार फरक छ। 15 दिनको पनि हामीले फोरकास्टलाई अलिकता आकलन गर्ने हो भनेपछि वर्षा चाहिँ रुकिने भन्ने चाहिँ छैन, कम हुने र ठाउँ अनुसार चाहिँ फरक हुने अवस्था चाहिँ देखिन्छ।
6: अब यसबाट हुने जोखिम चाहिँ के हुन सक्छ र के कुरामा चाहिँ तयारी गर्नुपर्छ?
5: जोखिम त बाढ़ीको जोखिम, पहिरोको जोखिम अनि चाहिँ खडेरी खोलाको जोखिम, हाम्रा सड़क पूर्वाधारहरू चाहिँ कमजोर भएका कारणले गर्दाखेरि सड़कमा पनि अब ढुङ्गा खस्ने, पहिरो खस्ने र त्यसले गर्दाखेरि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई चाहिँ यसले नोक्सानी गरेको, हानि गरेको अवस्था पनि हामीले देखेका छौं। शहरी डुबानहरू बढ़दो छ। काठमाडौँमा 30 मिलिमिटरदेखि 40 मिलिमिटर वर्षा हुँदाखेरि नै धेरै ठाउँमा जलमग्न हुने अवस्था छ। रोसी खोलामा चाहिँ 40 मिलिमिटरदेखि 50 मिलिमिटर वर्षा हुँदाखेरि बाढ़ी आउने गरेको अवस्था छ। धेरै ठाउँको थ्रेसहरू पनि परिवर्तन भएको हुनाले चाहिँ औसतभन्दा कम वर्षा हुँदैमा पनि धेरै ठाउँमा जोखिम बढ़ेको हामीले देखेका हुनाले चाहिँ औसतकै हिसाबले चाहिँ हामीले बस्दाखेरि चाहिँ कहिलेकाहीँ जोखिमको आकलन गर्न बिर्सन्छौ कि भन्ने हिसाबले पनि सोच्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ बाढ़ी पहिरोको जोखिमको लागि चाहिँ हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। कसैले स्वास्थ्यमा कृषिमा पानी परेन भनेपछि सुक्खाको असर रोपाई हुन सक्दैन भनेपछि यो कृषि प्रणालीमा पनि यसको असर हुन्छ र दोस्रो कुरा चाहिँ रोपाई गर्दाखेरि चट्याङ पर्ने सम्भावना धेरै, त्यति बेला चाहिँ खेतमा पानी भएको ठाउँमा भिजेको ठाउँमा खुट्टा हाल्यो भनेपछि चट्याङ लाग्ने सम्भावना पनि धेरै हुन्छ। आकाशमा चाहिँ गडगडाहट हुँदैन हुँदैछ भनेपछि रोपाईको खेतबाट बाहिर निस्कनु पर्ने सबैभन्दा सुरक्षित उपाय हो भनेर पनि भन्न चाहे मैले.
6: एल निनो चाहिँ कति समयसम्म रहने प्रक्षेपण छ?
5: अहिलेसम्मको लागि 9 महिनादेखि 12 महिना चाहिँ हुन्छ भनेर भनिएको छ.
6: सरकार र स्थानीय तहले चाहिँ विशेष गरी सर्वसाधारणले चाहिँ कस्तो सहयोग अथवा सूचना दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
5: जोखिमको सूचना सबैतिर पुर्याउने, बिमा गर्ने, जस्तो बाढीको बिमा गर्ने होइन, विद्यालयबाट विद्यार्थी घर फर्किँदाखेरि चाहिँ सुरक्षित तरिकाले जानुपर्छ भन्ने किसिमले विद्यालयमा पनि यो विपदको सचेतना कार्यक्रमहरू गर्ने, नभए पनि एक्स्ट्रा करिकुलमको हिसाबले पनि सानसाना विद्यार्थीहरूलाई पढाउने, जोखिमको ज्ञान चाहिँ एकदमै सेन्डाई फ्रेमवर्कले दिएको म्यान्डेट भनेकै चाहिँ जोखिमको ज्ञान प्रत्येक व्यक्तिले दिनुपर्छ. सबै ठाउँमा सरकारले नै गर्छ भन्ने किसिमले चाहिँ सोच्नु हुँदैन. किन भन्दाखेरि हामी सरकारलाई सहयोग गर्ने भनेको व्यक्तिले पनि धेरै ठूलो भूमिका हुन्छ. सही सूचना, सही माध्यम, सही च्यानलबाट प्रसारण भयो भनेपछि त्यसले राम्रो गर्छ भन्ने हो.
3: हुनुहुन्थ्यो जलवायु विज्ञ धर्मराज उप्रेती. नेपाल दर्पणमा खबरको सिलसिला कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्क विघ्न रहेका कर्मचारी हटाउने कामको शुरूआत गर्नुभएको छ. नेपाल कृषि अनुसन्धान परिषद नार्कको अध्यक्ष समेत रहनुभएको चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्क विघ्न हुने कर्मचारीमाथि कार्यवाही शुरू गर्नुभएको हो. सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलता ललितपुरमा कार्यरत वैज्ञानिक एसमान नमिता भट्टराई हुनुहुन्छ. दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरेको मन्त्री चौधरीको भनाइ छ. नागबाट शुरूआत गरेको र अब मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायबाट सम्पर्क विहीन रहेका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ.
4: महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोड़िएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयमा पत्र पठाएको छ. गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो. त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालय अदालती कार्यवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो. कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनवाई हुने छैन. यसले गएको भदौ 23 र 24 गतेका घटनासँग जोड़िएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ. भदौ 24 गतेको घटनामा संलग्न भएको अभियोगमा झण्डै 950 जना विरूद्ध मुद्दा चलिरहेको छ. अहिले नारायण दत्त कडेल महान्यायाधिवक्ता हुनुहुन्छ. वहाँ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो.
3: सीधा कुरा प्रष्ट विचार यो हो. उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ. सुन्दै गर्नुहोला.
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुकै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले त्यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देज हुन लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क.
3: जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ. यति बेला हामीले ऋषिकोलामा बाँकी आएपछि बीती राजमार्ग काभ्रे खण्ड अवरूद्ध राति पनि निस्काएकी धेरै ठाउँमा पानी पर्ने सम्भावना यस वर्ष एल निनोको प्रभावले चरम मौसमी घटनाको जोखिम हरेक नागरिक विपदबारे सचेत हुनुपर्ने सम्पर्क विहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू नवयुवा आन्दोलनका फौजदारी मुद्दाको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन लगायत खबर प्रस्तुत गरे।
4: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आउँदो साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो। यसअघि नयाँ सदस्यता असार 20 सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको छ।
3: यसबीच प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र नियमावली विशेषाधिकार रूपमा लागू हुने व्यवस्था विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट लिएर जाने निर्णय गरेको छ। कांग्रेसका सभापति गगन थापा सहित पदाधिकारीहरूले हिजो व्यवसायहरूसँग रिट निवेदन लिएर जाने विषयमा छलफल गर्नुभएको थियो। छलफलपछि कांग्रेसले रिटको तयारी गर्न समेत कानून व्यवसायहरूलाई जिम्मा दिएको छ। महामन्त्री प्रदीप पौडेलले नियमावली विरूद्ध रिट लिएर जाने निर्णय भएको जानकारी दिनुभयो। यदि 21 गते प्रतिनिधि सभाबाट नियमावली पारित भएको थियो त्यतिबेला कांग्रेसले प्रक्रिया अघि बढ़ाइसकेपछि नियमावलीको छलफलका लागि समितिमा पठाउनु पर्ने धारणा राखेको थियो। नियमावलीको नियम 140 र 259 गरेका व्यवस्थाहरूप्रति कांग्रेसको असन्तुष्टि छ।
4: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लसंगा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै वहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हल्का रूपमा लिइरहेको टिप्पणी गर्नुभयो। वहाँले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढ़ाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै वहाँले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अघि बढ़िरहेको आरोप लगाउनु भएको छ।
3: नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मंत्री विक्रम किमिल सिन्हा र महासंघ नेतृत्व बीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालय सहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकेको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्र बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जिल्लाको संचार मन्त्री किमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको दिगदिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ।
4: मधेस प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दुब्बरले बढ़ेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। शीत भण्डार प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनका लागि किसानको माग छ। 2 हप्ता अघिसम्म 100 रूपियाँमा 2.5 किलो आँप बिक्री भइरहेकोमा अहिले प्रति किलो 100 रूपियाँमा कारोबार भइरहेको छ। किसानका बगैंचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढ़ाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ। मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार 15 पछि धान रोपाई शुरू हुने भएकाले किसानले बगैंचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरीद गर्ने गरेको बताउनुभयो। वहाँले शीत भण्डार प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो। आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिसकेको छ भने मालदा आँप अब झण्डै 10 दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकतिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।
3: कृषि विभागले 18 जिल्लामा अन्तिम पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्ने यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने जानकारी दिनुभयो। धान खेतीमा छरुवा प्रविधि, पालो पालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरिनाथ 1 र 3 वर्ण संकर जात प्रवर्धन, 21 जोन र 5 सुपर जोन मार्फत बर्खी तथा चैते धान यान्त्रिकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महत्तरी, सरनाही, नुवाकोट र नवलपरासीको बर्दघा सुस्त पश्चिमका 8 पालिकामा शुरू गरेको छ।
4: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने वहाँको भनाइ छ। यसैगरी परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि वहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार समेत माग गरेका छन्। यसैगरी छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने वहाँको भनाइ छ।
3: लघु घरेलु तथा साना उद्यमीहरूको छापा संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको 26 राष्ट्रिय महाधिवेशन आजदेखि ललितपुरको जावला खेल्न शुरू भएको छ। महाधिवेशनमा 1000 धेरै प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार विगतका नीति तथा कामको समीक्षा, विधान संशोधन र आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। उद्घाटन सत्रमा सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक निजी साझेदारी मजबूत बनाई रोजगारी सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाखजनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासंघका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग सञ्चालनमा रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जोगा बसबाट मात्र बाटो काट्नुपर्छ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस, फिस्टुला, फिसेर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
9: स्वस्थ जीवनका लागि आयुर्वेद।

I'm a DJ, keep your mind up, I'm a star, full of time, I'm back as bonus fun. भरपूर मनोरंजन सहित भाषाहरू 900-900 पीस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् नपाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत भर पीस होम को कस्टमर सपोर्ट 01-42-176

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। डोल्पामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 13 जना घाइते भएका छन्। जगदुल्ला गाउँपालिका वडा नम्बर 4 माझ गाउँबाट जुम्ला गुडिरहेको जीप दिउँसो मौरी लेखमा अनियन्त्रित भई सड़कबाट तल झरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 8 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको र चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ।
0: यस्तै डोल्पाको जयदुल्ला गाउँपालिकाकै वडा नम्बर 5 बैरी गाउँमा बिहान आएको बाढ़ीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। 44 वर्षकी रियोली दीपाको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुकेत लगेको प्रमुख जिल्ला अधिकारी जुन हमाल ढकालले जानकारी दिनुभयो। दुला खोला तथा आसपासका खोल्छामा आएको लेदुसाइको बाढ़ी गाउँमा पछिपछि 56 वर्षकी आराम डिग्रीको ज्यान जानेको साथै अरू 6 जना घाइते भएका थिए।
1: यसैगरी जाजरकोटको नलगाड नगरपालिका 6 पिउली टोलमा गैराती परेको अविरल वर्षाका कारण स्थानीय जय बहादुर कामीको घरमा क्षति पुगेको छ। निरन्तर वर्षासँगै आएको बाढ़ी तथा पहिरोले मानवीय क्षति नभए पनि बाख्रा राखिएको खोर बगाउँदा 6 बाख्रा बेपत्ता भएका छन्। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी घटनास्थलतर्फ पुग्दैछ। निरन्तर पानी परिरहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अप्नाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
0: चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको धुरी हात्तीले 14 वर्षको फरकमा एउटै परिवारका 4 जनाको ज्यान दिएको छ। गैराती भरतपुरको बेलहटामा घरमा सुतिरहेका आशिका बोटे र उहाँका 4 वर्षका छोरा भरतको धुरी हात्तीको आक्रमणबाट ज्यान गएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यी हात्तीले 14 वर्ष अघि 1969 सालमा आशिकाका सासु झरङ्गी र ससुरा सुमलको पनि ज्यान दिएको थियो। अहिलेसम्म ध्रुवे हात्तीले नेपाली सेनाका 1 जना मेजर सहित 25 जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। यो हात्ती मात्र 1969 सालमै आदेश भएकाले सेन उनीहरूको गोली लागेपछि भागेर ज्यान जोगिएको थियो। अहिले हात्ती नियन्त्रणका लागि सरकारी निर्णय आवश्यक रहेको निकुञ्जले जनाएको छ। यसैबीच आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच 4 बुटी सहमति भएको छ। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतकका परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।
1: मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्दका क्रममा हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान तयारी गरिरहेको छ। आर्थिक वर्ष 2025-2026 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27-41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्र मुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अन्तर्राष्ट्रिय खबरमा अब यमनको खबर। यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको हौदैदा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 जना सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लड़ाईमा हुथी

0: खोलामा रहेको पनि नेदरल्यान्ड्स नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्ने छन्। आठवटा देश सहभागी लिग तालिकामा नेपाल 24 अङ्क सहित पाँचौं स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 32 अङ्क सहित तेस्रो र नामिबिया 22 अङ्क सहित सातौं स्थानमा छन्। यो श्रृंखला अघि नेपालले जर्सीमा गएर दुईवटा एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्प सँगै जुलाई 13 पहिलो खेल र जुलाई 15 दोस्रो खेल खेल्नेछ।
1: फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दछन्। यो खेल राति 9:45 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइवरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेली सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा पूर्वी बिहान 6:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 हराउँदै अन्तिम 16 पुगेका छन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 हराएको थियो।
0: खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: रोशी खोलामा बाढ़ी आएपछि विद्युत राजमार्गको प्रावे खण्ड अवरोध। राति पनि देशका केही ठाउँमा पानी पर्ने। यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम। हरेक नागरिक सचेत हुनुपर्ने।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू। नगर युवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्याय अधिवक्ता कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आफ्नो उत्पादन घट्यो। अब बढ़ीमा 10 दिनलाई मात्र पुग्ने। आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
0: पछि भारतले स्वदेशी तथापिको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणको लागि गोलपत्र आह्वान गर्ने तयारी।
1: र लिग क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई। विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सञ्जना महाजन र भोजन र प्रशिक्षण दिन जान्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे

0: right through your heart. Solar FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आश्वासित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन

हुन्छ स्वागत छ आजको नयाँ श्रृंखलामा नारी आशा तपाईँ र म जस्तो दिदी बहिनीको लागि परमेश्वरमा भएको हाम्रो आशालाई उजागर गर्ने यसको विषयमा कुरा गर्ने र हाम्रो दिदी बहिनीको जीवनमा भएका अनेक विभिन्न विषयहरूसँग कुरा गर्ने एउटा कार्यक्रम हो। मेरो नाम ममता नेपाली हो र म तपाईँहरूको बीचमा फेरि पनि कार्यक्रमलाई लिएर एउटा नयाँ भागलाई लिएर उपस्थित भएको छु। कार्यक्रमलाई टीडब्ल्यूआर नेपालले प्रसारण र निर्माण गर्ने काम गर्दछ जुन तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर परमेश्वरको सन्देशलाई फैलाउने एउटा रेडियो कार्यक्रम बनाउने एउटा संस्था हो जसबाट तपाईँले विभिन्न भाषामा परमेश्वरको सुसमाचार सुन्न सक्नुहुन्छ र नारी आशा विशेष गरी दिदी बहिनीको लागि भनेर तयार गरिएको टीडब्ल्यूआरको एउटा कार्यक्रम हो। कार्यक्रम पहिलोचोटि सुन्नुहुन्छ भने यो जानकारी तपाईँ लागि तर यदि तपाई हाम्रो रेगुलर श्रोता हुनुहुन्छ सधैँभरि नियमित रूपमा हामीलाई सुनिराख्नु भएको छ भने तपाईँलाई अघिबाटै थाहा छ तपाईँको हप्ता कस्तो बित्यो। परमेश्वरको अनुग्रह तपाईँले पक्कै यो हप्तामा अनुभव गर्नुभयो होला र यदि तपाईँ गर्भवती हुनुहुन्छ भने परमेश्वरको सहायता शक्ति एउटा भएको आशालाई पनि तपाईँले अनुभव गर्नुभयो होला। मैले किन गर्भवती नै भनेर सम्बोधन गरेँ भन्ने कुरा तपाईँले बुझिसक्नुहुन्छ किनकि यो महिनाभरि नै हामी गर्भवती महिलाहरूको विषयमा कुराकानी गर्दैछौ। तपाईँले अघिल्लो हप्ताको कार्यक्रमहरूमा गर्भवती वा गर्भावस्थासँग सम्बन्धित विभिन्न विषयमा सुनिसक्नु भएको छ र आजको हप्ता पनि हामी गर्भवती महिलाहरूको विषयमा उनीहरूलाई काम लाग्ने विभिन्न विषयहरूको बारेमा कुराकानी गर्नेछ। साथसाथै बाइबलबाट पनि हामी केही त्यस्ता पदहरूलाई त्यस्ता खण्डहरू हेर्नेछ जसले यो समयमा तपाईँ मलाई एउटा नयाँ आशा र नयाँ एउटा जागृति हामीलाई दिनेछ। अब ढिला नगरीकन आजको कार्यक्रम शुरूआत गर्न चाहन्छु तर त्यो कार्यक्रम आजको विषयवस्तुमा जानुभन्दा अगाडि नै यहाँहरूलाई एउटा अनुरोध छ कार्यक्रम निरन्तर सुन्ने गर्नुहोस् र अन्तिमसम्म सुन्ने गर्नुहोस् किनकि यो कार्यक्रम विशेष तयारीको साथमा प्रार्थनाको साथमा तपाईँहरूको लागि बनाइएको कार्यक्रम हो र साथसाथै आफू पनि सुनेर अरूलाई पनि यसको बारेमा बताउनु गर्नुहोस् ताकि अरू विभिन्न दिदी बहिनीले पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुन्छ र उहाँहरू पनि आशिषित हुन सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँले एक कार्यक्रमको बारेमा आफ्नो नजिकैको छिमेकी साथी सङ्गीलाई बताइ नै रहनु भएको छ होला र कतिपय नयाँ दिदी बहिनी आज कार्यक्रम सुन्नको लागि पनि बस्नु भएको छ होला। साथै तपाईँको रेडियो होम ग्रुपमा पनि कति नयाँ दिदी बहिनी थपिनु भएको छ होला। यदि त्यस्तो हुनुहुन्छ भने यहाँहरूलाई विशेष कार्यक्रममा म स्वागत गर्न चाहन्छु। अन्तिम समय सुन्नुहोस् तपाईँले पक्कै केही असल कुराहरू सिक्नुहुनेछ र सुन्नुहुनेछ। ल अब ढिला नगरीकन आजको विषयवस्तुतिर लागौं है त। प्रिय दिदी बहिनी आजको नारी आशा कार्यक्रममा हामी पक्कै पनि गर्भवती महिलाहरूसँगै सम्बन्धित विषयमा कुरा गर्नेछौ तर आज चाहिँ गर्भवती महिला भन्दा पनि त्यो महिलाको लागि एउटा परिवार अनि छिमेक अनि एउटा मण्डली कसरी एउटा सपोर्ट सिस्टम बन्न सक्छ अथवा एउटा गर्भवती महिलाको लागि उसको हेरचाहको लागि परिवार छिमेकी साथीभाइ र एउटा मण्डलीले कसरी आफ्नो एउटा भूमिका निभाउन सक्छ सहयोग भूमिका निभाउनु पर्छ या निभाउन सकिन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। त्यसकारण आजको विषयवस्तु चाहिँ गर्भावस्थामा भएका महिलाहरूसँगै सम्बन्धित छ तर हामी अरू व्यक्तिको बारेमा कुरा गर्नेछौ जस्तो श्रीमानको बारेमा उसको परिवारमा भएका सासु ससुरा अथवा नन्द अथवा अरू पनि जतिजना परिवार हुन्छ अथवा गर्भवती महिलाको आमा बुवा दाजुभाइ दिदी बहिनी साथीहरू उसको यदि जागिर गर्नुहुन्छ भने एउटा अफिसले अनि मण्डलीभित्र कसरी चाहिँ उसलाई ख्याल राख्न सकिन्छ भन्ने बारेमा हामी कुरा गर्नेछौ है त। अब गर्भवती हुनु कुनै पनि व्यक्तिगत एउटा इभेन्ट भन्दा पनि यो चाहिँ एउटा परिवारकै लागि र यदि तपाईँ मण्डलीसँग सम्बन्धित हुनुहुन्छ भने मण्डलीकै लागि एउटा खुसीको कुरा हो र अब डाइरेक्टली हेर्दाखेरि एउटा स्त्री गर्भवती हुन्छन् सक्यो उसले नै भुग्नुपर्छ उनी हो मेन मान्छे भन्ने जस्तो हामीलाई लाग्छ उसको व्यक्तिगत एक्सपिरियन्स मात्र हामी फोकस गर्छौं तर एउटा महिला गर्भवती भइसकेपछि त्यो यात्रामा उसको श्रीमानको परिवारको साथीभाइको सँगै काम गर्ने सहकर्मीहरूको र मण्डलीको पनि विशेष भूमिका हुन्छ किनकि कुनै पनि महिला एक्लैले यो सबै कुराको बोझ उठाउन सक्दैन। हो परमेश्वरले हामीलाई सहायता गर्नु
हुन्छ त्यसले सँगसँगै परमेश्वरले हाम्रो जीवनमा यस्ता व्यक्तिहरू पनि दिनुभएको छ जसले दुःखको समयमा अप्ठ्यारो समयमा एकअर्कालाई उचाल्ने काम गर्नुपर्दछ। हामी पक्कै पनि परिवारमा समाजमा साथीभाइको बीचमा बस्नको लागि हामीलाई सृष्टि गरिएको प्राणीहरू हौ। हामी एक्लै एक्लै होइन एकान्त ठाउँमा बस्ने हाम्रो नेचर छैन। अनि अझ विशेष गरी यदि कोही गर्भवती छ भने उसलाई झन् अरू बेलामा भन्दा पनि यो समयमा कति धेरै अरू मानिसहरूको सहायताको खाँचो पर्छ भन्ने कुरा हामी सबैले देखि भोगी आएकै कुरा हो। किनकि हामीले पक्कै पनि यदि तपाईँ अहिलेसम्म प्रेग्नेन्ट हुनुभएको छैन अथवा तपाईँको विवाह भएको छैन भने पनि परिवारमा कोही न कोही पक्कै प्रेग्नेन्ट हुनुभएको छ र हामीले नजिकबाट यो कुरालाई देखेका छौँ र हामी यो कुरा बुझ्छौँ कि यो समयमा अरूको सहायताको कति धेरै खाँचो पर्दछ। अब अरूको सहायताको खाँचो पर्ने विषयमा सबैभन्दा अगाडि त श्रीमानकै सहायताको खाँचो हामीलाई पर्छ। हामी गर्भवती भएको समयमा यस्ता कतिपय कुराहरू छन् जुन हामी फिजिकली गर्न सक्दैनौँ। शारीरिक रूपमा हाम्रो लागि ती कुराहरू कष्टपूर्ण हुन सक्छन्। हामी मुरिन सक्दैनौँ, हामी फटाफट घरको काम गर्न सक्दैनौँ, धेरै बेर उभिरहन सक्दैनौँ, धेरै बेर बसिरहन सक्दैनौँ र यो यसले चाहिँ हामीलाई हाम्रो स्वास्थ्यलाई र सँगसँगै गर्भमा भएको बच्चालाई पनि असर गर्ने भएको कारणले गर्दा कतिपय कुराहरू नगर्न पर्याउँछ हामीलाई भनिन्छ अथवा कतिपय कुरा हामी चाहेर पनि गर्न सक्दैनौँ। यस्तो अवस्थामा हाम्रो सबैभन्दा नजिक हामीलाई बुझ्ने मान्छे भनेको हाम्रो श्रीमानहरू नै हुनुहुन्छ। त्यो कारणले गर्दा एउटा सपोर्टिभ श्रीमान हुनु या सहायता गर्ने वास्ता गर्ने श्रीमान हुनु पनि एकदमै आवश्यक छ। यदि दाजुभाइहरूमध्ये कसैले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँको श्रीमती गर्भवती हुनुहुन्छ अथवा कोही बुवा वा अरू परिवारको कुनै पुरुष सदस्यले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो अवस्थामा तपाईँले आफ्नो घरमा प्रेग्नेन्ट हुनेकी महिला सदस्यलाई चाहिँ कसरी सहायता पुर्याउनुपर्छ भन्ने बारेमा तपाईँले अलिकति ध्यान दिनुहोस् र सहायता पुर्याउनुहोस्। तपाईँले गर्नुभएको सानोभन्दा सानो सहायताले पनि गर्भवती महिलालाई ठूलो रूपमा सहायता पुर्याउने काम गर्दछ।

0: अब श्रीमान र परिवारका सदस्यहरूले कुनै न कुनै माध्यमबाट गर्भवती महिलाहरूलाई सहायता पुर्याइ नै राखेका हुन्छन्। आजभोलिको समाजमा हामी एकदमै विकसित पनि भइसकेका छौं, यी कुराहरूमा ध्यान पनि दिन्छौं। सँगसँगै परिवार सँगसँगै अब छरछिमेकमा हुने मानिसहरूले, सँगै काम गर्ने सहकर्मीहरूले, र विशेष गरी यदि तपाईँ विश्वासी हुनुहुन्छ र मण्डलीको सदस्य हुनुहुन्छ भने मण्डलीका मानिसहरूले पनि विभिन्न तरिकाले एउटा गर्भवती महिलालाई सपोर्ट गर्न सक्नुहुन्छ। जस्तो उदाहरणको लागि तपाईँ गर्भवती हुनुहुन्छ अथवा तपाईँ काम गर्ने अफिसमा अरू कुनै महिला गर्भवती हुनुहुन्छ भने तपाईँले उहाँलाई सहज हुने खालका वातावरण सृजना गरिदिन सक्नुहुन्छ। सानातिना काममा तपाईँले हात बताउन सक्नुहुन्छ, आफ्नो जिम्मेवारीदेखि बाहिर गएर पनि उसको निम्ति किने गरिदिन सक्नुहुन्छ, अथवा केही तातो चिसो सोध्न सक्नुहुन्छ, होइन उसलाई समयमा औषधि खुवाउन तपाईँले सम्झाउन सक्नुहुन्छ। यी यस्ता कुरा गरेर तपाईँले आफ्नो अफिसमा पनि प्रेग्नेन्ट आफ्नो साथीलाई सहायता पुर्याउन सक्नुहुन्छ भने विशेष मण्डलीले आफ्नो मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ भने यो मण्डलीकै लागि एउटा ठूलो आशिषको कुरा हो र मण्डलीले प्रार्थना गरिदिने, समय समयमा भेट्न जाने, होइन यी विभिन्न कुराहरू गरेर एउटा प्रेग्नेन्ट महिलाको हौसला बनाउन सक्छन्। प्रार्थना अनि भावनात्मक रूपमा होइन व्यक्तिगत रूपमा कसरी सहयोग पुर्याउन सकिन्छ त्यो सोचेर पनि एउटा प्रेग्नेन्ट महिलालाई सही फिल गराउन मण्डलीले सक्षम हुन सक्दछ। गलातीको पुस्तक छ अध्यायको दुई पदमा यस्तो लेखिएको छ, एउटाले अर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। हामी विश्वास गर्ने मानिसहरूको लागि एकअर्कालाई सहायता गर्ने, एकअर्काको भार उठाउने, एकअर्काको दुःखमा सहभागी हुने कुरा आज्ञाको रूपमा नै परमेश्वरले हामीलाई दिनुभएको छ। अब गर्भवती हुनु दुःखको कुरा पक्कै होइन, यो खुशीको र आशिषको कुरा हो, तर यस यो आफ्नै प्रकारको बर्डन यसमा छ, आफ्नै प्रकारको बोझ यसमा छ, जुन इमोसन जुन शारीरिक दुःख कष्टको थ्रुबाट भएर एउटा मण्डलीको महिला सदस्य गुज्रिरहेको हुन्छ। भले त्यो फिजिकल्ली त्यो कुराहरू बाँड्न नसकिएला, तर एउटै परमेश्वरको सन्तान भएको कारण उसलाई सहायता पुर्याउनु हाम्रो कर्तव्य हुन जान्छ। त्यसकारण यदि तपाईँ मण्डलीको सदस्य हुनुहुन्छ र तपाईँको मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ, गर्भवती हुनुहुन्छ भने उसको भार उठाउने कुरामा तपाईँ सहभागी हुनु तपाईँको कर्तव्यको कुरा हो। परमेश्वर यो कुरा चाहनुहुन्छ कि हामी कसैको दुःखमा, शारीरिक दुःख या कष्टको समयमा उसको निम्ति सहायता पुर्याउने कामहरू गरौं। अब यो धेरैचोटि प्रार्थना सबैभन्दा ठूलो कुरा हो, हामी प्रार्थनाद्वारा एकदमै ठूलो सपोर्ट ती महिलाहरूको निम्ति गर्न सक्छौं, साथसाथै वचनहरूद्वारा उसलाई उत्साह दिएर परमेश्वरको वचनमा के भनिएको छ, यो अवस्थामा कस्ता खालका वचनहरू सुन्नुपर्छ, यी कुरा सम्झाएर पनि हामी ती महिलालाई उत्साह दिन सक्छौं र उसको यो जर्नीलाई, यो प्रेग्नेन्सीको यात्रालाई सहज हामी बनाउन सक्छौं। यो हरेक मण्डलीका सदस्यहरूको एउटा जिम्मेवारी हो, कर्तव्य हो, किनकि गलाती छको दुईमा भनेको जस्तै हामीलाई एकले अर्काको भार उठाउनको निम्ति परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नुभएको छ। तितसको पुस्तकमा एउटा साह्रै राम्रो कुरा लेखिएको छ, यहाँनिर तितस दुई अध्यायमा विभिन्न समुदायको निम्ति शिक्षा भन्ने विषयमा निकै राम्रो पदहरू यहाँ छ जुन म यहाँलाई पढेर सुनाउन चाहन्छु। म एकदेखि पाँच पदसम्म म पढ्नेछु। यहाँ लेखिएको छ, तिमीले चाहे जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ, वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदखुवाई नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश दियो। जे असल छ तिनीहरूले त्यही सिकाउन्, तिनीहरूले तरुणीहरूलाई आफ्ना आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न र तिनीहरू समझदार, पवित्रता, पतिव्रता, भोजन गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। अब यहाँनिर परमेश्वरको वचनले मण्डलीका वृद्ध स्त्रीहरूलाई एउटा आज्ञा दिनुभएको छ कि जो वृद्ध स्त्रीहरू हुनुहुन्छ अथवा हाम्रो मण्डलीको जो आमाहरू हुनुहुन्छ, हामीभन्दा अग्र दिदी बहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूको निम्ति एउटा आज्ञा दिइएको छ कि ती वृद्ध आमाहरूले चाहिँ मण्डलीका तरुणी स्त्रीहरूलाई अथवा जवान स्त्रीहरूलाई चाहिँ के कुरा सिकाउनु त उनीहरूले चाहिँ आफ्नो पति र बाल बच्चाहरूलाई प्रेम गर्न र उनीहरूलाई समझदार हुन पतिव्रता हुन गर्जन गर्न सक्ने हुन दयालु र आफ्नो पतिको अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। यो एउटा खण्डबाट पनि हामी बुझ्न सक्छौ परमेश्वरको नजरमा एउटा परिवारको महत्व कति धेरै छ होइन। श्रीमान श्रीमती बाल बच्चा एउटा परिवारको सम्पूर्ण चित्र परमेश्वरको लागि कति महत्वपूर्ण छ र त्यसको बारेमा परमेश्वर कति धेरै गम्भीर हुनुहुन्छ भन्ने बारेमा हामी बुझ्न सक्दछौ। अनि यहाँनिर जुन एउटा आज्ञा वृद्ध स्त्रीहरूलाई दिएको छ कि तरुणी केटीहरूलाई चाहिँ पतिको अधीनमा बस्न बाल बच्चाको हेरचाह गर्न यी कुराहरू सिकायो। यसको मतलब यो एउटा जिम्मेवारी परमेश्वरले दिनुभएको छ। यदि हाम्रो मण्डलीमा हाम्रो समुदायमा हाम्रो घरभित्र कोही पहिलोचोटि आमा बन्दैछन् कोही तरुणी स्त्री जो जसको भर्खरै विवाह भएको छ भर्खरै आमा बन्ने तयारी नै छन् त्यसको निम्ति परमेश्वरले अघिल्ला जेनेरेसनका या भनौँ अलि उमेर खाएका पाका स्त्रीहरूलाई आज्ञा दिनुभएको छ कि तिमीले सिकाऊ होइन यो अवस्थामा के गर्नुपर्ने कसरी गर्नुपर्ने यी कुराहरू चाहिँ तालिम दियो ताकि परमेश्वरको वचनको निन्दा हुन पाओस्। परमेश्वरको परिवारप्रतिको योजना एकदमै गम्भीर छ। उहाँले परिवारको जुन कन्सेप्टलाई छ त्यो एकदमै सिरियस रूपले लिनुहुन्छ र यसको निम्ति उहाँले तालिम दिने कुरा सिकाउने कुरालाई पनि उत्तिकै महत्व दिनुभएको छ। अब यो खण्डबाट हामी अझै प्रष्ट हुन सक्छौ कि कसरी चाहिँ एउटा मण्डलीले चाहिँ एउटा गर्भवती महिलाको लागि चाहिँ सपोर्टिभ भूमिका निभाउनु पर्ने रहेछ। पक्कै पनि पहिलोचोटि आमा बन्ने भर्खरकी स्त्रीलाई धेरै कुराहरू थाहा हुँदैन अनि यो अवस्थामा एउटा परिवारका सदस्यले छरछिमेकले साथीभाइले र मण्डलीका अगुवा दिदी बहिनीहरूले चाहिँ कसरी एउटा तालिम दिने व्यक्तिको भूमिका निभाउनु पर्ने रहेछ भन्ने कुरा हामी बुझ्न सक्दछौ। यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँको मण्डलीमा छिमेकमा परिवारमा त्यस्तो नयाँ आमा बन्दै गरेको कोही स्त्री हुनुहुन्छ महिला दिदी बहिनी हुनुहुन्छ भने अब यो तपाईँलाई परमेश्वरले दिनुभएको जिम्मेवारी हो कि तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् उनीहरूको निम्ति प्रार्थना गर्नुहोस् उनीहरूलाई भन्नुपर्ने कुराहरू भन्नुहोस् बताउनुहोस् र तालिम दिनुहोस् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। प्रिय श्रोता मित्र तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिरहनु भएको थियो र आजको कार्यक्रममा हामीले एउटा गर्भवती महिलाको लागि परिवार छरछिमेक साथीभाइ र मण्डलीका अन्य सदस्यले कसरी सहायता पुर्याउन सक्छन् अथवा उनीहरूको भूमिका के हुनुपर्छ भन्ने विषयमा कुरा गर्यौं। यस अघिका हप्ताहरूमा तपाईँले परमेश्वरले एउटा महिलालाई कसरी गर्भावस्थाको निम्ति तयार हुने गरेर डिजाइन गर्नुभएको छ सृष्टि गर्नुभएको छ अनि गर्भावस्थामा कसरी आफ्नो स्वास्थ्यको शरीरको नै विचार गर्न सकिन्छ भन्ने बारेमा र त्यसपछि अघिल्लो हप्तामा परमेश्वरले कसरी गर्भमा भएको बच्चाको वास्ता गर्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्ने विषयमा हामीले कुराकानी गरेका थियौं। मलाई आशा छ अहिलेसम्म यो महिनाभरि हामीले जति पनि प्रेग्नेन्सीसँग रिलेटेड जति पनि भागहरू सुन्यौं कार्यक्रमको यी सबैबाट तपाईँले पक्कै पनि केही कुरा सिक्नु भएको छ केही कुरा तपाईँको लागि फाइदाजनक भएको छ भन्ने मैले विश्वास लिएको छु। अब अर्को हप्ता हामी प्रेग्नेन्सी टपिकको अन्तिम भागमा कुराकानी गर्नेछौ। त्यो हप्ताको कार्यक्रम पनि तपाईँले सुन्न नछुटाउनुहोला किनकि यो महिनाभरि विशेष गरी प्रेग्नेन्ट दिदीबहिनी अथवा घरमा प्रेग्नेन्ट भएका मानिसहरूको निम्ति तयार गरेर हामीले कार्यक्रमहरू बनाएका छौं र मलाई विश्वास छ जब तपाईँ यी पाँचवटै एपिसोड सुनिसक्नुहुन्छ तपाईँले पक्कै पनि केही नयाँ कुराहरू सिक्नुहुनेछ र परमेश्वरमा अझै धेरै भरोसा गर्ने तपाईँले सिक्नुहुनेछ तपाईँ इन्करेज हुनुहुनेछ। अब आजको लागि भन्ने कार्यक्रमबाट मैले विदा माग्ने बेला हुन लागिसकेको छ तर त्योभन्दा अगाडि म यहाँहरूको निम्ति प्रार्थना गर्न चाहन्छु र तपाईँको कार्यक्रम सुन्दै हुनुहुन्छ भने म सँगै तपाईँ प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ र यदि तपाईँ विश्वासी हुनुहुन्न भने पनि म तपाईँको निम्ति प्रार्थना गर्न चाहन्छु तपाईँले यो प्रार्थनामा आफैलाई सहभागी गराउन सक्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौं कि सबै महिला दिदी बहिनीको लागि जो यतिखेर प्रेग्नेन्ट हुनुहुन्छ र परमेश्वरमा आशा र भरोसा खोजिराख्नु भएको छ, हामी सबै मिलेर उहाँको निम्ति प्रार्थना गर्नेछौं। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौं स्वर्गीय पिता, तपाईँको प्रेम तपाईँको अनुग्रहको लागि हामी तपाईँलाई धन्यवाद दिँदछौ, धन्यवाद दिन्छौ हाम्रा आफ्नो सम्पूर्ण दिदी बहिनीको लागि जो यतिखेर आफ्नो गर्वमा तपाईँको सुन्दर सृष्टिलाई हुर्काइरहनु भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँले यो विशेष आशिष उहाँहरूको जीवनमा दिनुभएको छ र हामी यो कुरा विश्वास गर्दछौ कि त्यो गर्वमा भएको बच्चा र आमा दुवैजनाको वास्ता गर्ने स्वयं तपाईँ परमेश्वरले हुनुहुन्छ। प्रभु हामी ती सबै दिदी बहिनीलाई तपाईँको हातमा समर्पण गर्दछौ, तपाईँ परमेश्वरले त्यो बालकलाई गर्वमा हुर्किँदै गरेको नानीलाई तपाईँले सुरक्षा दिनुहोस्, अनुग्रह गर्नुहोस् र ती सम्पूर्ण दिदी बहिनीको साथमा पनि हुनुहोस् जो प्रेग्नेन्ट हुनुहुन्छ, उहाँहरूको शरीरमा स्वास्थ्यमा परिवारमा तपाईँ परमेश्वरको निगाह रहोस् भन्ने हामी प्रार्थना गर्दछौ। हामी प्रार्थना गर्दछौ अहिले उहाँहरू जुन महिनामा हुनुहुन्छ, जुन हप्तामा हुनुहुन्छ र अब उसो जसरी उहाँहरू आफ्नो प्रेग्नेन्सीमा अगाडि बढ्दै जानुहुन्छ, तपाईँको प्रेम सहायता र कृपा तपाईँले उहाँहरूको साथमा राख्नुहोस्। हामी प्रार्थना गर्दछौ जुन दिन तपाईँले त्यो बालकको जन्मको लागि तय गर्नु भएको छ त्यो दिनसम्म प्रभु तपाईँ परमेश्वरको कृपा अनुग्रह सुरक्षा र सहायता माग्दछौ। सबै कुराबाट तपाईँले महिना लिनुहोस् र प्रभु यो सुन्दर आशिषको लागि धन्यवाद दिँदै हरेक गर्भमा हुर्किँदै गरेको बालक र हरेक प्रेग्नेन्ट दिदी बहिनीलाई तपाईँको सुरक्षा माग्दै प्रार्थना चढाउँछौ प्रभु यीशुको नाममा। प्रिय श्रोता मित्र, यो प्रार्थना सँगै आजको कार्यक्रमबाट म बिदा हुन चाहन्छु। मलाई आशा छ तपाईँले पक्कै पनि आफ्नो हृदयमा शान्ति र परमेश्वरप्रतिको भरोसालाई दह्रो गरेर उहाँले अनुभव गर्नुभएको छ होला। अर्को हप्ता प्रेग्नेन्सी टपिकको अन्तिम हप्ता हुनेछ र त्यसमा पनि हामी केही आशिषमय कुराकानीहरू सुन्नेछौ गर्नेछौ, त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। साथसाथै यदि तपाईँ रेडियो होमको सदस्य हुनुहुन्छ भने निरन्तर आफ्नो रेडियो होम ग्रुपमा पनि प्रार्थना गर्ने, दिदी बहिनीसँग भेटघाट गर्ने र कार्यक्रम सुन्ने कुरालाई निरन्तरता दिनुहोला। यदि केही सल्लाह सुझावहरू छन् भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ, त्यसको निम्ति कार्यक्रमको अन्तिममा यहाँलाई हाम्रो ठेगाना दिइनेछ। हस् त, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन चाहन्छु। आफ्नो ख्याल राख्नुहोस् र विश्वको अनुग्रहहरू सम्पूर्णको साथमा सदा सर्वदा रहिरहोस्। जय मसिंह, नमस्कार।
1: Kati de le kun chum chaa de nu de wa su par Kati de le

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Surya FM, Studio Time.
0: It's 7 p.m. Start
4: New Star Digital Color Lab, Tata Dwaramai Offset Press, Solu Dutkunda Nagarpalika 5.

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बु पूर्णको सुनिश्चितता तथा विज्ञापना जिल्ला घोषणा। आठौटै पालिकाका स्वास्थ्य शाखा प्रमुख सम्मानित। मनसुन जन्य विपदको जोखिम न्यूनीकरणका लागि सोलु खुम्बुमा संयुक्त विपद व्यवस्थापन पोस्ट स्थापना। महाकुलुङमा चोटचिङ लागेर घाइते भएका 4 जनाको उपचारपछि डिस्चार्ज। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो। रोशी खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध। खोटाङ बजारबाट भोजपुर जोड्ने सड़क खण्डको सावा खोलामा मोटर बल पुल संचालन। कंग्रेसको 15 महाधिवेशनमा डिजिटलाइज हुने। उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिने। संविधान र गणतन्त्र मास्पेतिर सरकार अगाडि बढ़ेको प्रचण्डको भनाई। सम्पर्क भीम कर्मचारीमाथि कार्यवाही शुरू। ऊर्जा संकट पछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। र फिफा विश्वकप फुटबलमा 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दै।
1: मेरो त हात खुट्टा अरुणासँग झमझम गर्छ। तिमासले हैरान बनायो। मेरो पनि केटी हो केटे खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि हिँड्न नलगेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामीसँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434786952, 98244718, 98443049690 र 98613342। अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। सोलु खुम्बुलाई एक औपचारिक कार्यक्रमका बीच पूर्ण खोप समीक्षिका तथा विज्ञापना जिल्ला घोषणा गरिएको छ। खोप उमेर समूहका सबै बाल बालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि स्वास्थ्य कार्यालय प्रमुख जीवन प्रसाद चम्मा गाईले सोलु खुम्बुलाई एक कार्यक्रमका शाखा पूर्ण खोप सुनिश्चितता तथा विज्ञापना जिल्ला घोषणा गर्नुभएको हो। जिल्ला समन्वय समिति सोलु खुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा खोप अभियानलाई सफल बनाउन अहोरात खटिएका जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र स्वास्थ्य कर्मीहरूलाई खोप अभियान सफल बनाउन पुर्याएको अतुलनीय योगदानको कदर गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं समन्वय समिति प्रमुख निरौलाले यस ऐतिहासिक घोषणाले भौगोलिक रूपमा विकट र विकासका सूचाङ्कमा पछि परेको स्वरूखुल्लुको अवस्थामा महत्वपूर्ण सुधार आउने दावी गर्नुभयो। नागरिकको स्वास्थ्य सुरक्षित नभई समृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै वहाँले स्वास्थ्य क्षेत्रलाई अझ बढ़ी मर्यादित र बलियो बनाउन सबै सरकार निकाय स्थानीय तह र समुदाय मिलेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ।
4: त्यहाँबाट पालिकाले चाहिँ पूर्ण दार्जिलिङ हो र आज यहाँ जिल्लामा चाहिँ हामी आइपुगेका छौँ र हाम्रो आजको यो कार्यक्रमको यो उपस्थितिको जिम्मेवारी के हो भने तपाईँले गरेको यो कार्यक्रम जे छ त्यसलाई हामीले चाहिँ अनुमोदन गर्ने कार्यक्रम तपाईँले जे लिएर आउनुभयो त्यसलाई ठिक गर्नुभयो नि तपाईँले भनेर चाहिँ हामीले साक्षी बस्दिनेर त्यसलाई अनुमोदन गर्ने काम हो हामीले अनुमोदन गरिसक्यौँ किनभने जिल्लाको सुनिश्चितता र दिगोपना कार्यक्रम हामीले चाहिँ यस जिल्लाको यो अझ परिष्कृत गरेर कार्यवालामा हिँड्ने सहयोग गर्नुपर्छ। यो सबै कुराहरू तपाईँको अनुभवको आधारमा तपाईँलाई सजिलो गराउने सन्दर्भमा जिल्लाले अथवा यो पूर्णको सुनिश्चितता सम्बन्धी जुन एउटा मेरो नेतृत्वमा रहेको समूह छ तपाईँलाई यो महान अभियानलाई चाहिँ पूर्ण रूपमा सफल बनाउने सन्दर्भमा सबै तपाईँलाई साथ र सहयोग गर्न तयार छ। तपाईँको अगाडि यो प्रतिबद्धता तयार गर्न चाहन्छु र यो कार्यक्रममा त्यो भव्य सभ्य ढङ्गले सम्पन्न गर्ने अभियानमा जुन कार्यालय प्रमुखजीहरू उपस्थित हुनुभएको छ र आफ्ना स्थानबाट आफ्ना तह तबकाबाट जे जति यहाँ चाहिँ नि महत्वपूर्ण व्यक्तित्वहरू उपस्थित हुनुभएको छ तपाईँ सबैलाई हार्दिक सम्मान र तपाईँहरूप्रति हार्दिक आभार प्रकट गर्दै अझ पूर्ण खोप सुनिश्चितताको यो महाअभियान आगामी दिनमा अझ सशक्त र प्रभावकारी ढङ्गले 100% सम्पूर्ण हिसाबले पूर्ण गराउने अभियानमा लाग्नु हामी सबैलाई आग्रह अनुरोध गर्दै यस कार्यक्रमको यो कार्यक्रम समापन भयो।
0: यस्तै कार्यक्रममा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुमार कुलुङ र सोलो दुतकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चमर बहादुर मगर लगायतले मन्तव्य राख्दै खोपको दिगोपनाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। स्वास्थ्य कार्यालयको आधिकारिक प्रतिवेदन अनुसार जिल्लाभर गरिएको सर्वेक्षणमा कुल 5637 जना लक्षित बाल बालिकाहरू समेटिएका थिए जसमा 0-11 महिनाका 902 जना र 16-23 महिनाका 604 जना बाल बालिका रहेका छन्। सोलुखुम्बु जिल्लाभर रहेका कुल बाल बालिकाहरू मध्ये 5637 जनाले पहिले पूर्ण खोप पाइसकेका थिए भने सर्वेक्षणका क्रममा विभिन्न पालिकामा आंशिक खोप छुटेका 3 जना बाल बालिकाहरू मात्र फेला परेका थिए। ती आंशिक खोप छुटेका बाल बालिकाहरूलाई स्वास्थ्य कर्मी र खोप सुनिश्चितता समन्वय मार्फत तत्कालै खोप कार्ड र खोप सेवाको दायरामा ल्याएर पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखा कार्यालयले जानकारी दिएको छ। यसरी जिल्लाका सबै बाल बालिकाले खोप पाएको ग्यारेन्टी गर्दै सोलुखुम्बुलाई 100% पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो। स ओलुखुम्बु जिल्लामा मनसून शुरू भएसँगै बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा निकायहरूले विशेष तयारी पूरा गरेका छन्। विपदको समयमा उद्धार तथा राहत कार्यलाई छिटो प्रभावकारी र समन्वयात्मक बनाउन जिल्लामा संयुक्त विपद व्यवस्थापन पोस्ट स्थापना गरिएको हो। उक्त पोस्टमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफका विशेष तालिम प्राप्त सुरक्षा कर्मीहरूलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। जिल्लाको जुनसुकै स्थानबाट बाढ़ी पहिरो वा अन्य विपद सम्बन्धी सूचना प्राप्त हुने बित्तिकै तत्काल उद्धार टोली परिचालन गर्ने व्यवस्था मिलाइएको सुरक्षा निकायले जानकारी दिएको छ। यसबाट दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण सोलुखुम्बुका विभिन्न क्षेत्रमा विपदको समयमा छिटो उद्धार तथा राहत सेवा पुर्याउन सहज हुने विश्वास गरिएको छ। मनसून अवधिभर हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूबीच आवश्यक समन्वय र जनशक्ति परिचालन, उद्धार सामग्रीको व्यवस्थापन तथा आपतकालीन प्रतिकार योजनालाई समय प्रभावकारी बनाइएको छ। संयुक्त पोस्ट मार्फत तीनवटै सुरक्षा निकायले एकीकृत रूपमा काम गर्ने व्यवस्था गरिएको छ, जसले विपदको समयमा निर्णय प्रक्रिया छिटो हुने र प्रभावकारी क्षेत्रमा तत्काल सहायता पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैबीच सशस्त्र प्रहरी बल गुल्मा हेड क्वार्टर सोलुखुम्बुका प्रहरी नायक परीक्षक डीएसपी सूरज पान्ध्रेले विपद जोखिम न्यूनीकरण पूर्व तयारी तथा सुरक्षा कर्मचारीहरूको तैनाथी सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको छ। वहाँले मनसूनको समयमा हुन सक्ने बाढ़ी पहिरो लगायतका प्राकृतिक प्रकोपसँग प्रभावकारी रूपमा सामना गर्न एपीएफले जनशक्ति, उद्धार उपकरण र आवश्यक स्रोत साधन तयारी अवस्थामा राखिएको बताउनुभयो। सो अवसरमा सशस्त्र प्रहरी बलको विपद पूर्व तयारी, उद्धार सामग्री, जनशक्तिको तयारी तथा परिचालन व्यवस्थाको स्थलगत अवलोकन समेत गरिएको थियो। साथै हालै निर्माण सम्पन्न भएको नयाँ भवनको निरीक्षण गरी त्यसबाट सुरक्षा तथा विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरिएको छ। मनसूनको समयमा प्राकृतिक विपदको जोखिम बढ़दै गएका बेला स्थापना गरिएको संयुक्त विपद व्यवस्थापन पोस्टले सोलुखुम्बुमा उद्धार तथा राहत कार्यलाई अझ व्यवस्थित, छरितो र भरपर्दो बनाउने अपेक्षा गरिएको छ। महाकुलुङ गाउँपालिका 2 पेलमाङ जेल्दामा चट्याङ लाग्दा 4 जना घाइते भएका छन्। शनिबार दिउँसो करिब 11:30 बजे स्थानीय अमृत कार्जी विकर हस्तुमाया विकको घर वरपर अचानक चट्याङ पर्दा उत्पन्न भएको आगोको झेकाका कारण स्थानीय 4 जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। प्रहरीको अनुसार घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएको थियो। सूचना प्राप्त हुन साथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको जनाएको छ। घाइते हुनेहरूमा 62 वर्षीय हस्तुमाया विक, 16 वर्षीय दिपेश रसाइली, 8 वर्षीय मिलन रसाइली र 16 वर्षीय उमेश विक रहेका छन्। अस्पतालमा उपचारपछि 4 जनाको अवस्था सामान्य रहेको र सबैलाई डिस्चार्ज गरी घर पठाइएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको छ। विभागीय मूल्य मान्यता आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक लगनशील र कर्तव्यनिष्ठ ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाईमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको हो। जिल्लाको शान्ति, सुरक्षा, अमन चयन कायम गर्न तथा विपद व्यवस्थापनका कार्यमा उच्च मनोबल र साहसका साथ प्रभावकारी तथा प्रशंसनीय भूमिका निर्वाह गरेका प्रहरी कर्मचारीहरूको कार्य सम्पादनको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार कार्यालयका प्रमुख प्रहरी नायक परीक्षक नवीन राजा बडा थोकीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो। पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रहरी नायक उपरीक्षक बुढा थोकीले पुरस्कृत प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सम्पादन गर्न शुभकामना व्यक्त गर्नुभयो। वहाँले माथहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई थप जिम्मेवार अनुशासित र कर्तव्यनिष्ठ भई नागरिकको सेवामा समर्पित हुन निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। काभ्रेको रोशी खोलामा पानीको सतह बढ़ेपछि विभिन्न राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ी आवागमन रोकेको जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षाका कारण रोशी खोलाको जलस्तर बढ़ेको छ। प्रहरीले काठमाडौँ तर्फ र पूर्वतर्फ आवत जावत गरिरहेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकेको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी बागमती र गण्डकीका केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसूनी प्रणाली सक्रिय रहेकाले आज राति र भोलि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। यस्तै भोलि कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ओखलढुङ्गाको मुक्तिनाथ विकास बैंक लिमिटेडको माने भन्ज्याङ शाखाले 108 विद्यार्थीलाई स्टेशनरी सहयोग गरेको छ। शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्लाको माने भन्ज्याङ गाउँपालिका 5 स्थित भगवती माध्यमिक विद्यालयका 108 जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको हो। कक्षा 1 देखि 8 सम्म अध्ययनरत विद्यार्थीहरूलाई करिब 60,000 रूपियाँ लागतमा कपी कलम पेन्सिल र ज्यामिति बक्स लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। यस कार्यक्रमका बीच मुक्तिनाथ विकास बैंकको क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत मुकेश विक्रम बस्ती र विद्यालयका प्रधान अध्यापक नारायण प्रसाद वास्तुलाले संयुक्त रूपमा विद्यार्थीहरूलाई सामग्री वितरण गर्नुभएको थियो। जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारबाट छिमेकी जिल्ला भोजपुर जोड्ने सड़क खण्डको साँवा खुलामा निर्माण गरिएको मोटरेबल पक्की पुल संचालनमा ल्याइएको छ। संघीय सरकारको समपूरक अनुदानमा खोटेहाङ गाउँपालिका 2 बाबलुखा र सोही गाउँपालिकाको वडा नम्बर 3 साँवा कटहरेको सिमानामा पर्ने साँवा खोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबारबाट संचालनमा ल्याइएको हो। खोटाङको खोटेहाङ गाउँपालिका 1 लिखुवा पोखरी र भोजपुरको रामप्रसाद राई गाउँपालिका 2 धोरेले खानी स्थित पाम्पमा खाम भुन्ज्याङ जोड्ने यो सड़क खण्डको सावा खोलामा भाट सहित 3,07,73,598 मोटरबल पक्की पुल निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 5 चिप्रेङका वडा अध्यक्ष किरण राईले जानकारी दिनुभएको छ। करिब 8 वर्ष अघि कच्ची अवस्थामा संचालन हुँदै आएको उक्त सड़क खण्डमा पर्ने सावा खोलाको मोटरेबल पक्की पुल ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव श्याम जेवी खोटाङले ठेक्का मार्फत निर्माण गरेको हो। सम्झौता गरेको 2 वर्षभित्र निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी विक्रम सम्म 2080 पुष 30 गते सावा खोला मोटरेबल पुलको ठेक्का सम्झौता भएको थियो। निर्माण समग्र अभाव लगायत विविध कारणले तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न नभएपछि थपिएको छ। 6 महिनाको म्याद सकिनुभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्स्ट्रक्सन प्रालीका प्रोपाइटर उमेश चन्द्र राईले जानकारी दिनुभएको छ। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन राज घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाई छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुन मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार गर्न पनि माग गरेका छन्। यस्तै छलफलमा पूर्व गभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेसले 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाउने भएको छ। आइतबार ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 महाधिवेशनमा परम्परागत मतपत्रको सातौं प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढ़ाइने समितिका सदस्य सचिव राजु कठुवालले जानकारी दिनुभयो। लैंगिक समावेशितालाई ध्यानमा राख्दै काठमाण्डौ उपत्यका भित्रका काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा महिला कानून व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ खटाउने निर्णय गरेको छ। उपत्यका 15 निर्वाचन क्षेत्र महानगरपालिका र नगरपालिकाहरूमा महिलाहरूले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नेछन्। निर्वाचन प्रक्रिया शुरू भएदेखि नै निर्वाचन आचार संहिता पूर्ण रूपमा लागू हुने समितिले जनाएको छ। विधानमा उल्लेख भए बाहेकको अवस्थामा आचार संहिता पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायलाई आग्रह गरिएको छ। प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र माथि दिशातर्फ अगाडि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा संयोजक प्रचण्डले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोस्तेर संविधान दिशा मास्नेतिर अगाडि बढ़िरहेको आरोप लगाउनु भएको हो। सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियन अधिकार खोस्ने, देशको सिमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एकपटक संसदमा बोलेको र अब सरकार बारे बोल्ने धेरै विषयवस्तु नभएको उहाँको भनाइ छ। संयोजक प्रचण्डले आफूहरूले विगतमा वर्ग संघर्ष विचार र रणनीतिलाई भुन्ने गम्भीर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अगाडि बढ़ने पनि बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी हटाउने कामको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद मार्का अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्कविहीन हुने कर्मचारीमाथि कार्यवाही शुरू गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैठौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र ललितपुरको खुमल चारमा कार्यरत वैज्ञानिक शेख नमिता भट्टराई हुनुहुन्छ। मन्त्री चौधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरिएको बताउनुभयो। अब मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायहरूबाट सम्पर्क विहीन रहेका कर्मचारी पनि हटाउने उहाँको भनाइ छ। मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अगाडि सारेको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताउनु भएको समाचार संस्था एपीले जनाएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो पीजी आयातकर्ता भारतीय अमेरिका इरान द्वन्द्वका क्रममा स्ट्रेट अफ हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। अमेरिका र इरान बीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा बढ़ी मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरान बीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसोहरमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेका हुन। ब्राजिल समूहसीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन।

छमा हुन विश्वकपमा यदि टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 हराएको थियो। खेल खबर सुनिल सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलु खुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। आठौटै पालिकाका स्वास्थ्य शाखा प्रमुख सम्मानित। मनसून जन्य विपदको जोखिम न्यूनीकरणका लागि सोलु खुम्बुमा संयुक्त विपद व्यवस्थापन पोस्ट स्थापना। महाकुलुङमा चोट्याङ लागेर घाइते भएका 4 जनाको उपचारपछि डिस्चार्ज। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो। रोशी खुलामा बाढ़ी आएपछि बीपी राजमार्गको काव्य खण्ड अवरूद्ध। खोटाङ बजारबाट भोजपुर जोड्ने सड़क खण्डको सावा खुलामा मोटरेबल पुल सञ्चालन। कंग्रेसको 15 महाधिवेशन डिजिटलाइज हुने। उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिने। संविधान र गणतन्त्र माथि सरकार अगाडि बढ़ेको प्रचण्डको भनाई। सम्पर्क विहीन कर्मचारीमाथि कार्यवाही शुरू। ऊर्जा संकटपछि भारतको स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। इरानका पूर्व सर्वोच्च नेता खामेनी पहुँचा सीमा। लाखौं मानिस सहभागी। र फिफा विश्वकप फुटबलमा 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दै। सात बजेको समाचार शाखाका सम्पूर्ण सहकर्मीहरूसँगै सरस्वतीहरू विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवाद काम सुन्दै रहनुहोला। नमस्कार।

0: goes through your heart. Solo FM 101.2 MHz.
1: कोरियाको E7 भिसामा नेपाली सीपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुल्यो। असारमा अनिवार्य अवकाश भन्दा बढ़ी कर्मचारीले दिए राजीनामा। सरकारको प्रगतिमा अखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित।
2: उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेलिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै।
3: हजारौं रेडियोकर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साउन 1 गतेदेखि 413 स्थानीय तहमा जग्गा किताकाट रोकिने सम्भावना छ। यसले अव्यवस्थित भू उपयोग नियन्त्रण गर्ने उद्देश्य बोकेको भए पनि यसको प्रत्यक्ष असर घर जग्गा कारोबारमा पार्नेछ। यो पटक पटक समय दिँदा पनि आवश्यक प्रक्रिया पूरा नगर्ने पालिकाको कमजोरीको परिणाम हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरूद्ध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। पछिल्लो एक सप्ताहमा बैतडी, दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यस्तै 13 जना घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 2:15 बजे माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भएर सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 जना सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनो हमाल ढकालले CIN जानकारी दिनुभयो।
4: एकजना मृत्यु 11 जना

0: गाइते टोटल 12 जना एक जनाको डेथ भयो 11 जना गाइते हुनुहुन्छ उहाँहरूलाई जिल्ला अस्पताल पुर्याउने काम भइरहेको छ।
1: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा बेपत्ता छ तर हालसम्म फेला पार्न सकिएको छैन जसमा 13 जना सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भइएको यात्रुवाहक बस दुर्घटनामा 19 जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगु र सड़क वर्षायाममा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउनु दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षायाममा सवारी साधन दुर्घटना बढ़ने भएकाले सावधानी पूर्वक चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। सीआईएमसँग कुरा गर्दै नरेश साथ सुवेदीले भन्नुहुन्छ
2: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगायतको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यति सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम नलिएर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो। सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउनु। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
1: अविरल वर्षापछि आएको बाढ़ीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्कीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी संचालन रोकिएको हो। बाढ़ीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सड़कमा पनि क्षति पुगेको छ। सड़क मरमत नभएसम्म सबै प्रकारका सवारी साधन संचालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ बुढागाईले सीआईएमलाई जानकारी दिनुभयो।
3: अघि दिउँसो भेलबाड़ी आएको थियो, भेलबाड़ी आएको बेलामा गाड़ी रोकेको हो। अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठूलो भेलबाड़ी आएको भएर एकछिन होल्ड गरे हो। अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
1: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका संयुक्त किसानले भने अहिलेसम्म 1 रूपैयाँ पनि नपाइएको बताएका छन्। राजा पोलो सिंगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालू आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ शुरू गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रूपैयाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सीआईएमसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
4: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एन्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेलिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार तीन क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
5: मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बढ्न अब यो वर्ष चाहिँ अब के गर्ने गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन. अब उहाँहरूकोमा चाहिँ किसानले त हुन्छ, किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन. त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर.
1: नेपाली कंग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ. महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढ़ाउने निर्णय गरेको हो. समितिका सदस्य तथा सह महामन्त्री योगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ. यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो. कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सीआईएमसँग कुरा गर्दै सह महामन्त्री प्रकाश स्नेही र शैलीले बताउनुभयो.
6: नयाँ सदस्यता लिनका लागि, नयाँ सदस्यता अध्यावधिका लागि, अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ, जिल्लाबाटको समय सकियो. अब केन्द्रीय कार्यालयमा अपिल गरे भने मात्रै हुन्छ. अब यो केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, त्यही समय माग गरेको हुनाले यसले अब सकारात्मक रूप पनि लिन्छ. थप प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी छार्दैछौँ, तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुनसक्छ. तिनीहरू क्रियाशील संस्थाका 3 गते चल्दा यो 3 गतेको समय चाहिँ अन्तिम समय नै हो.
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तेमसेनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ. नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो. सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रूपरा आयोजनाका रूपमा पहिचान गरेको छ. पूर्वाधार विकास मन्त्रालयका अनुसार रूपरा आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिशको प्रतिवेदन तयार पारेको छ. असार महिना शुरू भए यता 146 जना निजामती कर्मचारीले राजीनामा दिएका छन्. यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढ़ी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ. महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 जनाले राजीनामा दिएका छन् भने 142 जना कर्मचारी अनिवार्य अवकाशमा भएका छन्. राजीनामा दिनेमा 5 जना सहसचिव, 33 जना उपसचिव, 29 जना शाखा अधिकृत र 79 जना सहायक स्तरका कर्मचारी रहेका छन्. ताजा खबरमा अब विदेशका खबर. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ. क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो. उसाकोभले आज सार्वजनिक गरेको विवरण वार्ता सकारात्मक भएको बताउनु भएको छ. अब खेल खबर. फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ. नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेको हो. ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्. नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्. यी दुवै टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ. यसैबीच भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्. यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ. मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्. पानीको अभावले सुत्दै धुराकोटका किसानको व्यावसायिक खेतीको सपना
7: समस्या छ. खानालाई समस्या, सरसफाई समस्या, चार प्रकारलाई अहिले अब त्यो समस्या, सबै समस्या.
1: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा. रिपोर्ट सँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.

0: ব্রডকাস্ট ইনস্টিটিউট কো আইপিটিভি সেবা প্রদান করে যে সাউন্ড ইন্টারনেট নেপাল একমাত্র নেক্সট জেনারেশন ওয়াইফাই সিক্স প্রগতি ভাইকো ওয়াইফাই সিক্স নামটা সংখ্যা উৎকৃষ্ট জবান প্রদান করবে যে সাউন্ড ইন্টারনেট সাউন্ড ইন্টারনেট টিভি অন্য সেবা সজলে ব্যবস্থিত করবে এটা উপযোগী সেলফ কিউ অ্যাপ মাই যে সাউন্ড অ্যাপ विगत 102 वर्ष देखी को गौरवपूर्ण शैक्षिक विरासत बोको नेपाल को सांस्कृतिक सहर पाटन को मिटो पाटन ढोका में अवस्थित उत्कृष्ट शैक्षिक गंतव्य इस पाटन हाई स्कूल में कक्षा 11 में साइंस मैनेजमेंट ह्यूमैनिटीज एजुकेशन एंड लॉ सम्मिलन करना खुले हमारा विशेषता दक्ष और अनुभवी शिक्षक द्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधार में व्यावहारिक योगात्मक तथा प्रविधि मित्र शिक्षा सुविधा संपन्न विज्ञान कम्प्यूटर व होटल मैनेजमेंट में अतिरिक्त क्रियाकलाप द्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्ष देखि राष्ट्रीय परीक्षा बोर्ड में उत्कृष्ट नतीजा हासिल कर सफल संपर्क 01-5421-7108 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर डडेलधुराको गन्याथुरा गाउँपालिका एट धुलाकोट हरियाली डाँडाकाँडा र उर्वर जमीनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेशा कृषि हो तर खेतीयोगी जमीन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ 29 घर परिवार बसोबास रहेको धुलाकोटमा अहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ
2: पानी जिन्दगानी भन्ने नारा देशव्यापक छ तर डडेलधुराको गन्याथुरा गाउँपालिका एक धौलाकोटका स्थानीय बसन्ती अवस्थित घरमा खानेपानी समेत छैन गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन कहिलेकाहीँ दिनौसम्म धारा सुक्खा रहने अवस्था छ यहाँ 29 घर परिवार समूह जहाँ खानेपानी र सिंचाई दुवैको लागि पानी छैन गाउँमा बग्ने कुनै भरपर्दो पानीको स्रोत छैन 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवनरेखा बनेको छ त्यही पानीले प्यास मेटाउनुपर्छ पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ र का तरकारी समेत सुनाउनुपर्छ तर अहिले मुहानले पानी सोधी गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ
3: खानालाई समस्या सरसफाई समस्या साग तरकारीलाई अब त्यो समस्या
2: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ सिंचाईको अभावले खेतीपाती समेत सुक्न थालेका छन् वर्षौंदेखि व्यावसायिक तरिकाले खेती गर्दै आएका किसान एक गिरास अवस्थी उत्पादन गर्दै जाँदा चिन्तित हुनुहुन्छ
4: खेतीपाती मात्रै यो तरकारी खेती थिएन योभन्दा पहिला तरकारी खेती थिएन खानालाई पनि कहाँ पुग्छ खानालाई पनि पुग्दैन मलाई अब कृषि गरिदिएपछि अलिकति खानालाई काउरी मुला भुन्डा सबै हो तरकारी जति हो छेम्नु पऱ्यो तिर बोलाएर छेम्नु लगाएको छौँ समस्या त छैन सबभन्दा ठुलो समस्या त पानीको हुँदैन नलखा जल नभएपछि त कृषि हुँदै हुँदैन चारो बिन्दा चाहिँ हुँदैन
2: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबास खोलाको मुहानबाट खाने पानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन त्यसपछि तुसुरानी क्षेत्रबाट अर्को स्रोत जोडियो तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको जस्तै रहेको स्थानीयहरूको भनाइ छ
5: हाम्रो खाने पानी 13 किलोमिटर टाढा छ अनि त्यहाँ चाहिँ पानी टुट्यो हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ अनि हामीले बोकेर ल्याउनु पर्छ पानी सिंचाईको लागि टङ्की बनाएको छौँ अनि टङ्कीमा पानी नभयो भने सिंचाई अप्ठ्यारो हुन्छ
6: हामीले जति मिहिनेत गरेका छौँ जति पर्सनमा गएका छौँ त्यति मिहिनेतको फल त अलिअलि पाउन भएन
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराका प्रमुख महिम बोहरा धराकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ आयोजना हस्तान्तरण पछि सञ्चालन संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ
7: यो हाम्रो धौलाकोट गन्याधुराको खानेपानीको विषयमा हजुरको 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ होइन सम्पन्न गरेर पानी चलाएर अब तपाईँहरूको यो चाहिँ पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो होइन त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत सञ्चालन र एक मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ पोस्ट हुन्छ पोस्टमा होइन उहाँहरूको खाता अथवा पोस्टमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत सञ्चालन त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै दिन
2: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ तर सुक्खायाम र वर्षायाममा खानेपानी समस्या विकराल बन्ने गरेको छ यसले नेपालमा कुल खेतीयोग्य जमिनको करिब 1/3 भागमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ पहाड़ी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्ने बाध्य रहेका छन् सागर दम्बकर सीआईएन आफ्नो झुरा
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो
8: नागरिकले जबसम्म सचेत आफ्नो सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलिरहन्छ
1: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ सीआईएमको साझा खबर सुन्दै गर्नुहोला
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घनमेघ शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछ क्लासिक टेक छोयो कि छोयो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
0: नमस्कार म सन्तोष सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 309 खण्डमा छौं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन् कानूनमा स्पष्ट लेखिँदा पनि कानूनको पाटो बनियो भन्दा अहिले पनि यो समुदायले पहिचानका लागि लडिरहनु परेको छ हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी

0: पनि त्यो अनुसार अहिले सरकारले सोचेको जति अझै वर्तमान सयमा हुने 75% मन्त्री त्यस्तो खालको कुनै के तपाईँ 50 हुने कस्तो लाग्छ
1: अब त्यो अध्ययनले

0: श्रवण त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर्स अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा शिक्षा सेक्टर होस् होइन, हेल्थ केयरका कुराहरू हो, अनि राजनीतिक क्षेत्र होस्, सर्भिस साइटहरू हो, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन। किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखे भए पनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ हामीले त मूलका हुन् संविधान संविधानलाई टिकेर बन्नुपर्ने ठाउँमा पनि भनेका छैन। तबसम्म त उहाँले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भन्ने मात्र त हुँदैन।
1: नीतिगत रूपमा व्यवस्था गर्ने
0: एकदम त्यो कन्टिन्यू नै छ। त्यसलाई चाहिँ अब एउटा अभियान हामी त्यो यो मात्रै अभियान होइन हजुरको, विभिन्न सबै सेक्टर्समा हामी ल्याउनुपर्ने देखिन्छ कि अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहनु भएको चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ अब हेरेको दृष्टिकोण हेर्ने कोही ट्रान्सफर्मेन्टहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँको चाहिँ अब पाठ्यक्रम खोजेर बस्ने व्यवस्था छ, अनि ट्रान्सम्यानहरूको त्यस्तै छ। अनि यो कन्डिसनले गर्दाखेरि स्वास्थ्य निकै राम्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ, तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि, ऐच्छिक
1: अनिवार्य छैन,
0: अनिवार्य जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरि चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन। यसमा पनि हाम्रो ठुलो उनीहरू छ, अब जनसङ्ख्याको विषयलाई पनि उनी नै भयो। राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसन नै अन्य हुनुहुन्छ कि यो भोटर कार्ड हुने भन्नुहुन्छ होइन, यो पनि बनाउनु पर्ने हुँदा भन्नुहुन्छ। अब त्यो लाइनको कुराहरू होस् पछिल्लो क्रम निर्वाचन आएर चाहिँ छुट्टै हाम्रो हामी जब इलेक्सनमा सहभागी हुन नगइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन, तर त्यसले फेरि अर्को विवेचनामा के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाग्ने भनेर अब मान्छेले त त्यो जिम्मेवारी भएछ भयो अब अथवा हास्यास्पद रूपमा लिदिने भयो होइन। यस्तो किसिमले गर्दाखेरि पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेको छैन।
1: सकारात्मक ल्याउनुको लागि के भयो भने सकारात्मक हुँदै जान्छ
0: चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ,
1: नागरिक सचेतना,
0: नागरिक सचेतना चाहिन्छ। नागरिकले जबसम्म सचेत आफ्नो सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बाल बालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार गर्न सक्नुहुन्न र समाजले सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहेको छ।
2: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बाल बालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सन्दर्भमा तपाईँको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5268-646

बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। बर्खयामा बढ़दो सड़क दुर्घटना, एक सातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ। शहरी विकासका 51 आयोजना रूग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ। सरकारको प्रगतिमा उखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन्। र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्नेछन्। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल्सिना समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौंमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ झण्डै दुई तिहाईको जनमतको बलमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको 100 दिन पुगेको छ कुनै पनि सरकारका लागि पहिलो 100 दिनलाई सरकारको कार्यशैली प्राथमिकता निर्णय क्षमता र भावी कार्यदिशाको प्रारम्भिक सूचकका रूपमा हेरिन्छ यही अवधिमा सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्ने प्रयास गर्ने जनअपेक्षालाई सम्बोधन गर्ने तथा सुशासन सेवा प्रवाह र विकास निर्माणका क्षेत्रमा आफ्नो प्रतिबद्धता देखाउने अवसर प्राप्त गर्छ त्यसैले 100 दिनको मूल्यांकन सरकारको समग्र कार्यकालको अन्तिम निष्कर्ष नभए पनि प्रारम्भिक संकेतका रूपमा विशेष महत्व रहन्छ यस अवधिमा सरकारले सुशासन र सार्वजनिक सेवा प्रवाहको सुधारलाई प्राथमिकतामा राखेर काम गरेको देखियो आर्थिक गतिविधि चलायमान बनाउने रोजगारी सृजना भ्रष्टाचार नियन्त्रण विकास आयोजनाको गति बढ़ाउने शिक्षा स्वास्थ्य कृषि तथा पूर्वाधार लगायतका क्षेत्रमा विभिन्न नीति योजना र निर्णयहरू अघि सारेको सरकारले दावी गरेको छ केही कानूनी तथा नीतिगत सुधारका प्रयास प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउने पहल तथा सेवा प्रवाहलाई सरल र छिटो बनाउने उद्देश्यले गरिएका निर्णयहरू पनि सार्वजनिक भएका छन् यद्यपि सरकारका यी प्रयाससँगै विभिन्न कोणबाट आलोचना पनि भइरहेका छन् आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसकेको महँगी रोजगारी लगानीको वातावरण पूँजीगत खर्चको गति सार्वजनिक सेवा प्रवाह संघीयता कार्यान्वयन पालिकासँगको समन्वय तथा विकास निर्माणका क्षेत्रमा अपेक्षा अनुसार उपलब्धि हासिल हुन नसकेको टिप्पणी भइरहेका छन् कतिपयले सरकारका केही निर्णयलाई साहसिक सुधारमुखी भनेका छन् भने कतिपयले ती निर्णय कार्यान्वयनमा कमजोर रहेको तथा परिणाममुखी उपलब्धि देखिन बाँकी रहेको बताएका छन् प्रधानमन्त्रीले पदभार सम्हालेकै दिन 100 बुँदे कार्यसूची सार्वजनिक भयो यो 100 दिनको अवधिमा नागरिकको दैनिक जीवनमा तात्विक फरक के आयो ती त औंलामा गन्न सकिने नै होलान् तर राज्यका परम्परागत सबै तह र अंगहरूमा सरकारले हलचल ल्याएको छ राज्य संचालनमा प्रत्यक्ष जोड़िने राष्ट्रपति संसद न्यायालय संवैधानिक अंगहरू कर्मचारी तन्त्र सुरक्षा संयन्त्र जस्ता प्रमुख निकायमा प्रधानमन्त्रीले प्रदर्शन गरेको शासकीय शक्ति सबैले महसुस गर्ने गरी देखिएको छ आजको कार्यक्रममा हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं हामीसँग हुनुहुन्छ जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला मोनिका निरौलाजी तपाईँलाई उज्यालोमा स्वागत छ
1: हजुर धन्यवाद नमस्ते
0: नवयुवा आन्दोलनको जगमा बनेको सरकारले 100 दिन पूरा गरेको छ अब नवयुवाको दृष्टिकोणबाट हेर्दा तपाईँले यो सरकारलाई 100 दिनलाई कसरी मूल्याङ्कन गर्नुभएको छ
1: अब यो सरकारले चाहिँ एउटा एकदमै सुशासनको नारा लिएर होइन भ्रष्टाचारको अन्त्य र हाम्रा चाहिँ नीतिहरूमा नीतिगत भ्रष्टाचार जुन हुन्थ्यो त्यसको चाहिँ व्यापक सुधार र रूपान्तरणको चाहिँ नारा लिएर यो बनेको सरकार हो होइन यसका 100 दिनहरूलाई हेर्दाखेरि केही चाहिँ एकदमै नकारात्मक पाटाहरू देखिन्छन् होइन एउटा भनेको जुन सरकारले लोकतान्त्रिक प्रक्रिया नै मान्न नखोजे जस्तो देखिन्छ होइन संसदको अधिवेशन छलेर चाहिँ अध्यादेश मार्फत देश चलाउन खोजे जस्तो देखिन्छ होइन विधि र प्रक्रिया भन्दा आफूलाई माथि राखिसकेपछि यो सरकारले सुशासन कसरी स्थापित गर्छ भन्ने ठूलो प्रश्न उब्जिएको छ अब अर्को भनेको चाहिँ त्यही लोकतान्त्रिक प्रक्रियाको उल्लंघन अन्तर्गत नै र मानव अधिकारको पनि जघन्य उल्लंघन छ यो सरकारले जसरी सुकुम्बासी बस्तीहरूमा पूर्व जानकारी बिना नै कुनै सहकार्य बिना र कुनै योजना बिना नै सबै घरहरू भत्काएर अहिलेसम्म 20,000 भन्दा बढ़ी नागरिकहरू चाहिँ काठमाडौँ उपत्यकाभित्र मात्रै विस्थापित हुनुभएको छ होइन र विस्थापित गरेर उहाँहरूलाई होल्डिङ सेन्टरमा लगेर राखिएको थियो जहाँ उहाँहरूको चाहिँ कुनै पनि घाँस बाँस कपास होइन त्यसपछि बालबालिकाहरुको शिक्षा स्वास्थ्य कुनै पनि सेवा सुविधा आधारभूत मानव आवश्यकताहरु पनि पूरा नभएको अवस्थामा एउटा कृत्रिम मानवीय संकट यो सरकारले पैदा गरेको थियो किन भन्दाखेरि जवाफ छैन हैन जवाफ दिन्छ यो सरकारले कि हामी चाहिँ वातावरणको संरक्षण खोलाको संरक्षण हिजो हामीले थुप्रै चित्रहरु देख्यौं हैन काठमाडौँ उपत्यका भित्र चाहिँ बाढी आएको थियो तीन वर्षसम्म मेयर हुनुभएको व्यक्ति अहिले प्रधानमन्त्रीको पदमा हुनुहुन्थ्यो उहाँले त्यो बाढीको रोकथाम गर्नका लागि त्यसको चाहिँ त्यो मिहिनेत भन्नका लागि केही पनि कदम चाल्नु भएन आफू मेयर हुँदाखेरि र अहिले चाहिँ ती सुकुम्बासी बस्तीहरू जहाँ धेरै बस्तीहरू चाहिँ बाढीको बहाव भन्दा बाहिर नै पर्छन् होइन तपाईँले त्यो अनामनगर जाने त्यो खोलाको सड़क हेर्नुभयो भनेदेखि सँगै लाइनका अरू घरहरू भत्काइएका छैनन् होइन र त्यो बस्ती जुन भत्काइएको छ त्यो अलिकति डाँडोमा थियो र त्यहाँ चाहिँ कुनै पनि बाढी पस्ने ठाउँ थिएन होइन र त्यसै गरी अब शिक्षातिर हेर्ने हो भने बालबालिकाहरूले शिक्षाबाट वञ्चित हुनु परेको अवस्था छ होइन सुकुम्बासी बस्तीका बालबालिकाहरू अब अर्कोतिर भनेको सरकारले शिक्षा क्षेत्रमा सुधार गरिरहेका छौं भनिरहेछ होइन शिक्षामा चाहिँ उहाँहरूले नतिजा चाहिँ एकदमै छिटो प्रकाशित गर्यौं भनेर भन्नुभयो होइन त्यसपछि अस्ति प्लस टूका बालबालिकाहरू जसरी सड़कमा आउनुभयो र सड़कमा आएर उहाँहरूले चाहिँ प्रदर्शन गर्नुभयो होइन अब गणतन्त्रमा लोकतान्त्रिक अभ्यासमा चाहिँ कुनै पनि नागरिकको चाहिँ प्रदर्शन गर्ने होइन सड़कमा आउने सरकारसँग असन्तुष्टि व्यक्त गर्ने भनेको चाहिँ संवैधानिक अधिकार हो होइन र केही बालबालिकाहरू त्यसरी सड़कमा आउँदाखेरि चाहिँ यति धेरै प्रहरीको परिचालन भयो होइन अहिले हामीले एउटा जुन दस बुधे सम्झौता भयो सरकारसँग यो आन्दोलन पछि आन्दोलनकारी र अन्तरिम सरकारको बीचमा जुन राजपत्रमा प्रकाशित भयो त्यसमा एउटा एकदमै महत्वपूर्ण कुरा के लेखिएको छ भन्दाखेरि पटक पटक नेपाली नागरिकहरू एउटा गणतान्त्रिक मुलुकमा चाहिँ आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर सड़कमा प्रदर्शन गर्नका लागि आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि आउँदाखेरि नेपाल प्रहरी लगायत सुरक्षा निकायहरूले चाहिँ गोली ठोकेर हान्ने चलन छ हाम्रो देशमा होइन यो गणतान्त्रिक अभ्यास होइन यो गणतान्त्रिक मूल्य मान्यता होइन यो एउटा ठूलो विडम्बना हो हाम्रो देशको होइन र यसरी नागरिकहरूले चाहिँ बिना अर्थ नै ज्यान गुमाउनु पर्ने जुन अवस्था छ त्यसका लागि हाम्रो सुरक्षा संयन्त्रमा के कस्ता कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरूको पहिचान गरौं र सुरक्षा निकाय र संयन्त्रहरूलाई चाहिँ रूपान्तरण गरौं भन्ने एउटा मुख्य माग थियो होइन तर अहिले जे देखिन्छ जसरी प्रहरीको परिचालन भइराखेको छ होइन यो चाहिँ झनै प्रहरीलाई चाहिँ एउटा अराजक हुनका लागि जे गरे पनि हुन्छ भन्ने खालको चाहिँ मनोबल प्रहरीको झनै बढ़ाइराखिएको देखिन्छ होइन र जसरी एउटा गणतान्त्रिक मुलुकमा प्रहरीले चाहिँ नागरिक सड़कमा आउँदा नागरिकको सुरक्षा चाहिँ उसको प्रमुख दायित्व हो नागरिकलाई डर धम्की त्रास दिने अथवा सड़कबाटै हटाउने त उसको दायित्व होइन नि त होइन तर हाम्रो प्रहरी जसरी सिर्जना भयो एउटा शासक वर्गलाई चाहिँ सुरक्षा दिने र नागरिकलाई चाहिँ शोषण गर्ने भन्ने अवधारणाबाट जुन सुरक्षा निकायको शुरूआत भयो त्यसको रूपान्तरण हुन सकेन र अहिले जसरी गृह मन्त्रालयबाट प्रहरी परिचालन भइराखेको छ र प्रधानमन्त्री कार्यालयबाट डिरेक्ट आदेश दिएर चाहिँ जसरी प्रहरी मात्रै नभएर सेना समेत परिचालन गरेर चाहिँ सैन्य तरिकाले जसरी सुकुम्बासी बस्तीहरूलाई विस्थापित गरियो प्रहरीको तीन घेराउ र त्यसपछि आर्मी सहित होइन सेना सहितको घेराउमा त्यसले चाहिँ हाम्रो देशको गणतान्त्रिक मूल्य मान्यतामै ठूलो प्रश्न उठाएको छ र आशंका गर्न पर्ने धेरै ठाउँहरू खुला छोडिदिएको छ हैन र अर्को भ्रष्टाचार नियन्त्रणतिर आउँदाखेरि चाहिँ उहाँहरूले गरेको कामलाई चाहिँ एकदम हेडलाइन बनाउनका लागि चाहिँ काम गर्ने जस्तो देखिन्छ हैन तर वास्तविक रूपमा चाहिँ जसरी हामीले एउटा बारम्बार भनेका के थियौं भन्दाखेरि नीतिगत भ्रष्टाचार चाहिँ हाम्रो कानूनमै लुकाएर गरिन्छ है जस्तै मन्त्री परिषदमा हुने निर्णय चाहिँ अख्तियारको दायरा भन्दा बाहिर कसरी हुन सक्छ त्यो त सम्भवै भएन त्यसले नीतिगत भ्रष्टाचारलाई प्रशय दिइराखेको छ भनेर हामीले भनिराखेका थियौं होइन तर अहिले आएर चाहिँ जसरी अपराधमा संलग्न भ्रष्टाचारमा संलग्न सांसदहरू चाहिँ संसदभन्दा बाहिर बस्न नपर्ने होइन उहाँहरू चाहिँ अझै पनि संसदीय काम कार्यवाहीमा सहभागी हुन पाइने भन्ने खालको
0: अनुसन्धानमा नपर्ने गरी त्यस्तो खालको व्यवस्था ल्याउन
1: खोजिएको छ होइन र अब जुन संसदको नियमावली छ त्यस अन्तर्गत त उहाँहरूले त संसदमा निरन्तर आफ्नो उपस्थिति जनाउने सक्नुहुनेछ होइन त्यो पास गरिसकिएका छ र त्यस कारणले चाहिँ यो नीतिगत भ्रष्टाचारको पनि अन्त्य हुन सकेन होइन त्यो भएन र नयाँ प्रकारको चाहिँ नीतिगत भ्रष्टाचार कसरी गर्ने भन्ने नयाँ नयाँ विधि र उपायहरू चाहिँ खोजिराखिया हो कि भन्ने देखिन्छ
0: अब यो सुरुवातमा तपाईँले अलि अरू पनि भन्नु खोज्दै हुनुहुन्थ्यो होला यो गर्न नसकेको कुराहरू गर्न नसकेको कुराबाट तपाईँले सुरुवात गर्नुभयो यस बीच कुमा अथवा यो 100 दिनमा चाहिँ सरकारले गरेका पनि होला नि तपाईँलाई चाहिँ के कुरा चाहिँ राम्रो गर्यो जस्तो लाग्छ
1: मेरो लागि चाहिँ म चाहिँ एकदमै सरकारप्रति निराश भइसकेको छु
0: त्यस्तो
1: आशा गर्ने ठाउँ नै एकदम नदेखेको अवस्थामा पुगेको छु म आफू चाहिँ होइन अब यो सरकारले के गर्यो भन्ने पनि एकदम औला भाँचेर गर्न पनि निकै गाह्रो भइसकेको अवस्था छ होइन र
0: भनेको जस्तो आम नागरिकले सर र भन्दाखेरि पहिला जस्तो हामी सेवा लिन जाँदा कार्यालयमा काम छिटो हुँदैन थियो अहिले पहिलेको भन्दा काम छिटो हुन्छ एउटा कर्मचारीहरूमा जवाबदेहिता बढेको छ समयमै काम गर्नुपर्छ समयमै अफिस कार्यालय पुग्नुपर्छ कार्यालय समयभरि काम गर्नुपर्छ नागरिकका केही काम छ भने मैले समयमै गर्नुपर्छ भनेर त्यो जवाबदेहिता बढेको छ कर्मचारीमा यो सुशासनको लागि तपाईँले भने जस्तो यो नीतिगत भ्रष्टाचारको विषयमा सरकारले तपाईँहरूको चाहना अनुसार गर्न नसके पनि सुशासनको क्षेत्रमा केही गर्न खोजेको जस्तो देखिन्छ भनेर पनि नागरिकले चाहिँ भनेका छन् होइन अघि तपाईँले चाहिँ यो शिक्षाको कुरा गर्नुभयो नतिजा प्रकाशन छिटो गर्नु पनि एउटा सुधारको कुरा हो भनेका छन् तपाईँलाई यी भनिरहेका होइन अरूले भनिरहेका यी सुधारका कुरा यी आशाका कुरा यी सकारात्मक कुरा चाहिँ जसरी भइरहेको छ त्यति होइन जस्तो लाग्छ त्यसो भने
1: अब यस्तो छ जस्तै म आफै व्यक्तिगत रूपमा चाहिँ सेवा लिन काहीँ पनि गएको छुइनँ होइन यो अन्तरालमा एकचोटि मलाई चाहिँ एनटिभीबाट बोलाउनु भएर म सिंहदरबार छिरेको थिएँ होइन सिंहदरबारको ढोकामा जुन नागरिकलाई भित्र पस्ने जुन एउटा प्रक्रिया हुन्छ नि त त्यो पनि हामी सेवाग्राही नै रूपमा गएका हौं होइन त्यो पनि सर्भिस लिने ठाउँ हो त्यहाँ चाहिँ मैले त्यस्तो केही पनि सुधार देखेन लाइन उत्तिकै छ र त्यो नाम आउनलाई त्यतिकै झमेला छ आएन भन्नुहुन्छ पाँच पटक फोन गर्नुपर्छ त्यो सबै उस्तै छ होइन त्यो भन्दा बाहेक चाहिँ मेरो आम्ने सामने सेवाग्राहीको रूपमा मलाई लाग्छ नेपाल नागरिकको रूपमा चाहिँ प्रहरी एउटा प्रमुख एउटा सरकारको त्यस्तो निकाय हो जोसँग हामी बारम्बार ठोकिन्छौ होइन सेवै नचाहिए पनि ठोकिने ठाउँ हो नि त प्रहरी निकाय भनेको चाहिँ त्यहाँ ठोकिँदाखेरि चाहिँ के भयो भन्दा हामी बस्ती भत्काउने पहिलो दिन चाहिँ थापाथलीमा थियौं हामीले आग्रह पनि गरेका थियौं खबरदारी पनि गरेका थियौं होइन र त्यो दिन हामी त्यहीँ थियौं स्थलमै थियौं र त्यहाँ एकदमै धेरै प्रहरीको परिचालन भएको थियो होइन अकल्पनीय रूपमा मैले अहिलेसम्म त्यति धेरै प्रहरी परिचालन भएको कहिले पनि देखेको छैन होइन त्यो जुन एपीएफको ट्याङ्कहरू थियो त्यो ट्याङ्कहरू मैले आजसम्म देखेको छैन सायद त्यो चाहिँ माओवादी कालदेखि कहिले पनि परिचालन भएका छैनन् होला क्या ती एपीएफका ट्याङ्कहरू होइन तर हामी त्यहाँ गएर बस के गर्दै थियौं एउटा कागजमा चाहिँ लेख्दै थियौं है केही स्लोगनहरू लेख्दै थियौं समातेर चुप लागेर उभिने हाम्रो मनसाय थियो हैन त्यो लेख्दा लेख्दै कतैबाट त्यहाँ ठुल्ठूला अघिल्ला दिन चाहिँ ठुल्ठूला सीसीटीभी क्यामेराहरू जडान भएका थिए बस्तीको वरिपरि र कहाँबाट सूचना आएछ एकजना प्रहरी अधिकारीलाई र आएर चाहिँ त्यो च्यापिदिनु भयो छोतेर हैन अब अघि पनि भने लोकतन्त्रमा नागरिकको प्रोटेस्ट गर्ने अधिकार हो संवैधानिक अधिकार हो र त्यो पनि शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकारमाथि प्रहरीको हस्तक्षेप पनि अर्को एउटा सेवाग्राहीको रूपमा एउटा अर्को अनुभव रह्यो होइन अब यो सेवामा तीव्रता भन्ने कुराहरू चाहिँ अहिले मैले के सुनिरहेको छु भन्दा जुन एकदम सकारात्मक कुराहरू हुन् होइन नागरिकको पासपोर्ट चाहिँ घर घरमा
0: पुर्याइदिने
1: त्यो ठिकै छ होइन तर कस्तो हो भन्दाखेरि एउटा पासपोर्ट चाहिँ हामीले पाँच वर्ष दस वर्षमा एकपटक लिने कुरा हो होइन नागरिकता भनेको जीवनभर एकपटक लिने कुरा हो होइन तर हरेक दिन जहाँ नागरिक ठोक्किन्छ ती ठाउँहरूमा चाहिँ सेवाको स्तर गुणस्तर कस्तो भयो भनेर चाहिँ म आफै त्यति धेरै सेवा लिन
0: गइसकेको जोड्न खोजेको जसरी सरकारले पासपोर्ट नागरिकता चाहिँ घर घरमा पुर्याउने र यो साउनदेखि चाहिँ अझ यो चालक अनुमति पत्र पनि घरमै पुर्याउने भनेको छ तर अस्पताल जस्तो ठाउँ जहाँ चाहिँ हरेक पटक नागरिक बिरामी भएर स्वास्थ्य उपचार गर्नुपर्ने ठाउँमा चाहिँ उस्तै लाइन छ उस्तै शास्ति छ उस्तै समस्या छ त्यहाँ चाहिँ आइतबारको विधा समेत थपिँदाखेरि झन् बढी समस्या छ भनेर नागरिकले गुनासो गरिरहेका छन्
1: अब सरकारको प्राथमिकता नै अलिकति अन्यलमा छ कि जस्तो लाग्छ होइन अब अन्यलमा नभए पनि उहाँहरूको लागि स्पष्ट छ तर सायद गलत प्राथमिकता भयो कि भन्ने लाग्छ कि मलाई किनभने एउटा चाहिँ मध्यम वर्ग अथवा मध्यममा पनि उपल्लो मध्यम वर्गमा केन्द्रित भएर यो सरकारका नीति कार्यक्रम योजनाहरू बनेका छन् होइन तर एउटा चाहिँ आम नागरिक जो भनौं न मध्यम वर्गीय तल्लो मध्यम वर्गीय निम्न वर्गको नागरिकका लागि चाहिँ यो सरकारका सेवा नीति कार्यक्रमहरू बनेका छैनन् होइन अब कोही पनि उपल्लो मध्यम वर्गको अथवा चाहिँ उपल्लो वर्गको नागरिकका लागि आइतबार छुट्टी हुनु एकदम राम्रो कुरा हो यो देशमा होइन तर जसलाई तपाईँले भन्नुभयो जुन नागरिकलाई अस्पतालमा सेवा लिन पर्नेछ र उहाँहरू चाहिँ यहाँबाट मात्रै होइन कि होइन गाउँबाट दूर दराजबाट चाहिँ काठमाडौँसम्म अथवा शहरसम्म आउनु भएको छ र सरकारी अस्पतालमा चाहिँ सेवा लिनका लागि उहाँलाई चाहिँ त्यो आइतबार भने अझै एक दिन होटलमा खर्च हो अझै एक दिन खाना खर्च हो होइन र त्यस कारणले जुन नागरिकको चाप बढेको छ होइन अस्पतालहरूमा त्यसले सेवाग्राहीलाई निकै अप्ठ्यारो पारेको छ र त्यति मात्रै नभएर चाहिँ त्यो सँगसँगै उतापट्टि फेरि अझै कर चाहिँ 3% लिने भन्ने कुरा छ प्राइभेट अस्पतालमा चाहिँ सेवा लिन गएको खण्डमा होइन अब सरकारी अस्पतालको अवस्था गुणस्तर होइन र सरकारी अस्पतालमा जुन एउटा नागरिकको चाप हुन्छ त्यो चापमा कुनै पनि कमी छैन होइन अझै बढेको छ एक दिन बिदा थपेका कारणले तर उतापट्टि चाहिँ फेरि प्राइभेट अस्पतालमा म उपचार गर्न जाउँ भनेदेखि अब शुल्क बढ्ने भयो किनभने 3% बेसी कर तिर्नु पर्ने भयो त्यसै गरी भनौ बिजुलीको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ होइन अब एउटा आम घरमा चाहिँ 50 युनिट भन्दा बढी बिजुली जसकोमा पनि खपत हुन्छ होइन एउटा गाउँमा एक्लै बस्ने मान्छेको घरमा पनि बिजुली 50 युनिट भन्दा माथि नै खपत हुन्छ क्या आजभोलि होइन त्यति बिजुली खपत गर्दाखेरि अझै अब हामीले ट्याक्स तिर्ने पर्ने भयो सेवाग्राहीको रूपमा भनेपछि यो र अर्कोतिर सरकारले के गरिरहेछ भन्दाखेरि कर चाहिँ घटाइरहेछ होइन अब 10 लाखसम्म कर
0: आयकर
1: चाहिँ घटेको छ होइन त्यसै गरी सबैभन्दा माथिल्लो ब्राकेटमा जसको कमाइ हुन्छ त्यसको कर प्रतिशत चाहिँ 10% घटाइदिएको छ होइन भनेपछि यो सरकारले एउटा वर्गका लागि चाहिँ एकदम राम्रो सुधारात्मक कामहरू गरेको छ तर एउटा आम नागरिकको रूपले हेर्दाखेरि चाहिँ यो सरकारले सेवामा यो सरकारले सुविधामा यो सरकारले चाहिँ पहुँचमा सामाजिक सुरक्षामा चाहिँ कुनै पनि रूपान्तरणकारी काम चाहिँ अहिलेसम्म नगरेको जस्तो देखिन्छ होइन यद्यपि अब राम्रै पक्ष हेर्दाखेरि चाहिँ तपाईँले अघि भन्नुभयो जस्तो विद्यार्थीका लागि चाहिँ समयमै परीक्षा लिनु होइन जस्तै म 3 वर्ष कलेज जान्छु मेरो डिग्री 5 वर्षमा आउँछ भनेको त्यो मेरो जीवनको महत्वपूर्ण 2 वर्ष चाहिँ मैले एउटा राज्यको बेसिकीका लागि चाहिँ मैले गुमाउनु परेको कुरा हो होइन त्यसकारणले चाहिँ यो रिजल्ट समयमै आउनु भनेको एकदमै ठूलो एउटा चाहिँ उपलब्धि हो एकदमै ठूलो महत्वपूर्ण कुरा हो तर यो यसलाई चाहिँ अलिकति भनौ न 10 दिनमै रिजल्ट आइहाल्नु पनि पर्दैन होला सायद होइन कतिजना विद्यार्थी छन् ती विद्यार्थीहरूको चाहिँ सही रिजल्ट पनि आउन आवश्यक पर्यो नि त किनभने ती सड़कमा अस्ति आउनुभएका विद्यार्थीहरूलाई कति ठगिएको महसुस भएको छ होइन उहाँहरूले चाहिँ रिटोटलिङ गर्नका लागि पैसा दिनुभएको छ त्यो खर्च त्यो जुन दुःख भोग्नुपर्छ रिटोटलिङका लागि त्यसमा पनि त उहाँहरूको चाहिँ ठगिनु भयो भन्ने महसुस भएको छ होइन त्यसकारणले एकदम होडबाजीमा अलिकति एकदम उत्ताउलो भएर गरिहाल्न पनि पर्दैन होइन त्यही भएर अलिकता परिपक्व भएर एउटा विद्यार्थीको जीवनमा 2 वर्ष गुमाउन नपर्ने गरी रिजल्ट आउनु पर्यो परीक्षा हुनु पर्यो त्यसै गरी आन्तरिक परीक्षाहरू र आन्तरिक लेखाई पढाएका कामहरू पनि राम्रा हुनु पर्यो सुधार हुनु पर्यो होइन र रिजल्ट टाइममा आउने सँगसँगै चाहिँ सही रिजल्ट पनि टाइममा आउनु पर्यो गुणस्तरीय हुनु पर्यो यो चाहिँ विश्वसनीय हुनु पर्यो होइन तर छिटो चाहिँ आउने विश्वास चाहिँ गुमाउने भन्ने पनि त्यो चाहिँ अलिक ठिक भएन कि भन्ने लाग्छ
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं जेन्जी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
3: यो फुटबल सिजन खेल्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन एयर टिभी थपाउनुहोस् स्टान्ड बाई मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: संयोगको शिर
5: मणी चोरको काख
4: स्वच्छ सुन्दर र शान्त प्रकृति
5: शान्ति र आनन्दको अनुभूति
4: शहरबाट
5: नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
6: भरपूर मनोरञ्जन सहित मात्र 900 फोनको FIFA World Cup 2026 सिजन पास लिनुहोस् पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा 20 फोनको कस्टमर सपोर्ट 01712176667

0: ত্রিপুরা কাস্টমে যান রেডিও নেটওয়ার্ক
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी सरकारको सय दिन र अबको अपेक्षामा केन्द्रित रहेर जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँग कुरा गरिरहेका छौं। मोनिका निरौला जी, अब तपाईले धेरै कुरा भनिसक्नुभयो, अब सारांशमा क्या बुदागत रूपमा भन्दा सय दिनमा सकारात्मक चाहिँ यो आशा लाग्दो चाहिँ अलि कमजोरी चाहिँ यो भनेर बुदागत रूपमा भन्दाखेरि छोटोमा कसरी भन्नुहुन्छ?
2: सय दिनमा आशा लाग्दो एक नम्बरमा भनेको चाहिँ एउटा हुटुटी देखिन्छ है,
1: केही
2: गर्ने हुटुटी देखिन्छ होइन, त्यो एकदम आशा लाग्दो छ। जस्तै रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो होइन। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ होइन। अब अर्को कुरा गर्दाखेरि नकारात्मक कुरा नै गर्दाखेरि चाहिँ के भने यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफू त्यसमा त्यसलाई चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो होइन। र त्यसले सुशासनमा जति ठूलो एउटा धक्का पुर्याएको छ त्यो चाहिँ निरन्तरता इतिहासको भइरहेको छ र त्यसमा चाहिँ ब्रेक लागेन भने सुशासन स्थापित हुन सक्दैन यो राज्यमा भन्ने अर्को कुरा होइन। र तेस्रो सबैभन्दा महत्वपूर्ण कुरा के लाग्छ भन्दा यो सरकारले सृजना गरेको कृत्रिम मानवीय संकट जुन छ सुकुम्बासी बस्तीहरूमा 20,000 नागरिकलाई काठमाडौँमा मात्रै जबरजस्ती उठीवास गरेर जुन एउटा रुन हाँस्नु अवस्थामा पुर्याएको छ होइन, बिल्लीबाटै बनाएको छ भन्नुपर्छ, त्यसको उचित व्यवस्थापन चाहिँ यो सरकारले तुरुन्तै गरोस् भन्ने
1: के गर्नुपर्छ भनेर तपाईँले हामीले यो सकारात्मक कुरामा चाहिँ तपाईँले एउटा मात्रै भन्नुभयो हुटुटी मात्रै,
2: हजुर,
1: के गर्न खोज्ने हुटुटी बाहेक अरू सकारात्मक कुरा चाहिँ तपाईँले खासै नदेखेको
2: होइन। मैले रिजल्ट टाइममा निकाल्ने
1: हुटुटी अन्तर्गत निकाल्नु
2: त्यो पनि एउटा सकारात्मक पक्ष नै
1: भन्नुपर्छ।
2: आशा लाग्दो त्यही त अलि अहिले चाहिँ कस्तो छ भन्दा यो थोरै निराशातिर पो पुग्या हो कि भन्ने लाग्छ होइन।
1: भनौ न, सय दिनलाई सय अङ्कमा मूल्याङ्कन गर्नु पर्यो भने तपाईँ कति नम्बर दिनुहुन्छ?
2: म त धेरै नम्बर दिदिनँ, अलिकति नम्बर नदिउँ होला नै जस्तो लाग्छ।
1: भनेपछि अनुत्तीर्ण
2: अनुतीर्ण नै
1: जस्ट
2: पास पनि भएको
1: छैन मेरो
2: लागि चाहिँ।
1: अब धेरैले के भन्छन् भने अब मोनिकाजीलाई मैले सोध्न खोजेको चाहिँ यो नवयुवाका प्रतिनिधिहरू पनि धेरै चाहिँ कुनै न कुनै पार्टीसँग आबद्ध छन्, विपक्षी पार्टीसँग आबद्ध भएकाहरूले चाहिँ सरकारको राम्रो काम नदेख्ने अनि सरकारको समर्थन गर्ने नवयुवा प्रतिनिधिले चाहिँ सरकारको राम्रो काम देख्ने, उनीहरूको आँखा पनि एउटै छैन, उनीहरूको मूल्याङ्कन पनि एउटै छैन भन्ने आरोप लाग्ने गरेको छ। तपाईँ कतै अर्को पार्टीको समर्थक भएको नाताले यस्तो भन्नुभएको होइन?
2: होइन, म अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता पनि लिएको छुइनँ होइन, कहिले पनि म चाहिँ त्यस्तो भोटर हो जस्तो लाग्छ मलाई, म स्विङ भोटर हो क्या खासमा होइन। मेरो कुनै पनि ऐतिहासिक रूपमा पारिवारिक रूपमा चाहिँ ल यही पार्टी हो।

0: हामीले देखेको पनि स्वतन्त्र रूपमा पहिलेदेखि नै भदौको नभई उभाको आन्दोलनपछि तपाईहरुले एउटा यो नागरिक उन्मुख सरकार हुनुपर्छ, संविधानको पालना गर्नुपर्छ, विधि को प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ भनेर तपाईहरुले खबरदारी गर्दै आउनु भएको, निम्न र गरीब वर्गको उत्थानको लागि सरकारको ध्यान पुग्नुपर्छ भनेर पनि तपाईहरुले बेला बेला आवाज उठाइरहनु भएको हैन, तपाईहरुले पनि धेरै अभियान चलाइरहनु भएको छ। त्यसकारणले गर्दाखेरि आज हामी तपाईसँग यो सरकारसँग तपाईहरुले खोजेको अपेक्षा र सरकारको कामको बारेमा कुरा गरिरहेका छौं हैन। अब मोनिका जीहरुले अघि नै तपाईले भन्नुभयो एउटा अन्तरिम सरकारसँग तपाईहरुको एउटा सम्झौता भयो हैन नवयुवाहरुको तर्फबाट, अर्को चाहिँ यो सरकार बन्ने बित्तिकै पनि तपाईहरुले धेरै अपेक्षा गर्नु भएको थियो के, अलिकति अपेक्षाको कुरा गर्नु तपाईहरुले गरेको अपेक्षा चाहिँ के थियो बुझाएको रूपमा भन्दाखेरि, नयाँ यो जुन अहिले 100 दिन मनाइरहेको सरकारसँग तपाईहरुले सुरुमा गरेको अपेक्षा चाहिँ के थियो?
1: पहिलो भनेको शहीद परिवार र घाइते साथीहरूको चाहिँ दीर्घकालीन व्यवस्थापन भन्ने कुरा थियो हैन। अहिलेसम्म पनि सरकारले आफ्नै जमर्कोमा चाहिँ उहाँहरूलाई एकपटक पनि भेटेको छैन हैन। त्यो एकदमै दुःख लाग्दो, चित्तै दुख्ने कुरा हो त्यो वास्तवमा हैन। एउटा आन्दोलनको चाहिँ हामी प्रतिनिधि भनेर आन्दोलनको जस बोकेर आउँदै गर्दाखेरि यति ठूलो जनमत चाहिँ आन्दोलनको बलमा लिएर आउँदै गर्दाखेरि त्यही आन्दोलनका शहीद तथा घाइते परिवारहरूलाई चाहिँ एकपटक पनि भेट्न नसकेको कुरा चाहिँ एकदमै दुःख लागेको छ हैन।
0: भेट्नु होला भन्ने अपेक्षा थियो, त्यो पूरा भयो
1: हैन। भेट्ने भनेको त त्यो चाहिँ एउटा सहकार्यको सुरुवात होला भन्ने हैन। उहाँहरूका के छन् त आवश्यकता, गुनासाहरू के छन्, त्यसलाई सम्बोधन गर्ने एउटा बाटो खुल्ला भन्ने कारणले चाहिँ एउटा प्रथम भेट महत्वपूर्ण होला भन्ने लागेको थियो।
0: त्यो भएन, एउटा अपेक्षा त्यो थियो, त्यो भएन। अब अर्को
1: र त्यसमा चाहिँ कस्तो झलझली के याद आउँछ भन्दा त्यो शहीदका शालिकहरू जुन छरपष्ट छन् नि ती चाहिँ एकदम याद आउँछ कि दिमागमा, किनभने त्यसले चाहिँ सायद यो सरकारले यो आन्दोलनका शहीद र घाइते प्रतिको यो सरकारको के छ अवधारणा भन्ने ठ्याक्कै देखाउँछ कि क्या हो भन्ने लाग्छ है। अर्को भनेको अझै पनि आन्दोलनमा देखिएकै भरमा चाहिँ 2700 जना युवाहरू चाहिँ जेलमा हुनुहुन्छ अहिले पनि हैन, र उहाँहरूलाई विभिन्न झुटा मुद्दाहरू समेत लगाइएका छन् हैन। यसमा यो सरकारको कुनै पनि ध्यान पुग्न सकेको छैन र यो सरकारको प्राथमिकता भनेको चाहिँ उतापट्टि दरबार हत्याकाण्ड चाहिँ यो सरकारको प्रमुख प्राथमिकता हो, र यो आन्दोलनमा सहभागी भएका कारणले जो जेलमा बस्नका लागि 1 वर्षभन्दा धेरै भइसक्यो कि हैन। एउटा आमा हुनुहुन्छ, माइती घरमा बस्नुहुन्छ, सुदूरपश्चिमबाट आउनुभएको, उहाँले भन्दै हुनुहुन्थ्यो कम्तीमा मलाई होइन म हेरिदिन्छु भनेदेखि त म खेत जोत्न जान्थेँ नि त होइन। अस्ति हामीले असारको खेत जोत्ने दिन पनि मनायौं होइन, उहाँको खेत बाँझै छ, उहाँको एउटा छोरा छ रे, एउटा छोरा जेलमा बसेको 1 वर्ष हुन लाग्यो होइन, अब 1 वर्ष पुग्न लाग्यो भदौमा 1 वर्ष ठ्याक्कै पुग्छ, र उहाँको खेत अहिले बाँझै छ किनभने उहाँ यहाँ दिनै माइती घरमा आएर रोएर बसिरहनु भएको छ होइन। भित्र गृहमन्त्रीको शपथ हुँदै थियो, बाहिर प्रहरीले चाहिँ ती आन्दोलनकारीका बाबामालाई थर्काइरहेको देखिएको थियो होइन। दोस्रो अपेक्षा त्यो थियो कि झुटा मुद्दा लागेर जसलाई प्रहरीले थुनामा राखेको छ र जसको मुद्दाको चाहिँ सुनवाई हुन सकेको छैन त्यसलाई प्राथमिकतामा राखेर यो सरकारले चाहिँ सम्बोधन गर्छ भन्ने थियो होइन, त्यो हुन सकेन। अर्को भनेको प्रहरीको रूपान्तरणको
0: होइन,
1: त्यसपछि जुन भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित कुराहरू छन् यसमा चाहिँ धेरै कुराहरू पर्ने भएको कारणले पनि त्यो सम्झौता 10 बुँदे हुन पुगेको हो होइन, र यस अन्तर्गत चाहिँ हाम्रा जुन संवैधानिक निकायहरू छन् त्यसमा नियुक्ति कसरी हुन्छ होइन, र संवैधानिक निकाय मात्रै नभएर सबै निकायहरू क्या अहिले विश्वविद्यालयकै नियुक्ति प्रक्रियाहरू जुन भइराखेका छन् होइन, त्यसले चाहिँ विश्वविद्यालयहरूलाई एउटा स्वच्छ एउटा चाहिँ स्वतन्त्र निकायको रूपमा चाहिँ काम गर्न दिएन होइन, किनभने सधैँ राजनीतिक हस्तक्षेप भइरहने बाटो चाहिँ खुला रह्यो भन्ने जुन एउटा थियो त्यसका लागि चाहिँ यी नियुक्ति प्रक्रियाहरूमै पुनर्विचार गर्नुपर्छ, त्यो नियुक्ति गर्ने जुन समिति छ त्यो समितिमा चाहिँ को बस्ने भन्ने नै पुनर्विचार गर्नुपर्छ, त्यसमा प्रधानमन्त्री त्यसमा

0: शिक्षामन्त्री बसेर त त्यो त राजनीतिक प्रक्रिया राजनीतिक नियुक्ति नै भइरहने भयो र यी निकायहरू चाहिँ स्वतन्त्र र स्वच्छ रहन सकेनन् राजनीतिक हस्तक्षेप मुक्त रहन सकेनन् भन्ने थियो र त्यस कारणले चाहिँ यसलाई पुनर्विचार गर्ने होइन र त्यो सँगसँगै चाहिँ संवैधानिक निकायहरूमा चाहिँ 45 वर्ष नै त्यसको चाहिँ एलिजिबिलिटी हुने होइन त्यसको लागि क्वालिफाई गर्नका लागि 45 वर्ष पुग्नु पर्ने भन्ने नियमले चाहिँ अहिलेका एकदम सक्षम युवाहरूलाई पनि ती पदहरूबाट चाहिँ विमुख गराए भन्ने थियो र त्यस कारणले चाहिँ त्यो एलिजिबिलिटी त्यो उमेरको जुन हद छ त्यसलाई पनि पुनर्विचार गर्ने यद्यपि कुनै पनि संवैधानिक निकायको पुनर्गठन अथवा त्यसको पुनर्विचार गर्नका लागि यो चाहिँ संसदीय प्रक्रियाबाट जुन संविधानले भनेको प्रक्रिया छ त्यही अन्तर्गत नै गर्ने तर एउटा समितिले अध्ययन गरेर अध्ययन प्रतिवेदन चाहिँ संसदलाई बुझाउने भन्ने कुरा थियो होइन
1: अहिले अब त्यही अनुसार केही अब नियुक्तिको लागि प्रक्रिया पनि शुरू भएको छ केही नियुक्ति पनि हुन थालेको छ अहिलेको यो नियुक्तिलाई चाहिँ तपाईँहरूले गरेको अपेक्षा अनुसार मिल्दो जुल्दो छ अथवा यस यो नियुक्तिमा पनि सरकारले भन्ने एउटा गर्ने अर्को गरिरहेछ
0: होइन सरकारले भन्ने उही गरिरह होला गर्ने पनि उही गरिरह होला जस्तै हाम्रो सांसद गोर्खाका सांसद पूर्व महामन्त्री रासोपाकाले अभिव्यक्ति दिनुभएको थियो त होइन यदि कुनै पनि व्यक्तिले चाहिँ भोट मागेको थियो रासोपाका लागि भोट हालेको थियो अथवा अरूलाई उत्प्रेरणा दिएको थियो भोट हाल्नका लागि भने स्वतः एक अङ्क बढ़िहाल्छ नि भन्ने त उहाँले जे भनेको छ त्यही गरेको होला भन्ने अपेक्षा गर्नु पर्यो सरकारबाट होइन तर नियुक्ति चाहिँ के भन्दाखेरि एउटा व्यक्ति आए चाहिँ राम्रो हुने अचानक होइन अर्को व्यक्ति नभए चाहिँ बिग्रिहाल्ने भन्ने होइन के होइन त्यो के भन्दाखेरि सिस्टम बनाउने हो नि त होइन जब विधि बन्छ जब प्रक्रिया बन्छ र त्यो प्रक्रियाले नै एउटा चाहिँ निष्पक्ष मान्छे आउन सक्ने खालको प्रक्रिया बन्छ तब न त्यसको सुनिश्चितता हुन सक्छ तब जो नै आए पनि होइन ल ठिक छ कविन्द्रजी त्यहाँ चाहिँ छनौट समितिमा हुनुहुन्न होला रे होइन त्यो छनौट समितिमा भएका सबै मान्छेहरू स्वच्छ मनका छन् रे तर त्यसको सुनिश्चितता कसले गर्न सक्छ त होइन त्यसको ग्यारेन्टी त कसैले पनि लिन सक्दैन नि त त्यस कारणले एउटा प्रक्रिया त्यस्तो बनाउनु पर्छ जसले साँच्चीकै निष्पक्ष मान्छेहरू छनौट समितिमा हुनु पर्यो त्यो छनौट समितिले के का आधारमा छनौट गरिरहेको छ भन्ने कुरा पारदर्शी हुनु पर्यो भन्ने हो कि होइन
1: त्यो तपाईँहरूको अपेक्षा थियो त्यो अपेक्षा अनुसार पनि काम भएको जस्तो तपाईँहरूलाई लागेको
0: जस्तो लागेको छैन किनभने जस्तै मार्क्स चाहिँ कसैलाई पनि तपाईँले राष्ट्रपालाई भोट हाल्या हो कि होइन भन्ने आधारमा मार्क्स दिइराखेको छ भने त त्यो के फरक भयो कि हिजो पनि एमाले हेमाललाई भोट हालेकै मान्छेलाई राख्थ्यो आज राष्ट्रपालले राष्ट्रपा भोट हालेको मान्छेलाई राख्छ होइन भनेपछि स्वतन्त्र निष्पक्ष मान्छे त्यो ठाउँमा आउन सक्छ त सक्दैन होइन तर त्यसको समस्या कहाँनिर हो भन्दाखेरि त्यो छनौट प्रक्रियामा चाहिँ क्राइटेरिया के हो त के का आधारमा चाहिँ कुनै पनि व्यक्तिलाई छनौट गरिएको छ र मलाई चाहिँ विश्वविद्यालयको हकमा है विशेष गरेर के लाग्छ भने चाहिँ यो चाहिँ शिक्षा मन्त्रालय अथवा शिक्षा मन्त्री चाहिँ त्यो छनौट समितिमा हुनै हुँदैन भन्ने लाग्छ त्यसमा पहिल्यैदेखि नै स्वतन्त्र विज्ञहरूको टोली हुनुपर्छ होइन विद्यार्थी सहितको टोली हुनुपर्छ जस्तो लाग्छ वास्तवमा
1: यसलाई कतिपयले के भन्छन् भने हाम्रो देशमा त्यो चाहिँ एकदम के अरे तपाईँले भन्नुभएको छ स्वतन्त्र विज्ञ भन्नेहरू पनि कुनै न कुनै पार्टीमा चाहिँ आबद्ध भइहाल्छन् हामीले भने जस्तो स्वतन्त्र व्यक्ति खोज्नै सकिँदैन पनि भन्छ नि तपाईँ त्यस्तो लाग्थ्यो
0: होइन यस्तो हो अब स्वतन्त्रता भनेको पनि फेरि कस्तो भने नि जस्तै मैले कसलाई भोट हालेँ भन्ने आधारमा म स्वतन्त्र भइनँ भन्ने कुरा चाहिँ होइन होइन हामी सबैले कसै न कसैलाई त भोट दियौं नि त होइन हामी सबैको विचार काहीँ न काहीँ मिल्न सक्छ हामीलाई कोही मन पर्न सक्छ होइन नेताकै रूपमा मन पर्न सक्छ त्यसले चाहिँ मेरो स्वतन्त्रतालाई नै कम्प्रोमाइज गर्यो भन्ने पनि होइन कि तर मैले मेरो पदमा रहेर चाहिँ त्यो मेरो जुन एउटा त्यसलाई बायस भनिन्छ नि त होइन रिसर्च गर्दाखेरि पनि सबैको केही न केही बायस हुन्छ कि हाम्रो चाहिँ हुर्काई बढाई हाम्रा होइन आफ्ना रुचिहरू हाम्रा मनपर्ने मन नपर्ने कुराहरू त्यो सबैले केही न केही बायस त सिर्जना गर्छ होइन तर स्वतन्त्रता भनेको के भन्दाखेरि त्यो बायसको बारेमा म कतिको चाहिँ मैले बुझेको छु ए है मलाई यो नेता मनपर्छ होइन तर त्यसको मतलब यो होइन कि त्यो नेतालाई मन पराउने सबै विद्यार्थीलाई चाहिँ मैले प्लस फाइभ मार्क्स दिनु भनेको चाहिँ म स्वतन्त्र भइनँ भन्ने कुरा हो होइन तर त्यसलाई चाहिँ मैले मेरो काममा चाहिँ त्यो मेरो मनपर्ने नेताको इन्फ्लुएन्स पर्न नदिनु भनेको स्वतन्त्र हुनु हो होइन त्यही भएर यसमा चाहिँ स्वतन्त्र भनेको मलाई त खासमा भन्नुपर्दाखेरि पार्टीको सदस्यतै लिएको मान्छेले पनि एउटा स्वतन्त्र रूपले विश्वविद्यालयको पदाधिकारी भएर काम गर्न सक्छ होला कि होइन तर यति हो कि उसको विश्वविद्यालयको काम गर्दाखेरि ऊ पार्टीको सदस्य हुनु भएन
1: मोनिका निरौलाजी तपाईँ जेएनजी मुभमेन्ट अलायन्सको सदस्य हुनुहुन्छ नदुबाको प्रतिनिधि हुनुहुन्छ आज हामी तपाईँसँग सरकारको 100 दिनको अवसरमा सरकारले कस्तो काम गर्यो भनेर कुरा गरिरहँदाखेरि तपाईँले हामीले चाहे अनुसार हामी नवयुवाहरूले जे चाहेका थियौं जे खोजेका थियौं त्यो अनुसार सरकारले काम गर्न सकेन 100 अंक दिनु पर्यो भने सरकार अहिलेसम्मको काम गराईमा फेल भएको छ भनेर तपाईँलाई भन्नुभयो. अब अहिले हेर्दाखेरि एउटा मान्छेले अर्को पनि एउटा सकारात्मक कुरा मैले अलिकति सकारात्मक कुरा कोट्याएं पहिले जस्तो प्रधानमन्त्री मन्त्रीहरू भाषण गर्नुहुन्न होइन प्रधानमन्त्रीको बोली सुन्न त धेरै दिन पर्खिनुपर्छ महिनै पर्खिनुपर्छ बोल्नुहोस् भन्दा पनि बोल्नुहुन्न होइन उद्घाटनमा जानुहुन्न त्यसपछि अरू समारोहमा पनि मन्त्रीहरू गएर भाषण गरेको सुनिँदैन पहिला पहिला भाषण गरेर वाक्कै बनाउँथे होइन भाषणमा चाहिँ जे पनि भन्ने काममा नदेखिने अहिले बोल्दैनन् पक्कै पनि काम गर्न खोजेका होलान् भन्ने चाहिँ अरूलाई लागेको छ कि यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ
0: बोलाई र काम गराईसँग त्यस्तो सम्बन्ध छ र भन्ने पनि लाग्छ मलाई होइन किनभने संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त होइन देखियो कत्रो ठूलो गल्ती हुन सक्ने रहेछ धेरै ओभर कुल ओजे हुन खोज्दाखेरि क्या ओभर जान्ने भएर भन्ने लाग्छ मलाई होइन त्यही भएर वास्तवमा चाहिँ कहाँ बोल्ने कहाँ नबोल्ने ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् होइन मैले मेरो सार्वभौमिकता चाहिँ उहाँहरूलाई एउटा भोट हालेर मैले दिएको छु होइन काम गर्नका लागि जागिर दिएको हो त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ होइन विधिवत रूपले जसरी भनिएको छ जति जति समयमा प्रधानमन्त्रीले गएर सांसदहरूको जवाफ दिनुपर्छ प्रश्नको भनिएको छ त्यो दिनुपर्छ प्रधानमन्त्रीले होइन त्यो एउटा विधिको शासन हो त्यो एउटा लोकतान्त्रिक मूल्य मान्यता पद्धति प्रक्रिया हो जसको चाहिँ मान राख्नुपर्न मान चाहिँ प्रधानमन्त्रीले राख्नुपर्छ होइन अब त्यो सँगसँगै ठुल्ठूला अब कार्यक्रममै गएर भाषण दिनुपर्छ भन्ने छैन होइन तर एकजनाले नदिँदैमा चाहिँ यो सरकारले पुरै नदिएको भन्ने पनि होइन जस्तै अर्थमन्त्रीले त जहाँ पनि गएर जे पनि बोलिरहनु भएको छ त फेरि अर्कोतिर होइन सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी नेपालको इतिहासमा लागू गरेर होइन भनेको सबैभन्दा उपल्लो वर्गलाई चाहिँ कर छुट दिने र सबैभन्दा पछाडि पारिएका वर्गलाई चाहिँ करको मारमा च्याप्ने होइन त भनेको के हो एउटा चाहिँ सानो प्राइभेट विद्यालयमा चाहिँ किनभने इङ्ग्लिस बोर्डिङमा पढायो भने मेरो छोराछोरीले चाहिँ उन्नति गर्ला भन्ने भावनाका लागि 3% कर लगाउनु होइन बिजुली खपतमा 3% कर लगाउनु होइन ग्यास चाहिँ आधी सिलिन्डर पाइन्छ म एउटा इन्डक्सन किनेर चाहिँ मेरो क्याफे चलाएर चिया बेचेर चाहिँ मेरो घर पाल्छु भन्ने मान्छेलाई 3% कर लगाउनु तर फेरि 10 लाखसम्म कमाउने मान्छेलाई चाहिँ कर छुट दिनु भनेको सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी हो र यसलाई गएर चाहिँ भाषण दिएर अर्थमन्त्रीले यो त प्रोग्रेसिभ ट्याक्सेसन हो भनेर झुट बोलिरहेछन् होइन त्यही भएर सबै प्रतिनिधिहरू क्याबिनेटका नबोलिराखे त होइनन् होइन एउटा प्रधानमन्त्री चाहिँ म बोल्दै बोल्दिनँ भन्ने हट लिएर
1: भनौँ न प्रधानमन्त्री बोल्नु पर्ने ठाउँमा नि बोल्नु न अरू मन्त्रीहरू नबोले नै हुने ठाउँमा चाहिँ बोल्नु
0: नबोले नै हुने ठाउँमा जे पनि बोल्ने होइन अर्थशास्त्र चाहिँ मैले मात्रै जानेछु र बुझाएछु भन्ने खालको अभिव्यक्ति जुन आउँछ जुन घमण्डबाट आउँछ त्यो चाहिँ एकदम आपत्तिजनक नै लाग्छ
1: मनिका निरौलाजी अब हामी अन्तिम खण्डमा चाहिँ तपाईँले समग्रमा भन्दाखेरि नवयुवाका प्रतिनिधिहरू तपाईँहरू दिल्लीहरूले जे खोज्नु भएको थियो यो सरकारसँग अपेक्षा यो सय दिनमा बितेको सय दिनमा त्यो अपेक्षा अनुसार काम हुन सकेको छैन र तपाईँहरूले धेरै कुराहरू चाहनु भएको थियो आम नागरिकले धेरै कुरा चाहेका थिए होइन पहिलेको भन्दा अब आउने सरकार नवयुवाकै प्रतिनिधिहरू सरकारमा हुनुहुन्छ तपाईँहरूसँगै अभियानमा लाग्नुभएकाहरू सांसद र मन्त्रीहरू बन्नु भएको छ तैपनि सरकारले भनेअनुसार काम गरेन भनेर तपाईँले भनिहाल्नुभयो अब तपाईँहरूको सुझाव चाहिँ नि अब सरकार कसरी अगाडि बढ्नुपर्छ अब अहिलेदेखि नै सरकारले के कुरा

0: एक यूनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
6: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएर नि डाक्टर।
7: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
7: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
7: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
6: हजुर।
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
6: हवस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
1: नेपाल सरकार विज्ञापन।
8: अलिक
2: अलिकति जोत्न पाछ हैन खट खट खट गरेर बिग्री हाल्छ त्यसमाथि अनि महिलाले चलाउन सकिन्न हैन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
2: यो कहाँ किन्न पाइन्छ अनि पाँचकी सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528880222 साथै 98010208595 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
10: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98212990 र 97648543487
14: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
15: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोल त
14: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँची र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना नेटको भरमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97428540 56 र 98 67 56 0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
16: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खोला खाँदा निर्देश सम्बन्ध छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता
0: बोलाउनुहोस्।
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
0: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
17: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गाह्रा जोरबौद सुलुखुम्बु।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलु खुम्बु
1: आदरणीय श्रोताबिन तपाईँ अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब सुन्न सकिन्छ नेपाली सदाबहार गीतहरू

मूल्य चिन्ह समानियो।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: अलिकति जत्न पाछैन, खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने किन्नर छैन भन्ने बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने किन्नर छँदै छ नि।
4: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।

तुम्हारा डोला डोला हाथ में मेहंदी भरी।

हाथ में मेहंदी।

0: था वो साथ मैंने दुबला तीनी आग बाला आहिने भी ठप येरो मन में सारी जो तिम्रा जोला जोला हाथ मा में हंदी भरी छो तिम्रा डोला डोला हाथ मा मेहंदी भरी छो
1: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: जाना छोड़ भित्र जाना आउंदा साथी भाई खोजन
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खाई जन्मदाता दिन
3: जन्मदाता
4: गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, विनाशले भण्डारण बनायो, मेरो पनि के हो के खै, यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843979852, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। बुढो, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार।

0: सत्तै माघ वैशाख लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अंशा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाम चाहिँ यही हो जापानिजको कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पथको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भए सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रति

0: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेशन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुशी नहुने, रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्म नलाग्ने, आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।
2: Register, enjoy with us.

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: साना देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश भित्र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार।